सुप्रभात अनि हार्दिक स्वागत श्रोता मित्र एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानको 6:25 अनि 38 सेकेन्ड।

भइरहेछ। आज हो बुधबार, विक्रम सम्वत 2083 सालको वैशाख महिनाको 30 गते, सन् 2026 सालको 13 तारिक मई महिना। सर्वप्रथम त आकाशवाणी खरसाङ केन्द्र सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई प्राविधिक मित्र सीएल ब्राह्मिन, प्रसारण सहयोगी नीता राणा अनि म उद्घोषिका रेबिना सुब्बाको हार्दिक स्वागत अभिवादन। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि सुन्न सक्नुहुनेछ।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अधिवेशनको आरम्भमा प्रस्तुत छ कार्यक्रम अर्चना।

संसारमा एउटा मात्र शाश्वत सत्य छ, त्यो हो मृत्यु। अर्थात् मृत्युलाई न त कुनै बहुमूल्य सम्पत्तिले किन्न सकिन्छ, न त यसलाई बेच्न सकिन्छ, न त खर्चिन नै सकिन्छ। केवल मृत्यु मात्र एक ध्रुव सत्य हो जुन निश्चित छ। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा अर्चना कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

आदरणीय श्रोता, आजको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले मृत्यु एकमात्र ध्रुव सत्य विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित छौँ। जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्न हेतु आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ बिजनबारी दार्जिलिङ निवासी रोहिना थापाज्यू। त श्रोता, अबको क्रममा सुनौ उहाँको प्रस्तुत।

आदरणीय श्रोताबिन, सादर प्रणाम एवं न्यानो अभिवादन। आजको विषय मृत्यु एकमात्र ध्रुव सत्य हो, मृत्यु एकमात्र ध्रुव सत्य हो भन्ने विषयले जीवनको गहिरो यथार्थलाई संकेत गर्दछ। यसको अर्थ के हो भने जसरी जन्म अवश्य हुन्छ त्यसरी नै मृत्यु पनि अनिवार्य हुन्छ। मानिसको धन पद शक्ति वा चाहनाहरू जे पनि छ अन्त्यमा सबैले मृत्युको सामना गर्नुपर्दछ। मानिसको जीवन अस्थायी छ, परिवर्तनशील छ, तर मृत्यु स्थिर छ, सत्य छ। यही कारण मृत्युले हामीलाई जीवनको मूल्य बुझ्न सिकाउँदछ। यदि मृत्यु नभएको भए सायद जीवनको महत्त्व पनि त्यति महसुस हुँदैन थियो। मृत्युको अनिवार्यता थाहा हुँदा मानिसले आफ्नो समय, सम्बन्ध र कर्मलाई अर्थपूर्ण बनाउने प्रयास गर्दछ। दार्शनिक दृष्टिले हेर्दा मृत्यु कुनै अन्त्य मात्र होइन, नयाँ अवस्थाको सुरुवात पनि हुन सक्छ भन्ने विश्वास धेरै संस्कृतिमा पाइन्छ। त्यसैले मृत्युबाट डराउनु भन्दा पनि यसलाई जीवनको स्वाभाविक प्रक्रिया मान्नु बुद्धिमानी ठानिन्छ। मृत्यु ध्रुव सत्य हो भन्ने कुराले हामीलाई वर्तमानमा बाँच्न, राम्रो कार्य गर्न र जीवनलाई सार्थक बनाउन प्रेरित गर्दछ। मृत्यु एकमात्र ध्रुव सत्य हो भन्ने विचारलाई अझ गहिराईमा बुझ्दा यसले केवल जीवनको अन्त्यको मात्र कुरा गर्दैन, बरु जीवन कसरी बाँच्ने भन्ने प्रश्न पनि उठाउँदछ। मृत्युले मानिसलाई अहंकार त्याग्न, लोभ मोह छोड्न, कर्म गर्न र विनम्र बन्न पनि सिकाउँदछ, किनकि अन्त्यमा हामी खाली हात नै जानु पर्दछ। मृत्युले समानताको सन्देश पनि दिन्छ। धनी गरिब, शक्तिशाली कमजोर, विद्वान अशिक्षित सबैलाई एउटै नियतिले समेट्दछ। यस अर्थमा मृत्यु सबैभन्दा ठुलो न्याय पनि हो, जहाँ कुनै भेदभाव हुँदैन। प्रिय श्रोताहरू, मृत्यु जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। हामी सबै यो संसारमा जन्मेका छौँ, जन्मेपछि हामी हुर्किन्छौँ, धेरै कुराहरू सिक्छौँ, सपनाहरू देख्छौँ र जीवनलाई आफ्नो तरिकाले अगाडि बढाउन खोज्छौँ। हामी सफलताको खोजीमा दौडिन्छौँ, धन कमाउँछौँ, नाम कमाउँछौँ र आफ्नो भविष्यलाई सुरक्षित बनाउनको लागि अनेक योजनाहरू बनाउँछौँ। तर के हामीले कहिले गहिराएर सोचेका छौँ यी सबै यात्राको अन्त्य कहाँ पुग्छ भनेर? जीवनको यो लामो यात्राको अन्त्यमा एउटा यस्तो सत्य छ जहाँबाट कोही पनि भाग्न सक्दैन, त्यो सत्य हो मृत्यु। मृत्युले न त कसैको अनुमति माग्छ, न त कसैलाई चेतावनी दिन्छ। मृत्यु त अचानक आउँछ र जीवनको सबै योजना, सबै सपना र सबै प्रयासहरूलाई एकै छिनमा समाप्त गरिदिन्छ। त्यसैले त मृत्यु ध्रुव सत्य हो जुन

किले परिवर्तन हुँदैन, अटल छ र सधैं अटल नै रहन्छ। प्रिय श्रोताबिन, मृत्युको सत्यले हामीलाई एउटा ठूलो शिक्षा दिन्छ। समयको मूल्य बुझ्नुहोस् र जीवनलाई अर्थपूर्ण बनाउनुहोस्। हामीले यस्तो जीवन जिउनुपर्छ अरूको जीवनमा पनि सकारात्मक प्रभाव पारोस्, किनकि आज हामीसँग जे पनि छ त्यो भोलि नहुन पनि सक्छ। आध्यात्मिक दृष्टिकोणबाट हेर्दा मृत्यु जीवन चक्रको एक हिस्सा पनि हो। धेरै पूर्वीय दर्शनहरूमा जस्तै हिन्दू र बौद्ध विचारधारामा मृत्यु पुनर्जन्मको ढोका मानिन्छ, त्यसैले जीवनलाई निरन्तर यात्रा जस्तो देखाउँछ, जहाँ मृत्यु केवल एक चरण हो, अन्तिम बिन्दु होइन। त्यसैले हामीले समयको कदर गर्नुपर्दछ, किनकि जीवन सीमित

0: अहिले श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम अर्चना। आजको बसाइमा हामीले प्रस्तुत गरिरहेका छौँ मृत्यु एकमात्र ध्रुव सत्य विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ रोहिना थापा ज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।
1: सम्बन्धहरूलाई माया र सम्मान दिनुपर्छ, राम्रो कार्य गर्नुपर्छ, ताकि हाम्रो अस्तित्व पनि अर्थपूर्ण बनोस्। श्रोताविन्द, मृत्युको सत्यलाई स्वीकार गर्नु डरको कारण होइन, बरु जीवनलाई अझ स्पष्ट, सरल र सार्थक बनाउने बाटो हो। जब हामी मृत्युको वास्तविकतालाई बुझ्छौँ, तब मात्र हामी साँचो अर्थमा बाँच्न सिक्छौँ। मानिस जन्मेदेखि नै मृत्युतर्फ अघि बढिरहेको हुन्छ। प्रत्येक क्षण बित्दै जाँदा हामी जीवनको केही अंश गुमाउँदै जान्छौँ, तर मृत्यु नजिकाउँदै जान्छौँ। त्यस दृष्टिले हेर्दा जीवन र मृत्यु दुई फरक कुरा होइनन्, बरु एउटै प्रक्रियाको दुई पाटा हुन्। समयको प्रभावसँगै सबै कुरा परिवर्तन हुन्छ, तर यी सबै परिवर्तनहरूलाई समेटेर अन्तमा एउटा निश्चित बिन्दुमा पुगिन्छ, त्यो हो मृत्यु। मृत्यु कुनै डरलाग्दो छाया मात्र होइन, बरु जीवनलाई मार्गदर्शन गर्ने सत्य हो। यसले हामीलाई जीवन छोटो छ र यसको गहिराई असीमित हुन सक्छ भन्ने सम्झाउँदछ। त्यसैले मृत्युको सत्यलाई बुझेर, स्वीकार गरेर, त्यसबाट केही सिकेर बाँच्नु नै साँचो बुद्धिमानी हो। मृत्यु एकमात्र ध्रुव सत्य हो भन्ने विचारलाई प्राचीन शास्त्रहरूमा धेरै ठाउँमा स्पष्ट रूपमा व्यक्त गरिएको छ। विशेष गरी श्रीमद् भागवत गीतामा प्रमाण सहित उल्लेख गरिएको छ, जातस्य हि ध्रुवो मृत्यु ध्रुवम जन्म मृतश्च, अर्थात् जो पनि जन्मिन्छ उसको मृत्यु निश्चित छ, तर जो पनि मरेको छ उसको पुनर्जन्म पनि निश्चित छ। त्यसकारण मृत्यु कुनै आकस्मिक घटना होइन, मृत्यु त प्रकृतिको नियम हो, जहाँबाट कोही पनि बाँच्न सक्दैन। मृत्यु ध्रुव सत्य छ भनेर बुझेपछि जीवनमा चारवटा सुन्दर फूलहरू फुल्छन्। पहिलो फूल मायाको, दोस्रो फूल हिम्मतको, तेस्रो फूल माफीको र चौथो फूल धन्यवादको। मृत्यु ध्रुव सत्य हो कारण हजुरहरूले कहिले आकाशतर्फ हेर्नु भएको छ? हजारौं ताराहरू टिलपिल गर्छन्, कुनै पूर्वबाट पश्चिम सर्छन्, कुनै यता उता घुम्छन्, तर उत्तर दिशामा एउटा तारा हुन्छ जुन कहिले आफ्नो ठाउँ छोड्दैन, न हल्लिन्छ न सर्छ। हजारौं वर्षदेखि नाभिकाहरूले, बटुवाहरूले त्यही तारालाई हेरेर बाटो पत्ता लगाउँछन्। त्यसको नाम हो ध्रुव तारा। त्यसरी नै हाम्रो जीवनमा पनि त्यस्तै एउटा ध्रुव छ, त्यो हो मृत्यु। यो नै ध्रुव हो, यो नै सत्य हो, यो नै ध्रुव सत्य हो। हामीलाई लाग्दछ हाम्रो साथमा धेरै लामो समय छ, हामीलाई धेरै वर्ष बाँच्छौँ भनेर, तर हरेक बिहान हामी मरिरहेका छौँ भन्ने कुरालाई हामी बिर्सिरहेका हुन्छौँ। भन्नुपर्दा श्रोताहरू, संसारमा स्थायी भएको एकमात्र कुरा मृत्यु हो। अरू सबै कुराहरू हुन पनि सक्छ, नहुन पनि सक्छ, तर मृत्यु भने सबैको एक दिन निश्चित छ। त्यसैले त मृत्युलाई ध्रुव सत्य भनेको हो।

महाकवि लक्ष्मी प्रसाद देवकोटाले आफ्नो कवितामा भन्नुभएको छ, हजारौं झुटका पहाडहरू बीच उभिएको छ एउटा नाङ्गो सत्य, त्यो सत्यको नाम मृत्यु हो। त्यसैले ए मान्छे, आँसु नझार, हातमा जे छ त्यही बाँड, साथमा जे छ त्यही गाऊ, किनभने भोलिको घाम तिम्रो लागि नउदाउन पनि सक्छ। मृत्यु एकमात्र ध्रुव सत्य हो भन्ने कथन मानव जीवनको गहिरो दार्शनिक यथार्थलाई उजागर गर्ने विचार हो। यसलाई लामो र संयुक्त रूपमा बुझ्दा जीवन, समय, अस्तित्व र अनिश्चितताको अर्थ प्रष्ट हुँदै जान्छ। प्रिय श्रोता महानुभाव, हामीले जीवनमा धेरै कुरा सङ्घाल्छौँ, धन, प्रतिष्ठा, सम्बन्ध, तर मृत्युको बेला यी मध्ये केही पनि हाम्रो साथमा जाँदैन। साथ जान्छ त केवल हाम्रो कर्म। त्यसैले ए मानवहरू, हाम्रो जीवनको मूल्य धनले होइन, हाम्रो कर्मले निर्धारण गर्दछ। यदि आज हजुरले कसैलाई सेवा मदत गर्नुभयो भने त्यो सानो काम पनि हाम्रो जीवनभरको लागि सम्पत्ति बन्न सक्दछ। मानव जीवन परिवर्तनशील छ। जन्मदेखि मृत्युसम्मको यात्रा निरन्तर परिवर्तनको प्रक्रियामा अगाडि बढ्दछ। मानिसको उमेर, अवस्था, भावना, सम्बन्ध सबै समयसँगै बदलिन्छ। तर यी सबै परिवर्तनका बीच एउटा कुरा भने स्थिर रहन्छ, त्यो हो मृत्यु। जसरी सूर्य उदाउन र अस्ताउन निश्चित हुन्छ,

0: त्यसरी नै जन्मिएका प्रत्येक जीवको मृत्यु पनि अवश्य हुन्छ। यही कारणले मृत्यु नै अटल सत्य हो। हाम्रो जीवन अनिश्चित छ। कसको जीवन कति लामो हुन्छ, कसरी बित्छ, कस्ता कस्ता भावनाहरू आउँछन्, यी सबै कुरा अनुमान गर्न निकै गाह्रो हुन्छ। तर मृत्युको आगमन भने निश्चित छ। यसको समय अज्ञात हुन्छ। यही अज्ञाता नै मानिसको मनमा भय, जिज्ञासा र दार्शनिक चिन्ताको कारण बन्दछ। त्यसैले गर्दा आफ्नो जीवनलाई अर्थपूर्ण बनाउने एउटा मुख्य कारण पनि मृत्यु हो जस्तो मलाई लाग्दछ। हजुरले पनि यो कुरालाई विचार गर्नुहोस् र आफ्नो जीवनमा अपनाउने कोसिस गर्नुहोस्। मृत्युको सत्यले मानिसलाई जीवनको मूल्य बुझ्न सिकाउँछ। यदि मृत्यु नहुने भए जीवनको कुनै सीमा हुँदैन थियो र सायद जीवनको महत्व पनि कम हुन्थ्यो। सीमित समय भएकाले नै मानिसले आफ्नो सपनाहरू देख्छन्, ज्ञान आर्जन गर्छन् र समाजमा योगदान दिन चाहन्छन्। यस दृष्टिले हेर्दा मृत्यु केवल अन्त्य होइन, जीवनलाई मूल्यवान बनाउने आधार पनि हो। मृत्युले अहंकारलाई पनि चुनौती दिन्छ। मानिसले मान प्रतिष्ठा कमाए पनि अन्त्यमा यी सबै कुरा संसारमै छोडेर जानु पर्दछ। मृत्युले मानिसलाई वास्तविक सुखको खोजी गर्न पनि प्रेरित गर्दछ। धेरै धार्मिक र दार्शनिक ग्रन्थहरूले पनि यही कुरा जोड दिएका छन्। जीवन क्षणभङ्गुर छ, त्यसैले सदाचार र सत्यको मार्गमा हिँड्नु पर्दछ। अर्कोतर्फ मृत्युले मानिसलाई सम्बन्धहरूको महत्व पनि सम्झाउँदछ। जब हामीलाई थाहा हुन्छ हाम्रो समय सीमित छ, तब हामी आफ्ना प्रियजनहरूसँग बिताएको क्षणलाई बढी मूल्य र महत्व दिन थाल्छौँ। त्यसैले प्रेम, करुणा र सहानुभूति जस्ता मानवीय गुणहरूलाई बलियो बनाउँछ। मृत्यु एकमात्र ध्रुव सत्य भन्ने विचारले निराश होइन, बरु जागरूकता र जिम्मेवारीको सन्देश दिन्छ। सबैभन्दा पहिला यो सत्यले समयको महत्व स्पष्ट पार्दछ। समय नै जीवनको आधार हो र समय धेरै अघि मात्र बढ्दछ, कहिले फर्किँदैन। मानिस प्राय भोलिको आशामा आजलाई व्यवस्था गर्छौँ, तर मृत्युको अनिवार्यता सम्झिँदा वर्तमान क्षण नै सबैभन्दा मूल्यवान लाग्न थाल्दछ। धेरै मानिसहरू मृत्युको नाम सुन्न साथ डराउन थाल्छन्, किनकि यो अज्ञात छ। तर दार्शनिक दृष्टिले हेर्दा मृत्युको स्वीकृति नै मानिसको शान्तिको आधार बन्न सक्छ। जब मानिसले यो स्वीकार्छ कि मृत्यु अनिवार्य छ, तब ऊ अनावश्यक चिन्ता र भयबाट मुक्त हुन्छ। मृत्युको सत्यले नैतिकता र कर्तव्य बोधलाई पनि बलियो बनाउँछ। यदि जीवन अन्त्य हुन्थ्यो भने मानिसले आफ्नो कर्मको परिणामलाई त्यति गम्भीर रूपमा लिने थिएनन्। त्यस अर्थ मृत्यु नै नैतिक जीवन जिउन प्रेरित गर्दछ। धार्मिक र आध्यात्मिक दृष्टिले पनि मृत्युको अवधारणलाई फरक फरक रूपमा व्याख्या गरिएको छ। कतिपयले यसलाई आत्माको यात्रा मान्छ, जहाँ शरीर नाश भए पनि आत्मा अमर रहन्छ भन्ने कतिपयले यसलाई अन्तिम बिन्दु ठान्दछ। तर कुनै पनि दृष्टिले अपनाए पनि मृत्युलाई कसैले अस्वीकार गर्न सक्दैन। यही कारणले मृत्युलाई ध्रुव सत्य भनेको हो। अन्त्यमा म यही भन्न चाहन्छु कि हाम्रो जीवन मूल्यवान छ, हाम्रो हातमा छ र यसलाई कसरी जिउने त्यो सोचौँ। सबैलाई माया गरौँ, सम्मान गरौँ, सहयोग गरौँ र हरेक दिनलाई बहुमूल्य बनाऊ, किनकि अन्त्यमा मृत्यु नै ध्रुव सत्य हो।
1: रचा है सृष्टि को जिस प्रभु ने, वही सृष्टि।

समय यस बेला बिहानको 7:07 अनि 38 सेकेन्ड भइरहेछ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत छ कार्यक्रम शुभ प्रभात, जस अन्तर्गत यहाँहरूलाई सुनाउनेछौ खेतीपाती बारे सल्लाहमा सुन्तलामा मलको प्रयोग। सुन्तलाको बोटमा मल लगाउँदा बोटको फेददेखि करिब 1 फुट टाढोदेखि जहाँसम्म हाँगा फैलिएको छ त्यही परिधिमा मल छरेर हल्का गरी काँटाले खनेर मल माटोसित मिलाउनुपर्छ। यसरी खन्दा बोटको जराहरू नकाटियोस्, जमिनमा आर्द्रता नभए सिँचाइको व्यवस्था मिलाउनुपर्छ। 1 वर्ष पुगेको बोटलाई लगाउन पर्ने मलको परिमाण यस प्रकार छ: गाईको मल 20 किलो, नाइट्रोजन 50 ग्राम, युरिया 110 ग्राम, फस्फेट 100 ग्राम, सुपरफस्फेट 625 ग्राम, पोटास 50 ग्राम। कृषक दाजु भाइहरूले ध्यान दिनुपर्ने कुरा के छ भने, गाईको मल र रासायनिक मलको परिमाण वर्षौपछि 10 वर्षसम्म बढाउँदै लानुपर्छ। अर्थात् 10 वर्षमा 200 किलो गाईको पाकेको मल, नाइट्रोजन 500 ग्राम, फस्फेट 1 किलो र पोटास 500 ग्राम प्रति बोटको दरले प्रयोग गर्नुपर्छ। रासायनिक मललाई आधा आधा गरी 2 पल्टमा प्रयोग गर्नुपर्छ। प्रथम आधा भाग फूल फुल्न अघि अथवा मार्च अप्रेल महिनामा र दोस्रो आधा भाग अगस्त सेप्टेम्बर महिनामा। हिउँदो महिनामा मल र जल लगाएपछि अदुवा बारीमा झै बोटको वरिपरि जहाँसम्म लगाउँदा खनिएको छ त्यही परिधिमा छोपाई गर्न सके जमिनमा आर्द्रता ठिक राख्न सकिन्छ। यसबाहेक बगैँचामा झाड उम्रन पाइँदैन, सोतर कुहेर मलमा परिणत हुन्छ र बोटलाई फाइदा पुग्छ। फागुन चैत महिनामा वर्षा नभए बगानमा माटोको आर्द्रता विचारेर सिँचाइको व्यवस्था मिलाउनुपर्छ। त्यस समय सिँचाइ गर्न नसके फूल र फलका मसिना चिचिलाहरू सुखारो लागेर झर्ने गर्छन्, जसले गर्दा फलनमा कमी आउँछ औ पानीको अभावले गर्दा बोटको स्वास्थ्यमा असर पर्छ। त यतिन्जेल श्रोताले खेतीपाती बारे सल्लाहमा सुन्दै हुनुहुन्थ्यो सुन्तलामा मलको प्रयोग बारे छोटो जानकारी। र अब भने यहाँहरू समक्ष राखिरहेछौ वाणीका प्रधानको स्वरमा आधुनिक गीत।

0: प्रधानमंत्री जॉर्जिया मेलोनी के साथ भी उनकी व्यापक बातचीत होगी। विदेश मंत्रालय ने कहा है कि प्रधानमंत्री मोदी की 5 देशों की यात्रा से यूरोप के साथ भारत की साझेदारी मजबूत होगी। अनुपम की रिपोर्ट के साथ समाचार कक्ष से प्रियंका अरोड़ा।
1: विदेश मन्त्रालयले भनेको छ, प्रधानमन्त्री मोदीको 5 देशहरूको यात्राले युरोपसित भारतको साझेदारी बलियो हुनेछ। विशेष गरी व्यापार अनि हालमा भएको भारत युरोपेली संघ मुक्त व्यापार सम्झौतापछि निवेश सम्बन्ध बढ्नेछ। महाराष्ट्रको सांगली जिल्लाको जाट तहसीलमा हिज धार्मिक जमघटको क्रममा पर्खाल भत्किँदा 6 श्रद्धालुको मृत्यु भएको छ भने लगभग 15 घाइते भएका छन्। घाइतेहरूलाई जाट र सांगलीका नागरिक अस्पतालहरूमा भर्ना गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले घटनामा ज्यान गुमाउनु परेकोहरूमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले शोक सन्तप्त परिवारहरूसँग संवेदना व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले हिज नयाँ दिल्लीमा भारत नवप्रवर्तन 2026 सम्बन्धी उच्च स्तरीय कूटनीतिक बैठक आयोजना गरेको छ। यो विश्वव्यापी नवप्रवर्तन कार्यक्रम भारत फ्रान्स नवप्रवर्तन वर्षको एक भागको रूपमा अर्को वर्ष 14 जूनदेखि 16 फ्रान्सको नाइसमा आयोजना हुनेछ। बैठकमा धेरै देशका राजदूतहरू, उच्चयुक्तहरू, कूटनीतिज्ञहरू र सरकारी अधिकारीहरूले भाग लिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभयो, भारत अब केवल प्रविधि बजार मात्र होइन तर प्रविधि विकासकर्ता र विश्वको लागि एक विश्वसनीय साझेदार बन्दै गएको छ। उहाँले भन्नुभयो, नवप्रवर्तन देशको लागि प्राथमिकतामा परेको छ र राष्ट्रिय शिक्षा नीति 2020 र अटल नवप्रवर्तन मिशन जस्ता पहलहरूले युवाहरूमा नयाँ सोच र उद्यमशीलतालाई प्रवर्धन गरिरहेका छन्। तमिलनाडुमा जोसेफ विजयको नेतृत्वमा रहेको नवनिर्वाचित टीवीके सरकारले आज विधानसभामा आफ्नो बहुमत प्रमाणित गर्नुपर्नेछ। मुख्यमन्त्री सी जोसेफ विजयले विधानसभामा विश्वासको मत लिनु अघि समर्थन जुटाउन सहयोगी दलका नेताहरूसँग बैठक गरिरहेका छन्। सहयोगीहरूको समर्थनका साथै टीवीके सरकारलाई एआईएडीएमकेबाट अलग भएको गुटको समर्थन पनि छ। टीवीकेलाई अब विधानसभामा लगभग 150 विधायकहरूको समर्थन छ। यसैबीच हिज तमिलनाडुको राजनीतिक परिस्थितिले नाटकीय मोड लियो जब अखिल भारतीय अन्ना द्रविड मुन्नेत्र कजगम सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा दुई गुटमा विभाजित भएको थियो। पूर्व मुख्यमन्त्री तथा पार्टी महासचिव एडाप्पाडी के पलानी स्वामीको नेतृत्वमा रहेको गुटले पार्टीका विधायकहरूलाई टीवीके सरकारलाई समर्थन नगर्न निर्देशन दिएको छ। वरिष्ठ नेता आगरी कृष्णमूर्तिले चेतावनी दिएका छन् कि पार्टी हिप उल्लङ्घन गर्ने कुनै पनि विधायकलाई पार्टीबाट निष्कासन गरिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsGersing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सरकारले कुल घरेलु उत्पादन जीडीपीको अस्थायी अनुमान र चौथो त्रैमासिक जीडीपीको त्रैमासिक अनुमान प्रत्येक वर्ष मई महिनाको अन्तिम कार्य दिनबाट जुन 7 जारी गर्ने मिति परिमार्जन गरेको छ। तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले 7 विदा परेको खण्डमा अस्थायी अनुमान अघिल्लो कार्य दिनमा जारी गरिने बताएको छ। मन्त्रालयले तथ्याङ्कको गुणस्तरलाई अझ सुदृढ पार्ने उद्देश्यले यो परिवर्तन गरिएको बताएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईले कथित नीट पेपर लिकको सम्बन्धमा शुभम खैरनारलाई आफ्नो हिरासतमा लिएको छ। राजस्थान पुलिसको अनुरोधमा शुभमलाई हिज महाराष्ट्रको नासिकबाट नासिक पुलिसको अपराध शाखा इकाईले हिरासतमा लिएको थियो। यस महिनाको 3 आयोजित मेडिकल कलेजहरूमा स्नातक पाठ्यक्रमहरूमा भर्नाको लागि नीट युजी 2026 परीक्षा पेपर लिकको आरोपको बीचमा हिज रद्द गरिएको थियो। सरकारले सीबीआईलाई अनियमितताको व्यापक जाँच गर्न भनेको छ। सम्बन्धित घटनाक्रममा नीट युजी 2026 एक उम्मेद्वारका अभिभावकले लातूर एसपी कार्यालयमा उजुरी दर्ता गरेका छन् जसमा एक निजी कोचिङ संस्थानले परीक्षा अघि नक्कली परीक्षा सञ्चालन गरेको आरोप लगाएको छ जसमा 42 प्रश्नहरू वास्तविक नीट पेपरमा सोधिएका प्रश्नहरूसँग मेल खान्छ। एसपी अमोल ताम्बेले उपविभागीय पुलिस अधिकारीलाई तत्काल अनुसन्धान गर्न र दोषी ठहरिएकाहरू विरूद्ध कानूनी कारवाही शुरू गर्न निर्देशन दिएका छन्।

देखि भूटानको भ्रमणमा जानेछन्। 51 सदस्यीय प्रतिनिधिमण्डलका राज्यसभा र लोकसभाका संसद सदस्यहरू र विदेश मन्त्रालयका अधिकारीहरू समावेश छन् र लोकसभाका संसद उद्देश्य सदस्यहरू र विदेश मन्त्रालयका अधिकारीहरू समावेश छन्। प्रतिनिधिमण्डलले भूटान भारत सम्बन्धका विभिन्न पक्षहरू र दुई छिमेकी देशहरू बीचको सहयोग बढाउने तरिकाहरूबारे छलफल गर्नेछ। भ्रमणको क्रममा प्रतिनिधिमण्डलले भूटानका राजा र प्रधानमन्त्रीलाई पनि भेट्नेछन्। पश्चिम बंगालमा भारतीय जनता पार्टीको सरकार आएपछि राज्य पुलिसले कानूनी व्यवस्था र राजनीतिक हिंसामा कडा अडान लिएको छ। अतिरिक्त पुलिस महानिदेशकले सबै पुलिस आयुक्तलाई पुलिस अधीक्षकहरू र रेलवे पुलिस अधिकारीहरूलाई धेरै महत्वपूर्ण निर्देशनहरू जारी गरेका छन्। यी निर्देशनहरूले 2021 को विधानसभा चुनावपछि भएका हिंसाका सबै घटनाको नयाँ जाँच गर्ने आदेश दिएको छ। लापरवाही पाइएका मुद्दाहरूको पुनः जाँच गरिनेछ। त्यस समयमा दर्ता गरिएका उजुरी र सामान्य डायरीहरूको पनि पुनः जाँच गरिनेछ। मौसम विभागले आज राजस्थानमा गर्मीको लहरको अवस्थाको लागि रेड अलर्ट जारी गरेको छ। गुजरात, महाराष्ट्र र पश्चिम मध्य प्रदेशमा पनि भोलिसम्म गर्मीको लहर अवस्था रहने अनुमान गरिएको छ। मौसम विभागले तटीय कर्नाटकमा दिनभरि तातो र आर्द्र मौसमको पूर्वानुमान गरेको छ। मौसम विभागले आज देशको उत्तर पूर्वी भागहरू अण्डमान निकोबार टापुहरूमा भारीदेखि धेरै वर्षा हुने पूर्वानुमान गरेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि 5 देशहरूको यात्रामा प्रस्थान गर्नुहुनेछ। महाराष्ट्रको सांगली जिल्लाको जाट तहसीलमा भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वस्थ लाभको कामना गर्नुभएको छ। तमिलनाडुमा जोसेफ विजयको नेतृत्वमा रहेको नवनिर्वाचित टीवीके सरकारले आज विधानसभामा आफ्नो बहुमत प्रमाणित गर्नुपर्नेछ। अनि मौसम विभागले आज राजस्थानमा गर्मीको लहरको अवस्थाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ कार्यक्रम संगीत प्रभा, जसमा सुनाउनेछौ विविध कलाकारको स्वरमा आधुनिक गीत। त प्रथममा राखिरहेछौ शिव परियारको स्वरमा शब्द अनि संगीत रहेको छ नरवीर रसाइलीको।

माया त त्यो हो जसमा टाढा हुँदा पनि एक अर्काको विश्वासमा कुनै कमी आउँदैन। कार्यक्रमको यो दोस्रो प्रस्तुति राखिरहेछौ वाणीका प्रधानको स्वरमा, शब्द अनि संगीत रहेको छ नरबीर रसाइलीको।

संगीत त्यो ऐना हो जसमा हामी आफ्नो विगतको सुन्दर तस्विर देख्छौँ। कहिलेकाहीँ शब्दले भन्न नसकेका कुराहरू एउटा सानो धुनले याद दिलाइदिन्छ, अनि ती यादहरू एउटा यस्तो संगीत हो जुन मनको कुनामा सधैँ गुन्जिरहन्छ। कार्यक्रमको यो तेस्रो प्रस्तुति राखिरहेछौ खगेन्द्र कालीकोटेको स्वरमा।

समसामयिक समीक्षा अनुवाद तथा वाचन आरती ठकुरी विषय छ सोमनाथ भारतको स्थायी आत्माको प्रमाण प्रधानमन्त्री आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी प्रधानमन्त्री नरेन्द्र मोदीले 11 मई 2026 सोमबार ऐतिहासिक सोमनाथ मन्दिरको भ्रमण गर्नुभयो र सन् 1951 पुनर्निर्मित मन्दिरको उद्घाटन भएको 75 वर्षको सम्झनामा सोमनाथ अमृत महोत्सवमा भाग लिनुभयो यस अवसरलाई भारतको सभ्यताको यात्रामा कोशी ढुङ्गा भन्दै प्रधानमन्त्रीले सोमनाथ मन्दिर अटल विश्वास लचिलोपन र भारतको शाश्वत आध्यात्मिक चेतनाको प्रतीकको रूपमा खडा भएको बताउनुभयो सोमनाथ 12 ज्योतिर्लिङ्गहरूमध्ये एक हो र भारतको स्थायी आस्था र सभ्यताको सम्पदाको प्रतीक हो सोमनाथ अमृत महोत्सवले सन् 1951 पुनर्स्थापित मन्दिरको उद्घाटन भएको 75 वर्ष पूरा भएको छ उत्सवको एक भागको रूपमा प्रधानमन्त्रीले शुभ धार्मिक र सांस्कृतिक कार्यक्रमहरूको श्रृङ्खलामा भाग लिनुभयो उहाँले विशेष महापूजामा भाग लिनुभयो त्यसपछि कुम्भ अभिषेक र ध्वजारोहण समारोहहरूमा भाग लिनुभयो भारतीय वायुसेनाको सूर्य किरण एरोबेटिक्स टिमले हक MK-132 विमानले हावामा चम्किलो युद्ध अभ्यास प्रदर्शन गर्यो जबकि भारतीय वायुसेनाको हेलिकप्टरले सोमनाथ मन्दिरको शिखरमा पुष्प वर्षाएको थियो पछि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सोमनाथले समयको परीक्षा सफल गरेको बताउनुभयो 1026 CE गजनवीका अत्याचारी मोहम्मदले सोमनाथमाथि गरेको पहिलो आक्रमणदेखि अलाउद्दीन खिलजी जस्ता धेरै अन्य अत्याचारीहरूले पनि सोमनाथ मन्दिरमाथि आक्रमण गरे तर तिनीहरूले सोमनाथ मन्दिरको स्थायी भावनालाई कहिल्यै नष्ट गर्न सकेनन् प्रधानमन्त्रीले लकुली सोमा शर्मा महाराजा धर्मसेन राजाभोज महिपाल भीमदेव आनन्दपाल महारानी अहिल्याबाई होलकर नवनगरका जाम साहेब दिग्विजय सिंहजी जस्ता अत्याचारको सामना गर्न दृढ रहने राजाहरू र सर्वसाधारणको प्रयासको प्रशंसा गर्नुभयो जसले विभिन्न समयमा मन्दिर पुनर्निर्माणमा योगदान पुर्याए श्री मोदीले सोमनाथ मन्दिरको पुनर्निर्माणमा उनीहरूको प्रयासको लागि सरदार वल्लभभाइ पटेल र डाक्टर राजेन्द्र प्रसादलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो प्रधानमन्त्रीले भन्नुभयो हाम्रा प्राचीन शास्त्रहरूले दिव्य प्रभास को प्रदक्षिणा सम्पूर्ण विश्वको प्रदक्षिणा बराबर हो भनेर भनिन्छ सोमनाथ मन्दिर हाम्रो गौरव र चेतनाको प्रतीक हो उहाँले भन्नुभयो सोमनाथ एक मन्दिरभन्दा बढी हो जुन भारतको स्थायी भावनाको प्रमाणको रूपमा सेवा गर्दछ श्री मोदीले प्रकाश पार्नुभयो विनाशबाट नवीकरणसम्मको यात्राले राष्ट्रको अजेय सम्पदा र अटल विरासतलाई प्रतिबिम्बित गर्दछ श्री मोदीले भन्नुभयो सोमनाथ भगवान शिवको शिरमा चन्द्रमा विराजमान छ जब भारतको चन्द्रयान 3 चन्द्रमाको दक्षिण ध्रुवमा आफ्नो रोभर सफलतापूर्वक अवतरण गर्यो भगवान सोमनाथको सम्मानमा त्यस बिन्दुलाई शिवशक्ति बिन्दुको रूपमा नामकरण गरिएको थियो प्रधानमन्त्रीले सोमनाथ मन्दिरलाई चित्रण गर्दै 5 रुपियाँको स्मारक टिकट र सोमनाथ समृद्ध विरासत र आध्यात्मिक महत्वको सम्झनामा 75 रुपियाँको एउटा सिक्का पनि जारी गर्नुभयो

सिक्काको एक तिर सोमनाथ मन्दिरलाई चित्रण गरिएको छ, जसमा भारतको अटल विश्वास र भक्तिको 1000 वर्षको उत्सव लेखिएको छ, जसलाई 2026 जारी गरिएको वर्ष मानिन्छ। यो सिक्का कोलकाताको सरकारी टक्सारले जारी गरेको थियो। पुनर्निर्मित मन्दिर उद्घाटनको 75 वार्षिक उत्सवमा पवित्र सोमनाथको तीर्थस्थलमा आइपुग्दा प्रधानमन्त्रीले आफ्नो दिव्य अनुभवको बारेमा बताउनुभयो। श्री मोदीले मन्दिर मार्गमा भगवान सोमनाथका भक्तहरूको अपार ऊर्जा उत्साह देखेर आफू अभिभूत र भावुक भएको बताउनुभयो। उहाँले भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादजीले पुनर्निर्मित मन्दिरको उद्घाटनको क्रममा अनुभव गरेको क्षणलाई आफूले पुनः अनुभव गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, सोमनाथ अमृत महोत्सवको भक्तिमय वातावरणले चारैतिर अद्भुत ऊर्जा भरिरहेको छ। प्रधानमन्त्रीले सोमनाथको हरेक कुनामा भक्ति अनुभव गर्न सकिने कुरा पनि बताउनुभयो। पुनर्निर्मित मन्दिरले आफ्नो ढोका खोलेको 75 वर्ष मनाउन कैयन मानिसहरू एकसाथ आएका छन् भन्ने कुरा स्वीकार गर्दै श्री मोदीले जोड दिनुभयो, यो ऐतिहासिक दिन वास्तवमा भारतको सभ्यताको यात्रामा एक कोसे ढुङ्गा थियो। यो नामले शिव मानवताको कल्याणको लागि संकल्प र शक्ति ती संकल्पहरू पूरा गर्ने शक्तिको प्रतिनिधित्व गर्दछ, जसले भारतीय सांस्कृतिक सम्पदालाई वैज्ञानिक उपलब्धिसँग जोड्छ। 11 मई त्यो दिन हो जब हामी प्रधानमन्त्री अटल बिहारी वाजपेयीको कार्यकालमा पोखरणमा भएको हाम्रो सफल आणविक परीक्षण अपरेशन शक्तिको सफलताको सम्झना गर्छौ। यसलाई पोखरण 2 को रूपमा पनि चिनिन्छ। त्यसका लागि भारतले धेरै आलोचनाहरूको सामना गर्नु पर्यो, तर भारत त्यसबाट बलियो भएर बाहिर आयो र आज एक स्वदेशी वैज्ञानिक र प्राविधिक शक्तिगृह बनेको छ।

विज्ञान भनेको कुनै पनि विषय वा वस्तुलाई क्रमबद्ध विशिष्ट र व्यवस्थित रूपले अध्ययन र अवलोकनबाट बुझिने ज्ञान हो। विज्ञान त्यो विषय हो जसले प्राकृतिक घटनाहरूको अध्ययन अनुसन्धान गरी तिनीहरूमा आपसी सम्बन्ध र कार्य कारण सम्बन्धलाई स्पष्ट व्याख्या गर्ने गर्छ। नमस्कार अनि हार्दिक स्वागत श्रोता मित्र, आजको कार्यक्रम कथा सफलतामा उपस्थित छु म तपाईँहरूकै सहयात्री रेबिना। त आज हामी कुराकानी गर्नेछौ एकजना यस्ता व्यक्तित्वको बारेमा। उनी हुन् गणितज्ञ, गणितका स्रोतकर्ता क्रिस्टियाना माब्रियोकुमा। उनी हाल अक्सफोर्ड विश्वविद्यालयको म्याथमेटिकल इन्स्टिट्युटमा हुक रिसर्च फेलो हुन् र अप्लाइड म्याथमेटिक्स वा प्रयुक्त गणितमा कार्यरत छिन्। उनको मुख्य अनुसन्धानका क्षेत्रहरू फ्लुइड डाइनामिक्स अर्थात् तरल पदार्थको गतिशीलता, भर्टिक्स डाइनामिक्स अथवा भूअर गतिशीलता र फ्लुइड स्ट्रक्चर इन्टरेक्सन्स अर्थात् तरल संरचना अन्तर्क्रिया हुन्। सरल शब्दमा भन्नुपर्दा उनी पानीको भूअर, डुङ्गाको पाल वा सेलको चाल र उड्ने जीवहरूको उडान बनावट वा फ्लाइङ फर्मेसन जस्ता चीजहरूमा गणितीय मोडेलहरू प्रयोग गरेर अध्ययन गरे। उनले यसअघि न्युयोर्क विश्वविद्यालयमा पनि काम गरेकी थिइन् र मिसिगन विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय र इम्पेरियल कलेज लन्डनबाट उच्च शिक्षा हासिल गरेकी हुन्। त्यसरी नै उनको शैक्षिक पृष्ठभूमिको बारेमा थप भन्नु पर्दा उनले अक्सफोर्ड विश्वविद्यालयबाट आफ्नो विद्यावरिधी पूरा गरेकी हुन् र वर्तमानमा उनी सोही विश्वविद्यालयको गणितीय संस्थानमा काम गर्छिन्। क्रिस्टियाना माब्रियोकुमाको संक्षेपमा भन्नुपर्दा उनी अप्लाइड गणित र तरल पदार्थ यान्त्रिकी अर्थात् फ्लुइड मेकानिक्सको क्षेत्रमा अनुसन्धान गर्ने एक वैज्ञानिक हुन्। उनको अनुसन्धानको मुख्यतै एप्लाइड गणितमा केन्द्रित छ जसमा विशेष ध्यान निम्न विषयहरूमा रहेको छ: तरल पदार्थ गतिशीलता अर्थात् फ्लुइड डाइनामिक्स, पानी, हावा वा अन्य तरल पदार्थको चाल र त्यसका नियमहरूको अध्ययन। दोस्रो रहेको छ गतिशील प्रणालीहरू अर्थात् डाइनामिकल सिस्टम्स, समयसँगै कसरी प्रणालीहरू परिवर्तन हुन्छ विशेष गरी अराजकता र व्यवस्थाको बीचको अन्तर्क्रिया। तेस्रो रहेको छ द्रव्य संरचना अन्तर्क्रिया अर्थात् फ्लुइड स्ट्रक्चर इन्टरेक्सन, तरल पदार्थ र कुनै ठोस संरचना जस्तै डुङ्गाको पाल वा झिल्ली बीचको पारस्परिक प्रभाव। उनले विशेष गरी समुद्री र वायुमण्डलीय सन्दर्भहरूमा लागू हुने समस्याहरूमा काम गरेका छन्। डुङ्गा चलाउने गणित, यसमा पालको डिजाइन र डुङ्गालाई हावाको विपरीत दिशामा कसरी चलाउन सकिन्छ भन्ने जस्ता जटिल गतिको गणितीय मोडेलिङ गरिन्। भर्टिक्स अध्ययन, पानी वा हावामा घुम्ने चक्रवात जस्ता संरचनाहरू कसरी व्यवहार गर्छन् भन्ने बारे पनि गहिरो अनुसन्धान गरेकी छिन्।

फ्लुइड डाइनामिक्स र एरोडाइनामिक्ससँग सम्बन्धित छन्। जस्तै इन्टरेक्सन अफ फ्ल्यापिङ विङ्स अर्थात् फ्ल्यापिङ पखेटाहरूको अन्तर्क्रिया, उनले फरफराउने पखेटाहरूले कसरी भुवर उत्पन्न गर्छन् र एक अर्काको भुवरबाट कसरी प्रभावित हुन्छन् भन्ने बारे एरोडाइनामिक मोडेल विकास गरेका छन्। उनले दुईवटा फ्ल्यापिङ पखेटाहरूको गतिशीलता र अन्तर्क्रियाको सैद्धान्तिक अध्ययन गरेको छ। विशेष गरी उनीहरू हराइजन्टल प्रपल्सन स्पिड अथवा क्षितिज गति कसरी एरोडाइनामिक्स द्वारा निर्धारण हुन्छ भन्ने बारे। अर्को रहेको छ डाइनामिक्स अफ सेल अर्थात् पाल वा सेलको गतिशीलता। उनले पालको कपडाको चाल र ट्याकिङ मेनिभियरको समयमा हुने गतिशीलता अध्ययन गरेको छ, जहाँ पालको कोठा वा एङ्गल उल्टाइन्छ। उनले पालको कपडा एउटा अवस्थामा अड्किएर बस्ने मेटास्टेबल स्टेट वा सफल रूपमा अर्को आकारमा परिवर्तन हुने प्रक्रियालाई विश्लेषण गरेको छ।

सरल भाषामा भन्नु पर्दा उनले उडिरहेका प्राणीहरू वा वस्तुहरूको जस्तै पखेटाहरू, पानी जहाजको पाल र लचिलो पातुलो सतहहरू वा फ्लेक्सिबल थिन सर्फेसेस हावा वा तरल पदार्थसँग कसरी अन्तर्क्रिया गर्छन् भन्ने बारे गणितीय मोडेल र सिद्धान्तहरूमा काम गर्छन्। क्रिस्टियाना माब्रियोकोमाको कामको सार गणित र भौतिक विज्ञानको प्रयोग गरेर प्राकृतिक गतिशीलतालाई बुझ्नु हो। उनको कामले जैव प्रेरित प्रणालीहरू जस्तै पखेटा फरफराउने किरा वा चराहरू र पानी जहाजको पाल कसरी चल्छन् भनेर अध्ययन गर्छ र यसले हामीलाई प्रकृतिले कसरी उत्कृष्ट इन्जिनियरिङ समाधानहरू प्रयोग गर्छ भन्ने कुरा सिकाउँछ।

अनुसन्धानले यी प्रणालीहरूलाई अझ बढी प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित छ। उदाहरणका लागि एउटा पखेटाले अर्को पखेटाको भुवरबाट कसरी ऊर्जा प्राप्त गर्छ वा पालले हावाको बललाई कसरी राम्ररी उपयोग गर्छ भन्ने बुझ्न सकिन्छ। उनको सैद्धान्तिक र मोडलिङ कार्यले माइक्रो एयरक्राफ्ट वा उन्नत पालयुक्त पानी जहाजको डिजाइन गर्नका लागि इन्जिनियरिङ फाउन्डेसन वा आधार प्रदान गर्दछ। मूल रूपमा भन्नुपर्दा उनको कामको सार हामीले गणितीय मोडलिङको प्रयोग गरेर प्रकृतिमा हुने उडान र गतिलाई बुझ्यौं भने हामी भविष्यका लागि अझ उत्कृष्ट र ऊर्जा दक्ष मसिनहरू बनाउन सक्छौ। क्रिस्टियाना माब्रियो कुमाको अनुसन्धान मुख्यतै सैद्धान्तिक भौतिकी र अप्लाइड इन्जिनियरिङ बीचको पुलको रूपमा काम गर्दछ। उनले विकसित गर्नुभएका गणितीय उपकरणहरूले भौतिक संसारका जटिल गतिशील समस्याहरूको भविष्यवाणी डिजाइन र नियन्त्रण गर्न मदत गर्दछ। हवस्त श्रोता, कार्यक्रम कथा सफलतामा आज हामी कुराकानी गर्यौं अप्लाइड गणित र कम्प्युटेसनल फ्लुइड डाइनामिक्सको क्षेत्रमा काम गर्ने एक शोधकर्ता क्रिस्टियाना माब्रियो कुमाको बारेमा। यसको साथै आजको कार्यक्रम यतिमै पूरा हुँदछ। फेरि अर्को अङ्कमा कुनै विषयमा कुराकानी गर्नेछौ। अहिलेलाई भने कार्यक्रम प्रस्तुत लेखनाथ राईको साथमा म उद्घोषिका रेबिनालाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

यसलाई लापरवाही नगर्नु। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञ द्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

श्रोताले यतिखेर सुन्दै हुनुहुन्छ सुदीप वैवाको स्वरमा लोकगीत, हार्मोनियममा हुनुहुन्छ सुरेन बारमी, बाँसुरीमा पदम बराइली, मादलमा इन्द्र सिंह, सारङ्गीमा अध्ययन राई अनि मर्चुङ्गामा प्रेम गन्धर्व।

समय यस बेला बिहानको 8:45 भइरहेछ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौ र अब पालो भएको छ कार्यक्रम सन्दर्भको। साथमा सुनाउनेछौ विविध हिन्दी चलचित्रका गीतहरू। आजको कार्यक्रम सन्दर्भमा सफा घर र सफा समुदायको महत्वबारे कुराकानी गर्नेछौ। भनिन्छ स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्कको वास हुन्छ, तर स्वस्थ रहनको लागि हाम्रो वरपरको वातावरण पनि सफा हुन उत्तिकै जरुरी छ। सरसफाईको सुरुवात हाम्रै घरबाट हुन्छ। घर हाम्रो बस्ने ठाउँ मात्र होइन, यो हाम्रो व्यक्तित्वको ऐना पनि हो। घर सफा राख्नले धुलो किटाणु र रोगबाट बच्न सकिन्छ। सधैँ बिहान उठ्ने बित्तिकै घर बढार्ने, झ्याल ढोका खुला राखेर ताजा हावा छिर्न दिने र फोहोरलाई उचित ठाउँमा विसर्जन गर्ने बानीले घरलाई रमाइलो र स्वास्थ्यवर्धक बनाउँछ।

यतिखेर कार्यक्रम सन्दर्भमा हामी कुराकानी गरिरहेका छौं सफा घर र सफा समुदायको महत्वबारे। हाम्रो घरभित्र मात्र सफा गरेर पुग्दैन, यदि हामीले आफ्नो घरको फोहोर बाटोमा वा छिमेकीको आँगनमा फाल्यौं भने त्यसले पूरै समुदायलाई प्रदूषित बनाउँछ। सफा समुदाय निर्माणको लागि निम्न कुराहरूमा ध्यान दिन पर्ने हुन्छ। कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै राखेर विसर्जन गरौं। महिनामा एक पटक वा हप्तामा एक पटक समुदायका सबै मिलेर सार्वजनिक ठाउँ बाटो सफा गरौं। अनि प्लास्टिकको प्रयोग कम गर्ने र अरूलाई पनि सरसफाईको महत्वबारे बुझाउने। सफा घरले परिवारमा खुशी ल्याउँछ भने सफा समुदायले राष्ट्रलाई नै सुन्दर र सभ्य बनाउँछ। मेरो फोहोर मेरो जिम्मेवारी भन्ने सोच राखेर अघि बढेमा हामीले एउटा सुन्दर र रोगमुक्त संसार निर्माण गर्न सक्छौं।

0: अब समय भएको छ मुख्य समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा छेत्रीबाट सुन्नुहोस्। केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले कथित नीट पेपर लीकको सम्बन्धमा शुभम खैरनारलाई आफ्नो हिरासतमा लिएको छ। राजस्थान पुलिसको अनुरोधमा शुभमलाई हिजो महाराष्ट्रको नासिकबाट नासिक पुलिसको अपराध शाखा इकाईले हिरासतमा लिएको थियो। यस महिनाको 3 तारीकमा आयोजित मेडिकल कलेजहरूमा स्नातक पाठ्यक्रमहरूमा भर्नाको लागि नेट यूजी 2026 परीक्षा पेपर लीकको आरोपको बीचमा हिजो रद्द गरिएको थियो। सरकारले सीबीआईलाई अनियमितताको व्यापक जाँच गर्न भनेको छ। सम्बन्धित घटनाक्रममा नेट यूजी 2026का एक उम्मेद्वारका अभिभावकले लातूर एसपी कार्यालयमा उजुरी दत्ता गरेका छन्, जसमा एक निजी कोचिङ संस्थानले परीक्षा अघि नक्कली परीक्षा सञ्चालन गरेको आरोप लगाएको छ, जसमा 42 प्रश्नहरू वास्तविक नीट पेपरमा सोधिएका प्रश्नहरूसँग मेल खान्छ। एसपी अमोल ताम्बेले उपविभागीय पुलिस अधिकारीलाई तत्काल अनुसन्धान गर्न र दोषी ठहरिएकाहरू विरूद्ध कानूनी कार्यवाही शुरू गर्न निर्देशन दिएका छन्। पश्चिम बंगालमा भारतीय जनता पार्टीको सरकार आएपछि राज्य पुलिसले कानून व्यवस्था र राजनीतिक हिंसामा कड़ा अडान लिएको छ। अतिरिक्त पुलिस महानिदेशकले सबै पुलिस आयुक्तहरू, पुलिस अधीक्षकहरू र रेलवे पुलिस अधिकारीहरूलाई धेरै महत्वपूर्ण निर्देशनहरू जारी गरेका छन्। यी निर्देशनहरूले 2021 विधानसभा चुनावपछि भएका हिंसाका सबै घटनाहरूको नयाँ जाँच गर्ने आदेश दिएको छ। लापरवाही पाइएका मुद्दाहरूको पुनः जाँच गरिनेछ। त्यस समयमा दत्ता गरिएका उजुरी र सामान्य डायरीहरूको पनि पुनः जाँच गरिनेछ। राज्य पुलिसले सबै पुलिस स्टेशनहरूमा भण्डारण गरिएका हतियार र गोला बारूदको प्रमाणीकरण 15 मईसम्म पूरा गर्न पनि निर्देशन दिएको छ। विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रामा भाग लिन इच्छुक व्यक्तिहरूलाई यस महिनाको 19 तारीक अघि आवेदन दिन आग्रह गरेको छ। यात्राको लागि दत्ता चाँडै बन्द हुनेछ। इच्छुक आवेदकहरूले थप जानकारी प्राप्त गर्न र आधिकारिक वेबसाइट kmy.gov.in मार्फत दत्ता गर्न सक्नेछन्। भारत सरकार अनि अन्तर्राष्ट्रिय कृषि कोषले 2026 2033 समेट्ने नयाँ 8 वर्षीय देश रणनीतिक अवसर कार्यक्रम शुरू गरेको छ। यस कार्यक्रमको उद्देश्य ग्रामीण आय बढाउने, जनताको क्षमता सुदृढ पार्ने र देशभरि दिगो जीविका उपार्जनका अवसरहरू विस्तार गर्ने रहेको छ। सरकारले कुल घरेलु उत्पादन जीडीपीको वार्षिक र चौथो त्रैमासिक अनुमानको प्रकाशन मिति प्रत्येक वर्ष महिनाको अन्तिम कार्य दिनदेखि जुन 7 परिमार्जन गरेको छ। मितिमा यो संशोधन राष्ट्रिय लेखा तथ्याङ्क सल्लाहकार समितिसँग परामर्श गरेपछि गरिएको हो। मन्त्रालयले यो संशोधन तथ्याङ्कको गुणस्तरलाई अझ सुदृढ पार्ने उद्देश्यले गरिएको बताएको छ। नेपाल र भारत बीचको आपराधिक मामलामा पारस्परिक कानूनी सहायता सम्झौता हिजो नेपालको प्रतिनिधि सभामा प्रस्तुत गरिएको छ। नेपालका कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सदनमा उक्त सम्झौता प्रस्तुत गर्नुभयो। भारत र नेपाल बीच यस वर्षको फरवरीमा सम्झौतामा हस्ताक्षर भएको थियो। श्री गौतमले यस सम्झौताको मुख्य उद्देश्य दुई देश बीचको फौज

सरकारी मुद्दाहरूको अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई कानूनी रूपमा प्रभावकारी र सजिलो बनाउनु रहेको बताउनुभयो। धेरै वर्षको वार्तापछि भएको यो सम्झौताले अब भारत र नेपाललाई आपराधिक जाँच र कानूनी कारवाहीमा एक अर्कासँग सहकार्य गर्न सक्षम बनाउनेछ। आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले हिजो राति अहमदाबादमा सनराइजर्स हैदराबादलाई 42 रनले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ। गुजरात टाइटन्सले दिएको 169 रनको लक्ष्य पछ्याउने क्रममा सनराइजर्स हैदराबाद 14.5 ओभरमा 86 रनमा अल आउट भयो। गुजरात टाइटन्सका लागि कागिसो रबाडा र जेसन होल्डरले 3-3 विकेट लिए। प्रसिद्ध कृष्णले 2 विकेट लिए, जबकि मोहम्मद सिराज र रशीद खानले 1-1 विकेट लिए। कागिसो रबाडालाई म्यान अफ द म्याच घोषित गरियो। पहिले ब्याटिङ गर्दै गुजरातले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 168 रन बनाएको थियो। समाचार पूरा भयो। अघिल्लो समाचार 9:25 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

मुख्य समाचारपछि यहाँहरूलाई पुनः हिन्दी चलचित्रका गीतहरू सुनाउनेछौ। प्रथममा राखिरहेछौ कुमार सानु अनि अल्क याग्निकको युगल स्वरमा, शब्द छ समीरको अनि संगीत रहेको छ नदिम श्रवणको, चलचित्र हम हो गए आपकेबाट।

अघिल्लो सांगीतिक कोशीली राखिरहेछ चलचित्र कसुरबाट अल्का याग्निक अनि उदित नारायणको युगल स्वरमा शब्द छ समीरको अनि संगीत रहेको छ नदिम श्रवणको।

हरूमा भण्डारण गरिएका हतियार र गोला बारूदको प्रमाणीकरण 15 मईसम्म पूरा गर्न पनि निर्देशन दिएको छ। यसपछि 16 मईदेखि अवैध हतियार गोला बारूद र विस्फोटक पदार्थ विरूद्ध 2 हप्ताको विशेष अभियान शुरू गरिनेछ। पुलिसले सीमापार तस्करी, अवैध पशु बजार, बदशाला र अवैध खानी विरूद्ध कड़ा कार्यवाही गर्न पनि निर्देशन दिएको छ। तापस राईले हिज पश्चिम बंगाल विधानसभाको प्रोटेम स्पीकरको रूपमा शपथ ग्रहण गर्नुभएको छ। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक समारोहमा उहाँलाई शपथ दिलाउनुभयो। श्रोतका अनुसार आगामी 15 मईमा विधानसभा अध्यक्षको निर्वाचन हुनेछ भने तापस राईलाई यस पदका लागि उम्मेद्वार बनाउन सकिने सम्भावना रहेको छ। प्रोटेम स्पीकरको शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शुभेन्दु अधिकारी अनि उपस्थित हुनुहुन्थ्यो। मुख्यमन्त्री हिजो बिहान असममा हेमन्त विश्व शर्माको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण समारोहमा उपस्थित हुनुभएको थियो। कोलकाता फर्केपछि उहाँ साँझ सिधै लोकभवन जानुभयो। कार्यक्रममा राज्य सरकारका धेरै मन्त्रीहरू र नवनिर्वाचित विधायकहरू पनि उपस्थित थिए। शपथ ग्रहण गरेपछि तापस राईले आज अनि भोलि विधायकहरूको शपथ लिने घोषणा गर्नुभयो। त्यसपछि 15 मईमा सभामुखको निर्वाचन हुने बताउनुभयो। राज्यमा कुल 294 विधानसभा सीटहरू छन्, तर फल्टा सीट पुनः चुनावको लागि तयार छ। यसबाहेक मुख्यमन्त्री शुभेन्दु अधिकारी र आम जनता उन्नयन पार्टीका नेता हुमायुन कवीरले 2-2 सीट जितेका छन्। फलस्वरूप बुधबार र बिहिबार कुल 290 विधायकहरूले शपथ लिनेछन्। प्रोटेम स्पीकर तापस राईले ती सबैलाई शपथ दिलाउनु हुनेछ। पश्चिम बंगालका नवनियुक्त खाद्य तथा आपूर्ति मन्त्री अशोक किर्तिनियाले हिजो राज्यको राशन वितरण सूचीबाट गहुँको पिठो हटाउन आदेश दिनुभएको छ। सार्वजनिक वितरण प्रणालीमा सबैभन्दा धेरै घोटाला र भ्रष्टाचार पिठोसँग सम्बन्धित रहेको उहाँले दावी गर्नुभएको छ। श्री किर्तिनियाले नयाँ सरकारलाई काम शुरू गर्न 1 हप्ताको समय दिनुपर्ने बताउनुभयो, ताकि यसको कार्ययोजना स्पष्ट पार्न सकियोस्। उहाँले भन्नुभयो, भारतीय जनता पार्टीले आफूलाई महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ। पार्टीको विश्वास छ, पश्चिम बंगालमा सबैभन्दा ठूलो घोटालाहरू खाद्य तथा शिक्षा विभागहरूमा भएका छन्। उहाँले अब राज्यमा कुनै पनि घोटाला हुन दिने छैन भनी बताउनुभयो। मन्त्रीले भन्नुभयो, भ्रष्टाचार वा कुनै पनि प्रकारको कुकर्ममा संलग्न व्यक्तिहरूलाई छोडिने छैन, चाहे तिनीहरू अधिकारीहरू हुन् वा मिल मालिकहरू। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जानक लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। राज्य सचिवालय नवान्न र राइटर्स बिल्डिङपछि पश्चिम बंगाल विधानसभा नयाँ विधायकहरूको शपथ ग्रहणको लागि विशेष विधानसभा सत्र अघि गेरुवा रंगको बत्तीहरूले उज्यालो पारिएको छ। आजदेखि शुरू हुने विशेष अधिवेशनको प्रत्याशामा विधानसभा भवन र यसको वरपर नयाँ रूपमा सजाइएको छ। राज्यमा सत्ता परिवर्तनपछि राजधानी कोलकाता र गंगा नदीको किनारमा अवस्थित गंगा शहर हावड़ाले आफ्नो रूप द्रुत रूपमा परिवर्तन गर्दैछन्। धेरै सरकारी परिसर र सार्वजनिक स्थलहरूमा लामो समयदेखि चलिरहेको नीलो र सेतो रंग योजना अब गेरुवा र सेतोले प्रतिस्थापन गरिएको छ। पहिले नवान्न र महाकारणलाई पनि गेरुवा बत्तीहरूले उज्यालो पारिएको थियो, अब विधानसभा भवनलाई पनि उही तरिकाले सजाइएको छ। विधानसभा परिसर वरपरको रेलिङ, सड़क छेउको रेलिङ र पुलिस कियोस्कलाई पनि गेरुवा र सेतो रंगले रंगाइएको छ। नवान्न र महाकरण वरपरका क्षेत्रहरूमा पनि यस्तै परिवर्तनहरू देखिएको छ। दार्जीलिङका सांसद राजु विष्टले एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै पश्चिम बंगालका महिलाहरूलाई ऐतिहासिक वित्तीय सहायता प्राप्त हुने भएकोमा प्रसन्नता व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको मन्त्रीमण्डलले आगामी 1 जूनदेखि प्रभावी अन्नपूर्ण भण्डार योजनालाई स्वीकृति दिएको छ। यस योजना अन्तर्गत पात्र महिलाहरूलाई प्रत्येक महिना प्रत्यक्ष लाभ हस्तान्तरण DBT प्रणाली को माध्यमद्वारा उनीहरूको खातामा 3,000 रुपियाँ प्राप्त हुनेछ। साथै राज्यभरिकै सरकारी बसहरूमा पूर्ण रूपमा निशुल्क बस यात्रा पनि उपलब्ध गराइनेछ। उहाँले भन्नुभयो, यो निर्णायक कदमले राज्यभरिकै महिलाहरूसित गरिएको मुख्य चुनावी वाचालाई पूरा गर्दछ। यसले

पश्चिम बंगालमा सत्ता परिवर्तनपछि सरकारी कार्यालयहरूमा कार्य संस्कृति सुधार गर्ने प्रयासहरू तीव्र भएको छ। हिजो राज्य सरकारले राइटर्स बिल्डिङमा अवस्थित न्याय विभागका सबै कर्मचारीहरूको लागि कडा उपस्थिति नियमहरू लागू गरेको छ। नयाँ नीति अनुसार सबै कर्मचारीहरू बिहान 10 बजेर 15 मिनटभित्र कार्यालयमा आइपुग्नु पर्ने र साँझ 5 बजेर 15 मिनटभन्दा पहिले बाहिर निस्कन दिइने छैन। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। मुख्यमन्त्री शुभेन्दु अधिकारीको कडा निर्देशन पछि तिल जला आग लागि घटनामा प्रशासन सक्रिय भएको छ। तापस राईले हिजो पश्चिम बंगाल विधानसभाको प्रोटेम स्पिकरको रूपमा शपथ ग्रहण गर्नुभएको छ। उहाँले आज अनि भोलि नवनिर्वाचित विधायकहरूलाई शपथ दिलाउनु हुनेछ। पश्चिम बंगालका नवनियुक्त खाद्य तथा आपूर्ति मन्त्री अशोक किर्तिनियाले हिजो राज्यको राशन वितरण सूचीबाट गहुँको पिठो हटाउन आदेश दिनुभएको छ। प्रादेशिक समाचारको समाप्तिसँगै अघिल्लो समाचार 10 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारपछि पुनः स्वागत जनाउँदछौ श्रोतालाई एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा। र अब भने श्रोतालाई फेरि पनि मनोरञ्जन गराउन लागिरहेछौ केही चलचित्रका गीतहरू राखेर। प्रथममा स्वीकार्नुहोस् चलचित्र साजनबाट कुमार सानु अनि अनुराधा पौडेलको युगल स्वरमा, शब्द छ समीरको अनि सङ्गीत रहेको छ नदिम श्रवणको।

अघिल्लो सांगीतिक कोसेली राखिरहेछ चलचित्र 1942 अ लभ स्टोरीबाट कुमार सानुको युगल शर्मा, शब्द छ जावेद अख्तरको अनि संगीत रहेको छ राहुल देव वर्मनको।

कार्यक्रमको यो तेस्रो प्रस्तुति राखिरहेछौ चलचित्र और प्यार हो गया बाट शब्द छ जावेदकै अनि संगीत रहेको छ नुसरत फतेह अली खान अख्तरको।

कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् चलचित्र मनबाट। शब्द छ समीरको अनि सङ्गीत रहेको छ सञ्जीव दर्शनको, उदित नारायण अनि अनुराधा पौडेलको युगल स्वरमा।

0: अब समय भएको छ मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 10 बजेको समाचारको साथमा म सबिना गिरी। भारतले भोलिदेखि शुरू हुने 2 दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्नेछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर एस जयशंकरले गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशका विदेश मन्त्री र प्रतिनिधि मण्डलहरूले भाग लिनेछन्। उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नेछन्। बैठकको क्रममा ब्रिक्स सदस्य देशका विदेश मन्त्रीहरूले आपसी हितका विश्वव्यापी र क्षेत्रीय मुद्दाहरूमा विचार आदान प्रदान गर्नेछन्। बैठक अघि डाक्टर जयशंकरले आज नयाँ दिल्लीमा धेरै द्विपक्षीय बैठकहरू गर्नुहुनेछ। मन्त्रीले आज बिहान चिलीका विदेश मन्त्री फ्रान्सिस्को पेरेज म्याकेनालाई भेट्नुहुनेछ र द्विपक्षीय वार्ता गर्नुहुनेछ। दिउँसो उहाँले दक्षिण अफ्रिकी विदेश मन्त्री रोनाल्ड लामोला र ब्राजिलका विदेश मन्त्री माउरो भिएरासँग पनि द्विपक्षीय वार्ता गर्नुहुनेछ। साँझ डाक्टर जयशंकरले रूसी विदेश मन्त्री सर्गोई लाभ्रोभलाई पनि भेट्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी रूपमा इन्धनको मूल्य बढ्दै जाँदा मित व्ययिता अपनाउन गरेको आह्वान गरेको छ। उत्तर प्रदेश, मध्य प्रदेश र दिल्लीका मुख्यमन्त्रीहरू, मन्त्री, विधायक र जनप्रतिनिधिहरूद्वारा सरकारी सवारी साधनको प्रयोगमा कटौतीको घोषणा गरे। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मुख्यमन्त्री, मन्त्री र अन्य अधिकारीहरूको सवारी साधनको फ्लिटमा 50% कटौती गर्ने आदेश दिनुभएको छ र सरकारी काफिलाबाट अनावश्यक सवारी साधन हटाउन निर्देशन दिनुभएको छ। उहाँले नागरिकहरूलाई इन्धन खपत कम गर्न, अनावश्यक सुन खरिद गर्न नगर्न र घरबाट काम गर्न प्रबन्धन गर्न पनि अपील गर्नुभएको छ। मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवले अर्को आदेश नभएसम्म आफ्नो काफिलामा सवारी साधनको संख्या पनि घटाउनु भएको छ। सोमबारको मन्त्री परिषद बैठकमा श्री यादवले राष्ट्रिय हितमा पेट्रोल र डिजलको खपत घटाउन मन्त्री परिषदका सदस्यहरूलाई अपील गरेर सार्वजनिक यातायातको प्रयोग गर्न सुझाव दिनुभएको छ। मुख्यमन्त्रीको काफिला अब केवल 8 सवारी साधन हुनेछ र कुनै पनि सवारी साधन र्याली आयोजना गरिने छैन। मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवले पनि अर्को आदेश नभएसम्म आफ्नो काफिलामा सवारी साधनको संख्या घटाउनु भएको छ। दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताले मन्त्रीहरू, विधायकहरू, अधिकारीहरू र सरकारी विभागहरूले सरकारी सवारी साधनको प्रयोग सीमित गर्ने, कारपुलिङ अपनाउने र मेट्रो र बस सेवाहरूलाई प्राथमिकता दिने बताउनु भएको छ। अखिल भारतीय एनआर काँग्रेसका नेता एन रंगासामीले आज पुडुचेरीको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। लोकभवनमा आयोजित एक साधारण समारोहमा पुडुचेरीका उपराज्यपाल के कैलाशनाथनले श्री रंगासामीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुहुनेछ। सरकारले सुन र अन्य बहुमूल्य धातुहरूमा आयात शुल्क बढाएको छ, जुन आजदेखि लागू भएको छ। वित्त मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, सुन र चाँदीमा 5% आयात शुल्क र प्लाटिनममा 5.4% आयात शुल्क लगाइनेछ। यसबाहेक अनुपालन मापदण्डहरू पूरा गर्ने अधीनमा रही बहुमूल्य धातुहरूमा प्रयोग हुने उत्प्रेरकहरूमा 4.35% आयात शुल्क लगाएको छ। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसियामा जारी संकटका कारण सुन किन्नबाट बच्न जनतालाई अपील गर्नुभएको थियो। विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रामा भाग लिन इच्छुक व्यक्तिहरूलाई यस महिनाको 19 तारिक अघि आवेदन दिन आग्रह गरेको छ। यात्राको लागि दर्ता चाँडै बन्द हुनेछ। इच्छुक आवेदकहरूले थप जानकारी प्राप्त गर्न र आधिकारिक वेबसाइट kmy.gov.in मार्फत दर्ता गर्न सक्छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाहानसँग फोनमा कुराकानी गर्नुभयो। दुवै पक्षले आपसी हितको समर्थनमा रणनीतिक सहयोग र सम्बन्ध सुदृढ पार्ने बारेमा छलफल गरे। दुवै नेताले मध्यपूर्वमा भएका पछिल्ला घटनाक्रमहरूको बारेमा पनि

छलफल गरे। उनीहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा र स्थायित्वमा क्षेत्रीय विकासको गम्भीर प्रभावहरूको समीक्षा गरे, साथै तिनीहरूलाई सम्बोधन गर्न जारी प्रयासहरूको पनि समीक्षा गरे। यसैबीच इरानमा द्वन्द्वको कारण पश्चिम एसियामा विकसित भइरहेको अवस्थाको बीचमा कतारले हिज बुवियान टापुमा इरानको आईआरजीसीसँग सम्बन्ध सशस्त्र समूहको घुसपेटको निन्दा गरेको छ। आकाशवाणीबाट 10 बजेको समाचार पूरा भयो। अहिले 11:05 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोतालाई एक सूचना आकाशवाणी खरसाङले महिनाको दोस्रो बुधबार प्रतीक्षा फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गर्ने गर्दछ। आज बुधबार अर्थात 13 मई 2016 दिन हाम्रा श्रोताहरूलाई स्वास्थ्य सम्बन्धी जानकारी गराउनु हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ नेत्र रोग विशेषज्ञ डाक्टर अभय आनन्द गुप्त। हाम्रो श्रोताहरूले बेलुकी 5:05 प्रसारण हुने स्वास्थ्य जीवन कार्यक्रममा प्रत्यक्ष फोन गरेर नेत्र रोग विशेषज्ञ डाक्टर अभय आनन्द गुप्तसित आँखा रोग सम्बन्धी जिज्ञासाहरू फोन गरेर सोध्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 03542999317।

जीवनमा आउने हरेक चुनौतीहरू नै सुनौलो अवसरको बन्न सक्छन्। माफ गर्नुहोला, जीवनमा आउने हरेक चुनौतीहरू नै सुनौलो अवसरको गोरेटोहरू बन्न सक्छन्। यसै सत्य तथ्यको साथमा आजको कार्यक्रम हेलो खरसाङ यहीमै समाप्त हुँदछ।

एफएमएक से 3.5 मेगाहर्ज को तरंगमा हामी आकाशवाणी को खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानी को 10:30 अनि 48 सेकेन्ड भइरहेछ। र अब यहाँ अघि हाम्रो सरोकारमा जानकारी दिन लागिरहेका छौं, मित्रता र सामाजिक सञ्जाल वास्तविक कि कृत्रिम, साथै यहाँलाई हामी केही साङ्गीतिक प्रस्तुतिहरू पनि सुनाउनेछौं।

नमस्कार प्रिय श्रोताहरू, आजको यस विशेष कार्यक्रममा म एउटा अत्यन्तै सान्दर्भिक विषय लिएर उपस्थित भएकी छु। मित्रता अनि सामाजिक सञ्जाल, वास्तविक के कृत्रिम? आजको युगलाई डिजिटल युग भनिन्छ।

श्रोताहरूलाई थाहा भएकै कुरा हो कि जसरी एउटा पैसाको दुईपट्टि पाटामा भिन्नै भिन्नै चित्र अङ्कित हुन्छ, त्यसै गरी जीवनको पनि दुई पक्ष छ। उसरी नै

यो सामाजिक सञ्जालको पनि दुई पक्ष छन्, सकारात्मक अनि नकारात्मक पक्ष। हजुरहरूलाई यी पक्षहरूबारे पनि अवश्य जानकारी गराउनेछौँ। तर अब भने सुनौ कार्यक्रमको यो अघिल्लो साङ्गीतिक प्रस्तुति कारवा फिल्मबाट आशा भोसले अनि राहुल देवर्मनको स्वरमा।

एफएमएससी 3.5 मेगाहर्ज को तरंगमा श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र रेले प्रसारण भइरहेको छ हाम्रो सरोकार। राजको हाम्रो सरोकारको विषय छ मित्रता अनि सामाजिक सञ्जाल वास्तविक कि कृत्रिम। र हजुरलाई मैले अघि भनिसकेकै छु यसको पनि दुई पक्ष छन् सकारात्मक अनि नकारात्मक पक्ष। तपाईँले हामी सकारात्मक पक्षको कुरा गरौँ। यो सामाजिक सञ्जालले हामीलाई हाम्रो कहिले छुटिएका साथीभाइ टाढामा रहेका आफन्तजनसँग भेट्ने मौका दिएको छ। साथै हामीले आफ्नो विचार भावना अनि प्रतिभालाई पनि साझा गर्ने अवसर पाएका छौँ। कतिपय मानिसहरूले सामाजिक सञ्जाल मार्फत साँचो मित्रता सहयोग र प्रेरणा समेत पनि पाएका छन्। यो सामाजिक सञ्जालले आपसी दूरीलाई केही हदसम्म कम गरिरहेको पनि छ।

श्रोतालाई आजको हाम्रो सरोकारमा हामी जानकारी गराइरहेका छौँ मित्रता अनि सामाजिक सञ्जाल वास्तविक कि कृत्रिम अर्थात् फ्रेन्डसिप एन्ड सोसियल मिडिया रियल अर फेक र आजको यस कार्यक्रममा यहाँहरूको साथमा छु म प्रशीला हजुरलाई भर्खरै जानकारी गरायौँ यसको सकारात्मक पक्षबारे र अब हामी कुराकानी गर्न लागिरहेका छौँ यसको नकारात्मक पक्षबारे नकारात्मक पक्षको कुरा गर्नपर्दा आज धेरैजसो सम्बन्ध केवल लाइक कमेन्ट र फलोमा सीमित भएका छन् मानिसहरू वास्तविक जीवनभन्दा सामाजिक सञ्जालमा राम्रो देखिने प्रयासमा बढी व्यस्त देखिन्छन् यो सामाजिक सञ्जालमा कैयन साथीहरू भए पनि साँचो रूपमा साथ दिने साथी नै हामी कम पाउँछौँ यति मात्र नभएर कति मानिसहरूले झुटो परिचय दिएर अरूलाई धोका दिनसम्म पनि चुकेका छैनन् यस्ता कतिपय कुराहरूको कारणले मित्रताको विश्वास र आत्मीयतालाई कमजोर बनाइरहेका छन् हुन त पहिलेको समयमा हाम्रो मित्रताको सुरुवात चिठीबाट हुन्थ्यो भने आजको समयमा फ्रेन्ड रिक्वेस्टबाट हुन्छ जहाँ विश्वास सम्मान सहयोग अनि समझदारी हुन्छ त्यसलाई साँचो मित्रता भन्न सकिन्छ जुन सम्बन्ध केवल मोबाइलको स्क्रिनभित्र मात्र सीमित हुन्छ त्यो सम्बन्ध साँचो हुन सक्दैन वास्तविक मित्रता भनेको केवल फोटोमा मुस्कुराउनु होइन कठिन समयमा साथ दिनु पनि हो साँचो साथी उही हुन सक्छ जसले तपाईँको दुःखमा साथ दिन्छ तपाईँको गल्तीमा सम्झाउँछ र तपाईँको सफलतामा खुसी हुन्छ हुन त सामाजिक सञ्जाल मित्रताको सुरु गर्ने एउटा माध्यम हुन सक्छ तर यसलाई साँचो र दिगो बनाउनको लागि हामीभित्र पनि वास्तविक भावना र व्यवहार हुन आवश्यक छ

0: सामाजिक सञ्जालमा संस्कृत श्लोक सुभाषितम शेयर गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो यी परमाणु परीक्षणहरूले देशको अटल संकल्पलाई प्रदर्शन गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी रूपमा इन्धनको मूल्य बढ्दै जाँदा मित व्ययिता अपनाउन गरेको आह्वानपछि उत्तर प्रदेश मध्यप्रदेश र दिल्लीका मुख्यमन्त्रीहरू मन्त्री विधायक र जनप्रतिनिधिहरूले सरकारी सवारी साधनको प्रयोगमा कटौतीको घोषणा गरेको छ। भारतले भोलिदेखि शुरू हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्नेछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर एस जयशंकरले गर्नुहुनेछ। भारत भूटान सम्बन्धलाई अझ सुदृढ बनाउने मुख्य उद्देश्यका साथ लोकसभा अध्यक्ष ओम बिरलाको नेतृत्वमा उच्च स्तरीय भारतीय संसदीय प्रतिनिधि मण्डल आजदेखि भूटानको भ्रमणका लागि प्रस्थान गर्नेछ। विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रामा भाग लिन इच्छुक व्यक्तिहरूलाई यस महिनाको 19 तारीक अघि आवेदन दिन आग्रह गरेको छ। इच्छुक आवेदकहरूले थप जानकारी प्राप्त गर्न आधिकारिक वेबसाइट kmy.gov.in मार्फत दर्ता गर्न सक्छन्। अखिल भारतीय एनआर काँग्रेसका नेता एन रंगस्वामीले आज पुडुचेरीको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। तेलंगानाका राज्यपाल शिव प्रताप शुक्लाले हिज हैदराबादको राज्य सुधार प्रशासन संस्थानमा फील द जेल कार्यक्रम र जेल संग्रहालयको उद्घाटन गर्नुभयो। केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले कथित नीट पेपर लीक प्रकरणको सम्बन्धमा शुभम खैरनारलाई हिरासतमा लिएको छ। राजस्थान पुलिसको अनुरोधमा नासिक पुलिसको अपराध शाखा इकाईले हिज महाराष्ट्रको नासिकबाट शुभमलाई पक्राउ गरेको हो। मुलायम सिंह यादवका कान्छा छोरा तथा समाजवादी पार्टीका प्रमुख अखिलेश यादवका सौतेनी भाई प्रतीक यादवको 38 वर्षको उमेरमा निधन भएको छ। अनि यस वर्ष भारतमा दक्षिण पश्चिम मनसुन चाँडै आइपुग्न सक्ने मौसम विभागले जनाएको छ। मौसम विभागले दक्षिण पश्चिम मनसुन आगमनको लागि अनुकूल अवस्था बन्दै गएको बताएको छ। आकाशवाणीबाट 11:05 प्रमुख समाचार पूरा भयो। अपरान्न 1 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: FM 103.5 मेघहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समयले पूर्वाह्नको 11:07:42 भइरहेछ र अब यहाँहरू अघि राखिरहेका छौं विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। त प्रथममा स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति पवन गोलेको स्वरमा।

श्रोता सुन्नुहोस् एक सूचना। आकाशवाणी खरसाङले महिनाको दोस्रो बुधबार प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गर्ने गर्दछ। आज बुधबार अर्थात 13 मई 2026 दिन हाम्रो श्रोतालाई स्वास्थ्य सम्बन्धी जानकारी गराउनु हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ नेत्र रोग विशेषज्ञ डाक्टर अभय आनन्द गुप्त। हाम्रो श्रोताहरूले बेलुकी 5:05 प्रसारण हुने स्वस्थ जीवन कार्यक्रममा प्रत्यक्ष फोन गरेर नेत्र रोग विशेषज्ञ डाक्टर अभय आनन्द गुप्तसित आँखा रोग सम्बन्धी जिज्ञासाहरू फोन गरेर सोध्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 03542999317। श्रोताहरूले यो कार्यक्रम आज बुधबार बेलुकी 5:05 एफएम 103.5 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।

भर्खरै प्रस्तुत थियो कार्यक्रम स्वर माधुरी। यो प्रसारण हो आकाशवाणी खरसाङको र अब प्रस्तुत छ बंगला संगीतको कार्यक्रम चित्रमाला, जहाँ सुन्नुहुनेछ विविध कलाकारको स्वरमा केही बंगला फिल्मी गीतहरू।

नमस्कार आदरणीय श्रोतागण, समाचारको प्रसारणपछि हजुरलाई पुनः स्वागत गर्दछौ आकाशवाणीको खरसाङ केन्द्रमा FM 103.5 MHz। र श्रोताब पालो भएको छ हजुरकै फरमाइसमा रहेका फिल्मी गीतहरूलाई सुन्ने कार्यक्रम तपाईँको अनुरोधमा। राजको यस कार्यक्रममा हजुरको साथमा छु म प्रशीला। तौनो श्रोता केही ढिलाइ नगरी सुनौ कार्यक्रमको यो प्रथम प्रस्तुति। जिन्दगी नामिलेगी दोबारा फिल्मबाट गुञ्जनेश्वर छ फरहान अख्तर, ऋतिक रोशन अनि अभय देवलको, जहाँ शब्द हामी पाउँछौ जावेद अख्तरको अनि संगीत शंकर ईशान लोयको। यस गीतलाई सुन्न चाहने श्रोताहरू हुनुहुन्छ पुनानन्द तलाब डुमारामबाट, बलि उल्लास अन्सारी आसमान अन्सारी, जेल रोड बक्सरबाट राज अन्सारी सिरज अन्सारी, इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी दानिश अन्सारी, जेल रोड रायगढबाट नरेन्द्र यादव, महेन्द्र यादव, जानवी यादव। यसरी नै रंगिनी छत्तीसगढबाट दिनेश वर्मा, करुणा वर्मा, शान्ति भिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह, प्रतिमा शाह, सन्देश शाह, पुना महाराष्ट्रबाट बिना आदिश मेहता, कुमारी डाक्टर माही मेहता, बिहार कोलोनी लोनीबाट नसिल मुल उस्लाम गुनोरी, प्रकाश वीर राजपूत, डोडी लोढा बालोदबाट कमलेश जयपुरिया, बिहारपुर खण्डवाबाट पिंकी अनि रिंकी, जेल रोड रायगढबाट लालचन्द मिश्र, रमेश चन्द, कुमकुम मिश्र। ताउनोस यहाँकै रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

श्रोता सुन्नुहोस् एक सूचना। आकाशवाणी खरसाङले महिनाको दोस्रो बुधबार प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गर्ने गर्दछ। आज बुधबार अर्थात 13 मई 2026 दिन हाम्रो श्रोताहरूलाई स्वास्थ्य सम्बन्धी जानकारी गराउनु हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ नेत्र रोग विशेषज्ञ डाक्टर अभय आनन्द गुप्त। हाम्रो श्रोताहरूले बेलुकी 5:05 प्रसारण हुने स्वस्थ जीवन कार्यक्रममा प्रत्यक्ष फोन गरेर नेत्र रोग विशेषज्ञ डाक्टर अभय आनन्द गुप्तसित आँखा रोग सम्बन्धी जिज्ञासाहरू फोन गरेर सोध्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 03-54-299-9317। श्रोताले यो कार्यक्रम आज बेलुकी 5:05 FM 103.5 MHz सुन्न सक्नुहुनेछ। FM 103.5 MHz तरंगमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अहिले प्रसारण भइरहेको छ फर्माइसी फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा। राजको यस कार्यक्रममा यहाँको साथमा छु म शीला। त आउनुहोस् यही फिल्मी गीतको क्रमलाई निरन्तरता दिँदै अब सुनाउन लागिरहेका छौं कार्यक्रमको यो अघिल्लो प्रस्तुति ये जवानी हे दिवानी फिल्मबाट। गुञ्जनेश्वर छ तोची रेना अनि रेखा भरद्वाजको, जहाँ संगीत छ प्रीतमको अनि शब्द अमिताभ भट्टाचार्यको। र यस गीतलाई सुन्न चाहने हाम्रो श्रोताहरू हुनुहुन्छ कुर्सियाला तिनधारेबाट ललन कुमार सिंह, प्रभा देवी, मनिष कुमार, मिठो चौधरी, नितु, गौतम कुमार, स्नेहलता, मीरा, अशोक प्रसाद मण्डल, सन्तोष कुमार भगत अनि एलके सिंह। यसरी नै लालमाता सुदमनगर रटलाई जिल्लाबाट हर्षिता, रामेश्वर काना, सफलता कपिल, मीनाक्षी, सत्यनारायण अनि मनोहर बाई, रंगिनी छत्तीसगढ़बाट दिनेश वर्मा, करूणा वर्मा, लक्षणपुरबाट विश्वनाथ साहु। ताउनुहोस् यहाँकै रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

त श्रोता वा स्वीगार्नुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति युवराज फिल्मबाट बिनी दयाल श्रेया घोषाल अनि एआर रेमानको स्वरमा जहाँ सङ्गीत छ एआर रेमानकै अनि शब्द गुलजारको त यस गीतलाई सुन्न चाहने हाम्रो श्रोताहरू हुनुहुन्छ कन्हारे बजार पूर्णिया बिहारबाट दिलीप कुमार सेन्चुरी बिमला सेन्चुरी अमित राजा कुमार डिजे सोनी अनि विजय डाकिया यसरी नै मैसोल सीतागढी बिहारबाट अक्रम हुसेन वसिम अक्रम आरिज वसिम समीम अक्रम रुबिना वसिम नदीम अक्रम अमन अक्रम लुधियाना पन्जाबबाट अमरजीत सोनम कौर परमजीत आदिवा कौर बिहार कोलोनीबाट वली उल्लास फकीर डब्लु उल्लास फकीर बुलन्दशहरबाट वत्रुवली अन्सारी फर्जुवली अन्सारी अनि फर्जुवली अन्सारी कटिहार बिहारबाट राजेश भारती विवा रानी प्रिय भारती आदित्य भारती प्रेरणा प्रगति भारती शिवम भारती अनि भारती परिवारका अन्य सदस्यहरू भिलाई छत्तीसगढबाट मुकेश शर्मा सरिता गौरव अनि गरिमा शर्मा गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य अभयनन्द आर्य परमानन्द आर्य पंकज प्रमोद रोहित अनि मोहित

हवस् त श्रोता मित्र, हजुरलाई यसरी यहाँकै फरमाइसमा रहेका केही फिल्मी गीतहरू सुनाउँदा सुनाउँदै कार्यक्रमको समय पनि सिधिन लागिसकेछ र अब भने मलाई पनि यस कार्यक्रमबाट आज्ञा दिन हवस्। फेरि भेट्ने आशा साँच्दै बिदा चाहन्छु। नमस्ते। राम्रो अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो, अब मुस्कान राईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो काफिलाको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ, जबकि विशेष सुरक्षा समूह एसपीजी प्रोटोकल अन्तर्गत अनिवार्य सबै आवश्यक सुरक्षा वस्तुहरू कायम राखेका छन्। सूत्र अनुसार श्री मोदीको काफिलामा गाडीको संख्या घटाउने काम उहाँको हालैको गुजरात र असमको भ्रमणमा लागू गरिएको थियो। पश्चिम एसियाको सङ्कटका बीच आयातित इन्धनमाथिको निर्भरता कम गरी पर्यावरणीय विकल्प अपनाएर आर्थिक उत्थानमा योगदान पुर्याउन नागरिकहरूलाई श्री मोदीले गर्नुभएको 7 अपिलहरूको अनुरूप यो कदम चालिएको हो। सूत्र अनुसार काफिलाको आकार घटाइएको भए तापनि प्रधानमन्त्रीको सुरक्षा सुनिश्चित गर्न सबै महत्त्वपूर्ण सुरक्षा उपायहरू यथावत रहेको छ। श्री मोदीले कुनै नयाँ खरिद नगरी सम्भव भएसम्म आफ्ना काफिलामा विद्युतीय सवारी साधनहरू समावेश गर्न पनि अधिकारीहरूलाई निर्देश दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलपछि गृहमन्त्री अमित शाहले पनि आफ्नो काफिलाको आकार घटाएर आधाभन्दा कम

गर्नुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज बिहान चिलीका विदेश मन्त्री फ्रान्सिस्को पेरेज म्याकेन्नासँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री जयशंकरले जानकारी दिनुहुँदै भन्नुभयो, दुवै पक्षहरूले बजार र स्रोतहरूको विविधीकरण गर्ने, प्राथमिकता प्राप्त वस्तुहरूको निर्यातलाई बढावा दिने र सेवा अर्थव्यवस्थालाई सहज बनाउनका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने तरिकाहरूबारे चर्चा गरे। श्री फ्रान्सिस्को भोलिदेखि सुरु हुने ब्रिक्स विदेश मन्त्रीहरूको दुई दिवसीय बैठकमा भाग लिन भारत आइपुग्नु भएको छ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर एस जयशंकरले गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरूका विदेश मन्त्रीहरू अनि प्रतिनिधि मण्डलका प्रमुखहरूले भाग लिनेछन्। श्री फ्रान्सिस्कोले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरूका विदेश मन्त्रीहरूले आपसी हितका क्षेत्रीय र सामाजिक विषयमा विचार साझा गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रामा भाग लिन इच्छुक व्यक्तिहरूलाई यस महिनाको 19 तारिकभन्दा पहिले आवेदन दिन आग्रह गरेको छ। यो यात्राको लागि नामाङ्कन चाँडै बन्द हुँदैछ। इच्छुक आवेदकहरूले आधिकारिक वेबसाइट kmy.gov.in मार्फत थप जानकारी प्राप्त गर्न र नामाङ्कन पनि गर्न सक्नेछन्। केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले अजरबैजानबाट भगौडा प्रदीप सिंहलाई भारत सुपुर्दगी गर्न सफल भएको छ। सिबिआईले विदेश मन्त्रालय र दिल्ली पुलिससँगको समन्वयमा यो काम गरेको हो। एजेन्सीले एक बयानमा भनेको छ, उनी नार्कोटिक ड्रग्स र साइकोट्रोपिक सब्सटेन्स एनडिपिएस एक्टको विभिन्न धाराहरू अन्तर्गत नयाँ दिल्लीको विशेष सेल पुलिस स्टेसनमा दर्ता गरिएको मुद्दाको सम्बन्धमा वाञ्छित थिए। एजेन्सी अनुसार समन्वित प्रयासका कारण पछिल्लो केही वर्ष 160 अधिक वान्टेड अपराधीहरूलाई सफलतापूर्वक भारत फिर्ता ल्याइएको छ। निट युजी परीक्षाको कथित रूपमा प्रश्नपत्र लिक भएको विषयमा जाँच गर्न केन्द्रीय अन्वेषण ब्युरो सिबिआईको दल जयपुर पुगेको छ। दलले राजस्थान पुलिसको विशेष अभियानमा समूह एसओजीद्वारा हिरासतमा लिएका लगभग धेरै व्यक्तिहरूसँग सोधपुछ गरेको छ। जाँचको एक भागको रूपमा एसओजीले सिकर र वरपरका क्षेत्रका मानिसहरूलाई सोधपुछ गरेको छ। युवा मामिला एवं खेल मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा माई भारत प्लेटफर्म विकसित भाइब्रेन्ट भिलेज प्रोग्राम 2026 लागि राष्ट्रिय स्तरको क्विज सुरु गरेको छ। मन्त्रालयले भनेको छ, क्विज अर्को महिना आयोजना हुने इमर्सिभ बोर्डर भिलेज इङ्गेजमेन्ट कार्यक्रमका युवा सहभागिताहरूको लागि चयनको पहिलो चरणको प्रतीक हो। अनलाइन क्विज यस महिनाको 20 तारिकसम्म सञ्चालन हुनेछ र देशभरिका युवाहरूको लागि खुल्ला गरिएको छ। पर्यावरण वन र जलवायु परिवर्तन मन्त्रालयले ठूला बिरालो संरक्षणमा भारतको उपलब्धिहरूलाई उजागर गर्न अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स आइबिसिए शिखर सम्मेलन 2026 अग्रदूतको लक्ष्यलाई बढावा दिन देशभरि विशेष कार्यक्रमहरूको एक श्रृङ्खला आयोजना गरिरहेको छ। अखिल भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता एन रङ्गस्वामीले आज पाँचौ पटक पुडुचेरीको मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभयो। लोकभवनमा आयोजित एक समारोहमा पुडुचेरीका उपराज्यपाल के कैलाशनाथनले श्री रङ्गस्वामीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो। आकाशवाणीबाट समाचार पूरा भयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। तौन श्रोता, कार्यक्रमको पहिलो सांगीतिक प्रस्तुति स्वीकार्नुहोस् यमुना देवानको आवाजमा, जहाँ शब्द अनि संगीत छ गणेश कुमार घिसिङको।

मकैरी चारमा मेला लाग्या छ रे नि आज मंगलबार मेलामा दोहोरी पनि हुने रे राम रास गर्न नजाने जाने कि नजाने जाने भने जाऊ है जाऊ।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि श्रोताब पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मुस्कान राईबाट सुन्नुहोस्। समाचारको सुरुवात गरौं प्रमुख समाचारहरूबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो काफिलाको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ। भारतले भोलिदेखि सुरु हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। 18 पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कोलकातामा सम्पन्न भएको छ। युवा मामिला एवं खेल मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा माई भारत प्लेटफर्ममा विकसित भाइब्रेन्ट भिलेज प्रोग्राम 2026 लागि राष्ट्रिय स्तरको क्विज सुरु गरेको छ अनि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड CBSEले 12 कक्षाको परिणाम घोषणा गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो काफिलाको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ, जबकि विशेष सुरक्षा समूह SPG प्रोटोकल अन्तर्गत अनिवार्य सबै आवश्यक सुरक्षा व्यवस्थाहरू कायम राखेका छन्। सूत्र अनुसार श्री मोदीको काफिलामा गाडीको संख्या घटाउने काम उहाँको हालैको गुजरात र असमको भ्रमणको क्रममा लागू गरिएको थियो। पश्चिम एसियाको सङ्कटका बीच आयातित इन्धनमाथिको निर्भरता कम गरी पर्यावरणीय सत्त विकल्प अप्नाएर आर्थिक उत्थानमा योगदान पुर्याउन नागरिकहरूलाई श्री मोदीले गर्नुभएको 7 अपिलको अनुरूप यो कदम चालिएको हो। सूत्र अनुसार काफिलाको आकार घटाइएको भए पनि प्रधानमन्त्रीको सुरक्षा सुनिश्चित गर्न सबै महत्त्वपूर्ण सुरक्षा उपायहरू यथावत रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै नयाँ खरिद नगरी सम्भव भएसम्म आफ्नो काफिलामा विद्युतीय सवारी साधनहरू समावेश गर्न पनि अधिकारीहरूलाई निर्देश दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलपछि गृह मन्त्री अमित शाहले पनि आफ्नो काफिलाको आकार घटाएर आधाभन्दा कम गर्नुभएको छ।
2: ये कदम पश्चिम एशिया संकट के बीच आयातित ईंधन पर निर्भरता कम करने और पर्यावरण अनुकूल विकल्प अपनाकर आर्थिक मजबूती में योगदान के लिए प्रधानमंत्री की 7 अपीलों के अनुरूप है। सूत्रों के अनुसार काफिले का आकार कम करने के बावजूद प्रधानमंत्री की सुरक्षा सुनिश्चित करने के लिए सभी महत्वपूर्ण सुरक्षा व्यवस्थाएं यथावत बनी रहेंगी। प्रधानमंत्री मोदी ने अधिकारियों को निर्देश दिया है कि जहां भी संभव हो बिना कोई नई खरीद किए उनके काफिले में इलेक्ट्रिक वाहन शामिल किया जाए। अंकित की रिपोर्ट के साथ अमीशा।
1: इन्धनको मूल्य बढेपछि प्रधानमन्त्री नरेन्द्र

0: कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
1: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
2: अब रहल समाचार। 18 पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कोलकातामा सम्पन्न भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भवानीपुर सिटबाट विधायकको रूपमा शपथ लिनुभएको छ भने नन्दीग्राम सिट खाली भएको छ। त्यसपछि अन्य 5 मन्त्रीहरूले पनि शपथ लिएका छन्। उता आम जनता उन्नयन पार्टीका विधायक हुमायूं कवीरले 9 सिटबाट शपथ लिनुभयो। कवीरले रेजीनगर सिटबाट जित हासिल गरेका छन्। प्रोटेम स्पिकर तापस राईले शपथ ग्रहण गराउनुभयो। आज शपथ ग्रहण समारोह 2 सत्रमा हुँदैछ। दोस्रो सत्र दिउँसो 2 बजेदेखि सुरु भएको छ, जो 4:30 चल्नेछ। विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रामा भाग लिन इच्छुक व्यक्तिहरूलाई यस महिनाको 19 तारिकभन्दा पहिले आवेदन दिन आग्रह गरेको छ। यो यात्राको लागि नामाङ्कन चाँडै नै बन्द हुँदैछ। इच्छुक आवेदकहरूले आधिकारिक वेबसाइट kmy.gov.in मार्फत थप जानकारी प्राप्त गर्न र नामाङ्कन पनि गर्न सक्नेछन्। केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले अजरबैजनबाट भगौडा प्रभादीप सिंहलाई भारत सुपुर्दगी गर्न सफल भएको छ। सिबिआईले विदेश मन्त्रालय र दिल्ली पुलिससँगको समन्वयमा यो काम गरेको हो। एजेन्सीले एक बयानमा भनेको छ, उनी नार्कोटिक ड्रग्स र साइकोट्रोपिक सब्सटेन्स एनडिपिएस एक्टको विभिन्न धाराहरू अन्तर्गत नयाँ दिल्लीको विशेष सेल पुलिस स्टेसनमा दर्ता गरेको मुद्दाको सम्बन्धमा वाञ्छित थिए। केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले निट पेपर लिक मामिलामा शुभम खैरनारलाई हिरासतमा लिएको छ। राजस्थान पुलिसको अनुरोधमा नासिक पुलिसको क्राइम ब्रान्च युनिटले शुभमलाई हिजो महाराष्ट्रको नासिकबाट पक्राउ गरेको थियो। यसै महिनाको 3 तारिक आयोजित निट युजी 2026 परीक्षा हिजो पेपर लिक भएको आरोपको कारण रद्द गरिएको थियो। सरकारले सिबिआईलाई अनियमितताका विस्तृत जाँच गर्न निर्देश दिएको छ। यसअघि राजस्थान पुलिसको एसओजीले शङ्कास्पद सञ्जाल र पैसाको कारोबारको जाँचको क्रममा 15 पक्राउ गरेको छ। निट युजी परीक्षाको कथित रूपमा प्रश्नपत्र लिक भएको विषयमा जाँच गर्न केन्द्रीय अन्वेषण ब्युरो सिबिआईको दल जयपुर पुगेको छ। दलले राजस्थान पुलिसको विशेष अभियान समूह एसओजीद्वारा हिरासतमा लिएका लगभग धेरै व्यक्तिहरूसँग सोधपुछ गरेको छ। जाँचको एक भागको रूपमा एसओजीले सिकर र वरपर क्षेत्रका मानिसहरूलाई सोधपुछ गरेको छ। युवा मामिला एवं खेल मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा माई भारत प्लेटफर्ममा विकसित भाइब्रेन्ट भिलेज प्रोग्राम 2026 लागि राष्ट्रिय स्तरको क्विज सुरु गरेको छ। मन्त्रालयले भनेको छ, क्विज अर्को महिना आयोजना हुने इमर्सिभ बोर्डर भिलेज इङ्गेजमेन्ट कार्यक्रममा युवा सहभागिताको लागि चयनको पहिलो चरणको प्रतीक हो। अनलाइन क्विज यस महिनाको 20 सञ्चालन हुनेछ र देशभरिका युवाहरूका लागि खुल्ला गरिएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ। विद्यार्थीहरूले आफ्नो रोल नम्बर हालेर आधिकारिक वेबसाइट डिजी लकर र उमङ एपमा परिणाम हेर्न सक्नेछन्। यस वर्ष 17-10 अप्रेलसम्म कक्षा 12 परीक्षा आयोजित गरिएको थियो। लोकसभा अध्यक्ष ओम बिरलाको नेतृत्वमा रहेको भारतीय संसदको उच्च स्तरीय प्रतिनिधि मण्डल आज भुटानको भ्रमणमा जाँदैछ। यो भ्रमणको मुख्य उद्देश्य भारत र भुटान बीचको सम्बन्धलाई अझ बलियो बनाउनु हो। 51 सदस्यीय प्रतिनिधि मण्डलमा सिक्किमका राज्यसभा सांसद टिटी लेप्चा, त्रिपुराका लोकसभा सांसद विप्लव कुमार देव र विदेश मन्त्रालयका अधिकारीहरू सामेल छन्। भ्रमणको क्रममा प्रतिनिधि मण्डलले भुटान र भारत बीचको सम्बन्धका विविध पक्षका साथै दुवै छिमेकी देशबीच सहयोग अभिवृद्धि गर्ने विषयमा चर्चा गर्ने कार्यक्रम रहेको छ। भ्रमणको क्रममा टोलीले भुटानका राजा र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। पर्यावरण वन र जलवायु परिवर्तन मन्त्रालयले ठूलो बिरालो संरक्षणमा भारतको उपलब्धिहरूलाई उजागर गर्न र अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स आइबिसिए शिखर सम्मेलन 2026 अग्रदूतको लक्ष्यलाई बढावा दिएर देशभरि विशेष कार्यक्रमहरूको एक श्रृङ्खला आयोजना गर्नेछ। कार्यक्रमहरू भारतका 5 प्रमुख जङ्गली ठुला बिरालो प्रजातिहरूमा केन्द्रित हुनेछन्, जसमा बाघ, एसियाटिक सिंह, चितुवा, हिउँचितुवा र चितुवा प्रमुख छन्। यी कार्यक्रमहरूले संरक्षण प्रयासहरू, चुनौतीहरू र केन्द्र सरकार र राज्य सरकारहरू बीचको सहयोगलाई प्रदर्शन गर्नेछ। सरकारले वार्षिक सकल घरेलु उत्पादन जिडिपीको अस्थायी अनुमान र चौथो त्रैमासिकको लागि जिडिपीको त्रैमासिक अनुमानको रिलिज तिथि प्रत्येक वर्षको अन्तिम कार्य दिनबाट प्रत्येक वर्षको 7 जुनमा संशोधन गरेको छ। राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धी सल्लाहकार समितिसँग परामर्श गरेपछि विज्ञप्ति तालिकामा संशोधन गरिएको हो। यो संशोधन राष्ट्रिय लेखा सङ्कलनमा प्रयोग हुने डाटाको गुणस्तर, कभरेज र सुदृढता सुधार गर्ने दिशामा मन्त्रालयले गरेको निरन्तर प्रयासको हिस्सा हो। पश्चिम बङ्गालमा भारतीय जनता पार्टी सत्तामा आएपछि राज्य पुलिसले कानुन व्यवस्था र राजनीतिक हिंसा विरुद्ध कडा अडान लिएको छ। अतिरिक्त पुलिस महानिदेशक कानुन र व्यवस्थाले सबै पुलिस आयुक्तहरू, पुलिस अधिकारीहरू र रेलवे पुलिस अधिकारीहरूलाई धेरै महत्त्वपूर्ण निर्देशहरू जारी गरेका छन्। निर्देशले वर्ष 2021 विधानसभा चुनावपछि भएका हिंसाका सबै घटनाहरूको नयाँ जाँचको माग गर्दछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार फेरि एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो काफिलाको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ। भारतले भोलिदेखि सुरु हुने 2 दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। 18 पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कोलकातामा सम्पन्न भएको छ। युवा मामिला एवं खेल मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा माई भारत प्लेटफर्ममा विकसित भाइब्रेन्ट भिलेज प्रोग्राम 2026 लागि राष्ट्रिय स्तरको क्विज सुरु गरेको छ अनि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड CBSEले 12 कक्षाको परिणाम घोषणा गरेको छ। समाचार आकाशवाणीबाट पूरा भयो। अघिल्लो समाचारको श्रृङ्खला लिएर अहिले 3:15 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ वीवी जी रामजीले कामदारहरूको जीवनमा नयाँ बिहानीको सुरुवात गर्ने घोषणा। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क NST आकाशवाणी। भारतको ग्रामीण विकासको इतिहासमा एक प्रमुख कोसेढुङ्गा चिन्ह लगाउँदै केन्द्र सरकारले सोमबार 11 मे 2026 रोजगार तथा जीविका उपार्जनको लागि विकसित भारत ग्यारेन्टी मिशन ग्रामीणको कार्यान्वयनको लागि अधिसूचना जारी गरियो, जसले VBG रामजी ऐन पनि भनिन्छ। यो ऐन July 1, 2026 देशभरि लागू हुने तय भएको छ। केन्द्रीय कृषि, किसान कल्याण तथा ग्रामीण विकास मन्त्री श्री शिवराज सिंह चौहानले यो कानूनले ग्रामीण गरीब मजदूर परिवार, महिला स्वसहायता समूह र किसानहरूका लागि गाउँहरूमा नयाँ आशा बढेको, आय सुरक्षा र ठूलो मात्रामा दिगो विकास पहलहरूको लागि मार्ग प्रशस्त गर्ने बताउनुभएको छ। भोपालमा एक मीडिया अन्तर्क्रियामा केन्द्रीय मन्त्रीले विकसित भारत जी रामजी ऐनको अधिसूचना जारी गरिएको घोषणा गर्नुभयो। उहाँले थप जानकारी दिनुभयो, July 1 लागू हुने गरी रोजगारी खोज्ने ग्रामीण क्षेत्रका मजदूरहरूलाई अब प्रतिवर्ष 125 दिन काम प्रदान गरिनेछ, जुन पहिलेको 100 दिनको प्रावधानबाट वृद्धि हो। उहाँले अझ भन्नुभयो, यस अन्तरिम अवधिमा महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐन, मनरेगाका सबै प्रावधानहरू लागू रहनेछन् र कुनै पनि बाँकी रहेका कामहरू July 1 पहिले मनरेगा ढाँचा अन्तर्गत पूरा हुनेछन्। उहाँले यो पनि उल्लेख गर्नुभयो, नयाँ ऐनको लागि नियमहरू बनाउने प्रक्रिया हाल राज्यहरूसँग व्यापक परामर्शपछि चलिरहेको छ। यसको ग्यारेन्टी गर्न व्यापक व्यवस्था पहिले नै राखिएको छ। श्री शिवराज सिंह चौहानले भन्नुभयो, विकसित भारत जी रामजी पहल अन्तर्गत धेरैजसो राज्यहरूसँग आवश्यक तयारीहरू पूरा गर्न अधिकतम 6 महिना हुनेछ। वहाँले स्पष्ट पार्नुभयो, यदि कुनै राज्यले जुलाई एकसम्म आवश्यक तयारीहरू पूरा गर्न असफल भएमा जुलाई एकपछि गरिएका कामहरूको लागि कोष ढाँचा विच्छित भारत जीरामजी योजना मार्फत नियन्त्रित गरिनेछ। श्री शिवराज सिंहले उल्लेख गर्नुभयो, प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा भारत

सरकारले यस योजना मार्फत रोजगारी सृजना गर्न आफ्नो बजेटमा रुपियाँ 95,000 करोड़ भन्दा बढी विनियोजन गरेको छ। उहाँले भन्नुभयो, राज्यहरूले यसको कार्यान्वयनको लागि आआफ्नो बजेटमा पनि प्रावधान गरेका छन् र केन्द्र राज्य दुवैबाट संयुक्त विनियोजन रुपियाँ 1,51,000 करोड़ भन्दा बढ़ी हुनेछ। केन्द्रीय कृषि किसान कल्याण र ग्रामीण विकास मन्त्रीले भन्नुभयो, मजदूरहरूलाई भुक्तानी प्रत्यक्ष लाभ स्थानान्तरण डीबीटी मार्फत उनीहरूको ब्याङ्क वा हुला कार्यालय खातामा गरिनेछ। 3 दिनभित्र भुक्तानी प्रशोधन गर्ने लक्ष्य राखिए पनि उद्देश्य सबै प्रक्रियाहरू पूरा भएको र अधिकतम 15 दिनभित्र रकम उनीहरूको खातामा पुग्ने कुरा सुनिश्चित गर्नु हो। उहाँले अझ भन्नुभयो, यदि 15 दिनभित्र रकम प्राप्त भएन भने मजदूरहरू ढिलो भुक्तानी क्षतिपूर्तिको हकदार हुनेछन् र ढिलो वितरणको अवस्थामा थप रकम तिर्नुपर्नेछ। श्री शिवराज सिंहले भन्नुभयो, यदि अनुरोधमा रोजगारी प्रदान गरिएन भने बेरोजगारी भत्ता पनि हुनुपर्नेछ, भुक्तानी गरिनेछ। यसलाई श्रमिकहरूको कल्याणको लागि डिजाइन गरिएको एक व्यापक योजनाको रूपमा वर्णन गर्दै उहाँले उल्लेख गर्नुभयो, गाउँहरूमा पूर्वाधार विकास कार्यहरू व्यापक स्तरमा सञ्चालन गरिनेछ, जसलाई वार्षिक रूपियाँ 1,51,000 करोड़ भन्दा बढी विनियोजन गरिनेछ। उहाँले थप भन्नुभयो, यो पहलले पानी संरक्षण, ग्रामीण पूर्वाधार विकास, सड़क, पुल, कलवट, विद्यालय र आँगनबाड़ी भवनहरू जस्ता आवश्यक कार्यहरूलाई सहज बनाउनेछ। जीविका उपार्जन गर्ने गतिविधिहरूको दायरा अन्तर्गत स्वसहायता समूह एसएचजीएस र किसान उत्पादक संगठन एफपीओएस का महिला सदस्यहरूका लागि काम गर्ने पूर्वाधार सुविधाहरू पनि निर्माण गर्न सकिन्छ।

प्रस्तुत थियो समसामयिक समीक्षा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब यहाँहरू अघि राखिरहेका छौं केही फिल्मी गीतहरू। तौनो श्रोता, कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वीकार्नुहोस् दिल अपना और प्रीत पराई फिल्मबाट गुञ्जनेश्वर छ लता मंगेशकरको।

0: त फिल्मी गीतहरूको प्रसारणपछि श्रोता अब पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज गुवाहाटीको सिलपुखुरी स्थित स्मारकमा भारत रत्न लोकप्रिय गोपीनाथ बरदोलोईलाई श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। गोपीनाथ बरदोलोईलाई प्रेरणाको स्रोतको रूपमा वर्णन गर्नुहुँदै मुख्यमन्त्री श्री शर्माले असम र पूर्वोत्तरको हित र पहिचानको रक्षामा उनको ऐतिहासिक योगदानको सम्झना गर्नुभयो। डाक्टर शर्माले भन्नुभयो, लोकप्रिय गोपीनाथ बरदोलोईको दूरदर्शी नेतृत्व आधुनिक असम निर्माण र राष्ट्रिय एकतालाई बलियो बनाउनमा अत्यन्त महत्वपूर्ण रहेको छ। गोपीनाथ बरदोलोई असमका पहिलो मुख्यमन्त्री हुनुहुन्थ्यो। डाक्टर शर्माले बरदोलोईमा पुष्प अर्पण गरेर आफ्नो सरकारको काम सुरु गर्नुभएको थियो। मुख्यमन्त्रीका साथ चार मन्त्री रामेश्वर तेली, अतुल बोरा, अजन्ता नियोग र चरण बोडोका साथै गुवाहाटीका चार अन्य विधायकहरू पनि उपस्थित हुनुहुन्थ्यो। यस अवसरमा मीडियासँग बातचित गर्नुहुँदै डाक्टर शर्माले 21 मईमा विधानसभा सत्र हुने जानकारी दिनुहुँदै सरकारले आफ्नो बहुमत प्रमाणित गर्ने बताउनु भएको छ। उहाँले विधानसभा अधिवेशनपछि मन्त्रीमण्डल विस्तारका विषयमा चर्चा हुने पनि बताउनुभयो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले एनडीए सरकारले राज्यमा चिया बगान श्रमिकहरूको कल्याणलाई प्राथमिकता दिइरहने र आगामी वर्षहरूमा दैनिक ज्याला 500 रुपियाँसम्म वृद्धि गर्ने वाचा गर्नुभएको छ। विगत दशकमा चिया समुदायका लागि भाजपा नेतृत्वको सरकारले गरेको पहललाई प्रकाश पार्नुहुँदै श्री शर्माले भन्नुभयो, एनडीएले चिया श्रमिकहरूको समग्र विकासका लागि व्यापक रूपमा काम गरेको छ, जसलाई उहाँले असमको 200 वर्ष पुरानो चिया विरासतको मेरुदण्डको रूपमा वर्णन गर्नुभएको छ। सामाजिक सञ्जालमा मुख्यमन्त्री श्री शर्माले भन्नुभयो, विगत 10 वर्षदेखि एनडीए सरकारले असमका चिया श्रमिकहरूको समग्र विकासका लागि काम गरेको छ, जो हाम्रो 200 वर्ष पुरानो चिया विरासतको मेरुदण्ड हुन्। आज असमको मन्त्रीका रूपमा शपथ लिएका अतुल बोरा अनि अजन्ता नियोग दुवैले असमलाई समृद्ध र बलियो बनाउनका लागि मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको नेतृत्वमा काम गरिरहने बताउनु भएको छ। बोरा र नियोग दुवै मुख्यमन्त्रीका रूपमा पहिलो कार्यकालमा डाक्टर शर्माका क्याबिनेटका सहकर्मी थिए। अतुल बोराले भन्नुभयो, यो असमका लागि सुनौलो दिन हो। समारोहमा प्रधानमन्त्री, विभिन्न केन्द्रीय मन्त्रीहरू, धेरै राजदूतहरू, धेरै मुख्यमन्त्रीहरू र एनडीए शासित राज्यहरूका धेरै मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू, धेरै उद्योगपतिहरू

मानिसहरूको ठूलो जमघट सहित धेरै गण्य मान्य व्यक्तिहरू शपथग्रहण समारोहको साक्षी बनेका थिए। उहाँले यो आफ्नो प्रकारको अभूतपूर्व घटनामा साक्ष्य असमका जनतालाई उनीहरूको विशाल जनादेशका लागि धन्यवाद दिनुभएको छ। राष्ट्रिय स्वयंसेवक संघ आरएसएसका प्रमुख मोहन भागवत सांगठनिक प्रशिक्षण कार्यक्रममा भाग लिन तीन दिवसीय भ्रमणमा आज असम आइपुग्ने आरएसएसका पदाधिकारीहरूले बताएका छन्। पदाधिकारी अनुसार भागवतले संघको कार्यकर्ता विकास र नेतृत्व प्रशिक्षण गतिविधिको एक भागको रूपमा राज्यमा आयोजित कार्यकर्ता विकास वर्ग द्वितीय वर्ष प्रशिक्षण शिविरमा भाग लिनुहुनेछ। आरएसएसको प्रशिक्षण कार्यक्रम गुवाहाटीमा निर्धारित शिविर स्थलमा योजना हुनेछ र उत्तर पूर्वी क्षेत्रका विभिन्न भागहरूबाट स्वयंसेवकहरूले भाग लिनेछन्। तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा आरएसएसका वरिष्ठ नेता र प्रचारकहरूले पनि भाग लिने बताइएको छ। च्याउ विकास फाउन्डेसन र सतत व्यापार सिस्टम इन्जिनियरिङ र तकनिकी समाधानमा संलग्न दुई जापानी कम्पनी बीच धेरै महिना लामो चर्चापछि जापानको एक प्रतिनिधि मण्डलले कामरूपको रानीस्थित जीविको पाण्डाको भ्रमण गरेको छ। उक्त कार्यक्रममा च्याउ खेती र ग्रामीण उद्यमका लागि तकनिकीमा आधारित समाधानको विकासका बारेमा एमडिएफका प्रतिनिधिहरू र जापानी टोलीसँग विस्तृत चर्चा गरिएको छ। प्रस्तावित सहयोगको उद्देश्य कृषकहरूको उत्पादन र नाफा वृद्धि गर्न क्लाउड कनेक्टिभिटी, सफ्टवेयर इन्टिग्रेसन, प्याकेजिङ सल्युसन र एआईमा आधारित तकनिकीहरू समावेश गर्दै लागत प्रभावी प्रणालीहरूको विकास गर्नु रहेको छ। अरुणाचल प्रदेश सरकारले धेरै वरिष्ठ आईएएस र आईआरएस अधिकारीहरू सम्मिलित एक ठूलो नोकरसाही फेरबदल गरेको छ। प्रमुख विभागहरू पुनः आवंटित गरेको छ र तत्काल प्रभावले थप जिम्मेवारीहरू निर्धारित गरेको छ। कार्मिक विभागले जारी गरेको एक आदेश अनुसार आईआरएस अधिकारी सोनम चोम्बेलाई योजनाको अतिरिक्त जिम्मेवारी सुम्पिएको छ। हाल मुख्यमन्त्रीका आयुक्त तथा जलविद्युत आयुक्तको रूपमा कार्यरत चोम्बेलाई भूमि प्रबन्धन र विद्युत विभागको जिम्मेवारी पनि दिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। विविध खबरहरूका साथ समाचारको अघिल्लो संस्करण लिएर अहिले 3:45 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

आदरणीय श्रोतागण नमस्कार। आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा मिलेर आज फेरि पनि यहाँहरू समक्ष उपस्थित छु, म सञ्चालिका मुना। आजको कार्यक्रमको यस अङ्कमा हामी चर्चा गर्नेछौँ एक प्रसिद्ध भारतीय चलचित्र निर्देशक औ पटकथा लेखक मृणाल सेन बारे। उहाँबारे यहाँहरूसँग चर्चा गर्न अघि कार्यक्रमको थालनीमा राखिरहेछु यस साङ्गीतिक कोसेली, आनन्द लिनुहोला।

पुनः स्वागत छ यहाँहरु सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी जसमा आज हामी चर्चा गर्दैछौँ एक प्रसिद्ध भारतीय चलचित्र निर्देशक औ पटकथा लेखक मृणाल सेन बारे। 14 मई 1923 एक बङ्गाली परिवारमा भएको थियो जसलाई मुख्य रूपले बङ्गाली औ केही हिन्दी तथा तेलुगु भाषाको चलचित्रहरूको निम्ति चिनिन्छ। सत्यजित रे, ऋतिक घटक औ तपन सिन्हा जस्ता समकालीनहरूको साथ सर्वश्रेष्ठ भारतीय फिल्म निर्माताहरू मध्ये गणना गरिने मृणाल सेनले भारतको समानान्तर सिनेमा आन्दोलनमा एक महत्वपूर्ण भूमिका निभाएका छन् जसले भव्य बलिउड चलचित्रको विपरीत एक यथार्थवादी सामाजिक रूपले जागरूक दृष्टिकोण प्रस्तुत गरेका थिए। साथै देशको न्यू वेभ सिनेमामा पनि उनको योगदान रहेको छ। उनले साल 1984 लिएर साल 1986 एफटिआईआई को अध्यक्षको रूपमा पनि कार्य गरेका थिए। प्रसिद्ध चलचित्र निर्देशक एवं पटकथा लेखक मृणाल सेनलाई हालसम्ममा 18 भारतीय राष्ट्रिय पुरस्कार सहित कैयन राष्ट्रिय औ अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त भएको छ। भारत सरकारले चलचित्रको क्षेत्रमा उनको योगदानको निम्ति उनलाई पद्मभूषणले पनि सम्मानित जनाएको छ। त्यस्तै गरी उनलाई फ्रान्स सरकार, रुसी सरकार आदिले पनि विभिन्न पुरस्कारहरूले सम्मानित गरेको छ। उनलाई भारतमा चलचित्र निर्माताहरूलाई दिइने सर्वोच्च पुरस्कार दादासाहेब फाल्के पुरस्कार पनि प्राप्त भएको छ। उनी केही यस्ता भारतीय चलचित्र निर्माताहरू मध्ये एक थिए जसले 3 ठूला चलचित्र समारोहहरूमा पुरस्कार जितेका थिए, जस्तै भेनिस, बर्लिन आदि आदि। यसरी चलचित्रको क्षेत्रमा आफ्नो महत्वपूर्ण योगदान दिएर चलचित्र जगतलाई समृद्ध बनाउने यी व्यक्तित्वको जन्म पूर्वी बङ्गाल, हाल बङ्गलादेशमा फरिदपुर जिल्लामा एक हिन्दू बङ्गाली परिवारमा भएको थियो। उनका पिता दिनेश चन्द्र सेन एक वकिल थिए जसले भारतीय स्वतन्त्रता सेनानीहरूको समर्थन गरेका थिए र उनकी आमा सूरज सेन थिइन्। साल 1940 दशकको शुरूआतमा मृणालज्यूले स्कटिस चर्च कलेजमा भौतिकीको अध्ययन गर्नको निम्ति कलकत्ता आएका थिए। त्यस बखत उनले एक मध्यम वर्गीय छात्र सरह राजनीति, सार्वजनिक रङ्गमञ्च औ रोजगारको अवसर खोज्न सङ्घर्ष गरे। अहिले यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक प्रसिद्ध चलचित्र निर्देशक तथा पटकथा लेखक पद्मभूषण मृणाल सेन बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस् एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पर होता। पुनः स्वागत छ, यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक अति प्रसिद्ध फिल्म निर्देशक पद्मभूषण मृणाल सेन बारे। साल 1947 विभाजनपछि उनका परिवार स्थायी रूपले कलकत्तामा बसे। एक उत्साही पाठक हुनाको कारणले गर्दा उनी भारतको राष्ट्रिय पुस्तकालयमा घन्टौँ समय बिताउने गर्थे। त्यो समयको राजनैतिक अशान्ति बीच उनी किताब पढ्ने गर्थे र बेलुकी पख एक निजी शिक्षकको रूपमा उनी काम गर्ने गर्थे। एक दिन उनको भेट रुडोल्फ अर्नहाइमको फिल्म इज आर्टसित भयो। त्यसपछि व्लादिमिर निल्सनको द सिनेमा इज अ ग्राफिक आर्ट नामक पुस्तक आयो। यो पुस्तकहरूले फिल्म निर्माणको उनको यात्रालाई गहिरोसित प्रभाव गरेको थियो। उनी भारतीय जनरङ्गमञ्च सङ्घ आइपिटिएसित जोडे। उनले कैयन बङ्गाली, हिन्दी आदि भाषाहरूमा चलचित्र निर्देशन गरेका थिए, जसमा रात भोरे, नील आकाशेर निचे, पुनश्च, आबा शेषे, प्रतिनिधि, आकाश कुसुम, मतिरा मनीषा, भुवन सोम, इच्छा पूरण, साक्षात्कार, एक अधूरी कहानी, कलकत्ता, पदातिक, अकाले सन्धाने, खारिज, खण्डहर आदि प्रमुख छन्। मृणालज्यूले भुवन सोम नामक चलचित्र साल 1969 निर्देशन गरेका थिए, जसले भारतमा न्यू वेब सिनेमा आन्दोलनको सुरुवात गरेको थियो। त्यसपछि उनले जति पनि चलचित्रहरू बनाए ती सबै मूलत राजनैतिक विषयवस्तुमा आधारित थिए। त्यसैले नै उनलाई मार्क्सवादी कलाकारको रूपमा पनि ख्याति प्राप्त भयो। पुनश्चदेखि लिएर महापृथ्वीसम्म मृणाल सेनको कैयन चलचित्रहरूमा कलकत्तालाई प्रमुखतासित चित्रण गरिएको छ। उनले यी चलचित्रहरूमा कलकत्तालाई एक चरित्र औ प्रेरणाको रूपमा दर्शाएका छन्। उनले सहरको मानिसहरू, मूल्य प्रणाली, वर्गभेदहरू औ सडकहरूलाई आफ्नो चलचित्रको विषयवस्तु बनाए, जो कलकत्ताको समाजको निम्ति पनि एक महत्वपूर्ण कुरा हो। साल 1942 उनी 32 बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवको जुरीको सदस्य थिए। साल 1983 उनी 13 मेक्सिको अन्तर्राष्ट्रिय फिल्म महोत्सवको जुरीको सदस्य थिए। त्यस्तै गरी साल 1997 20 मस्को अन्तर्राष्ट्रिय फिल्म महोत्सवको जुरी पनि उनी बने। चलचित्रको क्षेत्रमा आफ्नो अमूल्य योगदान दिँदै उनले आफ्नो जीवन व्यतीत गरे र 95 वर्षको परिपक्व आयुमा सन् 2018 भवानीपुर कलकत्तामा उनको देहान्त भयो। उनलाई उनको योगदानहरूको निम्ति कैयन राष्ट्रिय फिल्म पुरस्कारहरू प्राप्त भएको छ। यसबाहेक उनलाई कैयन क्षेत्रीय फिल्म पुरस्कारहरू पनि प्राप्त छन्। अन्तर्राष्ट्रिय पुरस्कारहरूमा उनलाई भारतको 4th अन्तर्राष्ट्रिय फिल्म महोत्सव पुरस्कार, मस्को अन्तर्राष्ट्रिय फिल्म महोत्सव पुरस्कार, कार्लोभी वेरी अन्तर्राष्ट्रिय फिल्म महोत्सव पुरस्कार, बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव पुरस्कार आदि प्राप्त छ। यसबाहेक भारत सरकारले उनको चलचित्र प्रतिको महत्वपूर्ण योगदानको निम्ति साल 1983 पद्मभूषणले पनि उनलाई सम्मान जनाएको थियो। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं भारतका एक अति प्रसिद्ध चलचित्र निर्देशक तथा पटकथा लेखक मृणाल सेन बारे। उहाँबारे यहाँहरूसँग यसरी चर्चा गर्दा गर्दै अनि कार्यक्रममा रमाइला गीतहरू सुन्दा सुन्दै आजलाई पनि हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ। श्रोता, र अब म पनि यहाँहरूबाट विदा माग्न चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, आकाशवाणीको प्रस्तुति यो हो विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्नेछौँ देश विकासमा सहिष्णुताको महत्त्वबारे। श्रोता, देश विकासमा सहिष्णुताको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ, किनकि यो एउटा स्थिर, शान्तिपूर्ण र प्रगतिशील समाजको जग हो। विविधताले भरिएको राष्ट्रमा जहाँ विभिन्न धर्म, संस्कृति, भाषा र विचार भएका मानिसहरू बस्दछन्, त्यहाँ सहिष्णुताले एकता र सामञ्जस्य विकसित गर्दछ। सहिष्णुता कुनै यस्तो कार्य, विचार, वस्तु या व्यक्तिलाई स्वीकार गर्ने कार्य हो जसलाई हामी मन पराउँदैनौँ वा भनौँ असहमत हुँदछौँ। हामी एक यस्तो समाजमा बस्छौँ जहाँ विभिन्न धार्मिक विश्वास, मान्यताहरू, संस्कृतिहरू तथा रीतिथितिहरू छन्। त्यसैले समाजमा शान्ति बनाइराख्न सहिष्णुता अति नै महत्त्वपूर्ण छ। परिणामस्वरूप सबै मानिसहरूसित सहिष्णुता औ खुला विचारको अपेक्षा गरिन्छ। विविधतालाई समाजमा बनाइराख्न तब मात्र सम्भव छ जब हामीले सहिष्णुताको भावना हामी माझ राख्ने गर्छौँ। यसले हाम्रो सामाजिक जीवनलाई शान्तिपूर्ण बनाइराख्छ। देश विकासमा सहिष्णुताको महत्त्वलाई केही प्रमुख बिन्दुहरूबाट हामी बुझ्न सक्छौँ श्रोता, जसमा प्रथममा हामी सामाजिक एकता र सामञ्जस्यलाई बुझौँ। सहिष्णुताले मानिसहरूलाई एकाअर्काको भिन्नताहरूको सम्मान गर्न सिकाउँछ। यसले द्वन्द्व र हिंसा कम गरी समाजमा शान्तिपूर्ण सहअस्तित्व कायम गर्छ, जसले विकासको वातावरण सृजन गर्छ। दोस्रो कुरा, सहिष्णुताले समाजमा आर्थिक समृद्धिको पनि विकास गर्छ। जब समाजमा शान्ति हुन्छ तब मात्र लगानी, व्यापार र विकास कार्य अघि बढ्दछ। असहिष्णुताले अस्थिरतालाई निम्त्याउँदछ, जसले देशको अर्थतन्त्रलाई प्रत्यक्ष हानि पुर्याउँछ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ देश विकासमा सहिष्णुताको महत्त्वबारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, हामी एकैक्षण विश्राम गरौँ अनि सुनौ यो गीत।

एकतालाई बढावा दिदछ। यसले विभिन्न संस्कृति र धार्मिक पृष्ठभूमिका मानिसहरूलाई जोड्ने काम गर्छ। यसैले यसले विविधतामा एकताको भावनालाई सुदृढ बनाउँछ, जसले राष्ट्रिय एकतालाई बलियो बनाउँछ। जब राष्ट्रिय एकता बलियो हुँदछ, तब नै देशको विकास भएर जाँदछ। सहिष्णुताको सकारात्मक पाटोहरूलाई नियाल्दै जाँदा हामीले यो पनि पाउँछौँ कि यसले लोकतन्त्रको सुदृढीकरण पनि गर्दछ। लोकतान्त्रिक समाजमा फरक विचार र असहमति राख्ने स्वतन्त्रता हुँदछ। सहिष्णुताले विचारको स्वतन्त्रता, अभिव्यक्ति र मानव अधिकारको रक्षा गर्नमा सहायता गर्छ, जुन प्रजातन्त्रको आधार स्तम्भ हो। सहिष्णुताले विविध विचार दृष्टिकोणहरूलाई स्वीकार गर्दा नयाँ सोच र सृजनशीलताको विकास हुँदछ। सहिष्णु समाजले शिक्षा र प्रविधिको विकासमा पनि फाइदा पुर्याउँदछ। यसले जाति, धर्म, लिङ्ग वा भाषाको आधारमा हुने भेदभावलाई कम गर्छ र देशलाई द्वन्द्वबाट जोगाएर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढाउँदछ। यसको विपरीत, यदि समाज असहिष्णुताले भरिएको छ भने राष्ट्रको अर्थव्यवस्था, विकास एवं अन्तर्राष्ट्रिय छविमा पनि नकारात्मक प्रभाव पर्दछ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं देश विकासमा सहिष्णुताको महत्व बारे। यसरी यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अनि कार्यक्रममा रमाइलो गीतहरू सुन्दा सुन्दै आजलाई पनि हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ। श्रोता, कार्यक्रमको अन्तमा हामी सबैले सहिष्णुतालाई अपनाऊ र देश विकासमा हाम्रो महत्वपूर्ण योगदान दिउँ भन्ने आह्वान गर्दै अब म यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: यो प्रसारण हो आकाशवाणीको र बस्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो समूहको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ। भारतले भोलिदेखि शुरू हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। अल्पसंख्यक मामिला मन्त्रालयले भोलि नयाँ दिल्लीमा भागदारी से भाग्योदयको परिकल्पना अन्तर्गत विकसित भारतका लागि कृत्रिम बुद्धिमत्ताको माध्यमबाट अल्पसंख्यक कल्याण समावेशी विकास सम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ र मौसम विभागले पूर्वोत्तर र अण्डमान एवं निकोबार द्वीपहरूमा भोलिसम्म मुसलधार वर्षा हुने सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो समूहको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ। जबकि विशेष सुरक्षा समूह एसपीजी प्रोटोकल अन्तर्गत अनिवार्य सबै आवश्यक सुरक्षा व्यवस्थाहरू कायम राखेका छन्। सूत्र अनुसार प्रधानमन्त्री श्री मोदीको समूहमा गाडीको संख्या घटाउने काम उहाँको हालैको गुजरात र आसामको भ्रमणका क्रममा लागू गरिएको थियो। पश्चिम एसियाको संकटका बीच आयातित इन्धनमाथिको निर्भरता कम गरी पर्यावरणीय सतत विकल्प अप्नाएर आर्थिक उत्थानमा योगदान पुर्याउन नागरिकहरूलाई प्रधानमन्त्री श्री मोदीले गर्नुभएको 7 अपिलको अनुरूप यो कदम चालिएको हो। सूत्र अनुसार समूहको आकार घटाइएको भए पनि प्रधानमन्त्रीको सुरक्षा सुनिश्चित गर्न सबै महत्वपूर्ण सुरक्षा उपायहरू यथावत रहेको छ। प्रधानमन्त्री श्री मोदीले कुनै नयाँ खरिद नगरी सम्भव भएसम्म आफ्नो काफिलामा विद्युतीय सवारी साधनहरू समावेश गर्न पनि अधिकारीहरूलाई निर्देश दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलपछि गृहमन्त्री अमित शाहले पनि आफ्नो समूहको आकार घटाएर आधाभन्दा कम गर्नुभएको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: यो कदम पश्चिम एसिया संकटकै बीच आयातित इन्धन पर निर्भरता कम गर्ने और पर्यावरण अनुकूल विकल्प अपनाकर आर्थिक मजबूतीमा योगदान के लिए प्रधानमन्त्री की 7 अपिलों के अनुरूप है। सूत्रों के अनुसार काफिले का आकार कम करने के बावजूद प्रधानमंत्री की सुरक्षा सुनिश्चित करने के लिए सभी महत्वपूर्ण सुरक्षा व्यवस्थाएं यथावत बनी रहेंगी। प्रधानमंत्री मोदी ने अधिकारियों को निर्देश दिया है कि जहां भी संभव हो बिना कोई नई खरीद किए उनके काफिले में इलेक्ट्रिक वाहन शामिल किया जाए। अंकित की रिपोर्ट के साथ अमीशा।
1: भारतले भोलिदेखि शुरू हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गर्नुहुनेछ। बैठकमा ब्रिक्स देशहरूका विदेश मन्त्री तथा प्रतिनिधि मण्डलले भाग लिनेछन्। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरूका विदेश मन्त्रीले आपसी हितका क्षेत्रीय र वैश्विक विषयमा विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ। बैठक अघि विदेश मन्त्री डाक्टर जयशंकरले आज नयाँ दिल्लीमा द्विपक्षीय बैठकहरू गर्नुहुनेछ।
3: श्री फ्रांसिस्को ब्रिक्स विदेश मंत्रियों की कल से शुरू होने वाली दो दिवसीय बैठक में भाग लेने के लिए भारत आए हैं। इस बैठक में ब्रिक्स सदस्य देशों के विदेश मंत्री और प्रतिनिधिमंडल प्रमुख भाग लेंगे। श्री फ्रांसिस्को प्रधानमंत्री नरेंद्र मोदी से भी मुलाकात करेंगे। बैठक के दौरान ब्रिक्स सदस्य देशों के विदेश मंत्री आपसी हित के वैश्विक और क्षेत्रीय मुद्दों पर विचारों का आदान प्रदान करेंगे। इंडोनेशिया के विदेश मंत्री सुगियोनो ब्रिक्स विदेश मंत्रियों की बैठक में भाग लेने के लिए आज नई दिल्ली पहुंचे। वे प्रधानमंत्री नरेंद्र मोदी से भी मुलाकात करेंगे। बैठक के दौरान ब्रिक्स सदस्य देशों के विदेश मंत्री आपसी हित के वैश्विक और क्षेत्रीय मुद्दों पर विचारों का आदान प्रदान भी करेंगे। अमन की रिपोर्ट के साथ समाचार कक्ष से निखिल कुमार।
1: पर्यावरण वन र जलवायु परिवर्तन मन्त्रालयले बिग क्याट संरक्षणमा भारतको उपलब्धिहरूलाई उजागर गर्न तथा अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स आइबिसीको लक्ष्यलाई बढावा दिन देशभरि विशेष कार्यक्रमहरूको एक श्रृङ्खला आयोजना गर्नेछ। कार्यक्रममा भारतका 5 प्रमुख जंगली ठूला बिरालो प्रजातिहरूमा केन्द्रित हुनेछन्, जसमा बाघ, एसियाटिक छिय, चितुवा, हिउँ चितुवा र चितुवा प्रमुख छन्। यी कार्यक्रमहरूले संरक्षण प्रयासहरू, चुनौतीहरू र केन्द्र सरकार र राज्य सरकारहरूबीचको सहयोगलाई प्रदर्शन गर्नेछ। भारतले यस वर्ष 1 जुनमा नयाँ दिल्लीमा पहिलो आइबिसीए शिखर सम्मेलनको आयोजना गर्नेछ, जसमा सदस्य देशहरूका प्रमुखहरू र पर्यवेक्षक देशहरूका सरकार प्रमुखहरूले भाग लिने अपेक्षित छ। अल्पसंख्यक मामिला मन्त्रालयले भोलि नयाँ दिल्लीमा भागदारी से भाग्योदयको परिकल्पना अन्तर्गत विकसित भारतका लागि कृत्रिम बुद्धिमत्ताको माध्यमबाट अल्पसंख्यक कल्याण समावेशी विकास सम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ। मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, सम्मेलनको उद्देश्य समावेशी शासनलाई सुदृढ पार्नु, नीतिगत पहुँच बढाउनु र देशभरिका अल्पसंख्यक समुदायहरूका लागि प्रविधि सञ्चालित कल्याणकारी हस्तक्षेपहरूलाई बढावा दिनु हो। यस कार्यक्रमले विकसित भारतको परिकल्पना अनुरूप सहभागितामूलक विकास र सहकारी संघीयताप्रति मन्त्रालयको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यस सम्मेलनले केन्द्र राज्य समन्वय सर्वोत्तम अभ्यासहरूको आदान प्रदान र देशभरिका अल्पसंख्यक जनसंख्यालाई मन्त्रालयका योजनाहरूको अधिकतम पहुँच, पारदर्शिता र लाभ सुनिश्चित गर्न सहयोगात्मक विचार विमर्शको सुविधा प्रदान गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। 18 पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कलकत्तामा सम्पन्न भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भवानीपुर सीटबाट विधायकको रूपमा शपथ लिनुभएको छ भने नन्दीग्राम सीट रिक्त रहेको छ। त्यसपछि अन्य 5 मन्त्रीले पनि शपथ लिए। उता आम जनता उन्नयन पार्टीका विधायक हुमायूं कविले 9 सीटबाट शपथ लिनुभयो। कविले रेजीनगर सीटबाट जित हासिल गरेका छन्। कार्यवाहक अध्यक्ष तापस राईले शपथ ग्रहण गराउनुभयो। आज शपथ ग्रहण समारोह 2 सत्रमा हुँदैछ। दोस्रो सत्र दिउँसो 2 बजेदेखि शुरू भएको छ, जो 4:30 चल्नेछ। आज फाल्टा विधानसभा क्षेत्र बाहेक 1 देखि 157 विधानसभा क्षेत्रका विधायकहरूले शपथ लिइरहेका छन्, जसका लागि 21 मईमा पुनमतदान हुनेछ। पश्चिम बंगालमा भारतीय जनता पार्टी सत्तामा आएपछि राज्य सरकारले कानून व्यवस्था र राजनीतिक हिंसा विरूद्ध सख्त अडान लिएको छ। अतिरिक्त पुलिस महानिदेशक कानून र व्यवस्थाले सबै पुलिस आयुक्तहरू, पुलिस अधीक्षकहरू र रेलवे पुलिस अधिकारीहरूलाई धेरै महत्वपूर्ण निर्देशहरू जारी गरेका छन्। निर्देशले वर्ष 2021 विधानसभा चुनावपछि भएका हिंसाका सबै घटनाहरूको नयाँ जाँचको माग गर्दछ। लापरवाही भएको पाइएमा पुनः परीक्षण गरिनेछ। साथै त्यसबेला दर्ता भएका उजुरी र सामान्य डायरीको पनि पुनः परीक्षण गरिनेछ। राज्य पुलिसले 15 मईसम्म सबै पुलिस स्टेशनहरूमा राखिएको हात हतियार र गोला बारूदको प्रमाणीकरण पूरा गर्न पनि निर्देश दिएको छ। यसपछि 16 मईदेखि अवैध हात हतियार, गोला बारूद र विस्फोटक पदार्थ विरूद्ध 2 हप्ताको विशेष अभियान चलाइनेछ। विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रामा भाग लिन इच्छुक व्यक्तिहरूलाई यस महिनाको 19 तारिकभन्दा पहिले आवेदन दिन आग्रह गरेको छ। यो यात्राका लागि नामाङ्कन चाँडै नै बन्द हुँदैछ। इच्छुक आवेदकहरूले आधिकारिक वेबसाइट kmy.gov.in मार्फत थप जानकारी प्राप्त गर्न र नामाङ्कन पनि गर्न सक्नेछन्। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ। विद्यार्थीहरूले आफ्नो रोल नम्बर हालेर आधिकारिक वेबसाइट डिजिलकर र उमङ्ग एपमा परिणाम हेर्न सक्नेछन्। यस वर्ष 17 देखि 10 अप्रेलसम्म कक्षा 12 परीक्षा आयोजित गरिएको थियो। सीबीएसईले एक विज्ञप्ति जारी गर्दै 17,68,000 अधिक परीक्षार्थीहरूमा 15,07,000 अधिक विद्यार्थीहरू उत्तीर्ण भएका छन्। मौसम विभागले पूर्वोत्तर र अण्डमान एवं निकोबार द्वीपहरूमा भोलिसम्म मुसलधार वर्षा हुने सम्भावना व्यक्त गरेको छ। हिमाचल प्रदेश र उत्तराखण्डमा आज असिना वर्षा हुने सम्भावना छ। दिल्ली, चण्डीगढ, हरियाणा, जम्मू कश्मीर, उत्तर प्रदेश, झारखण्ड र पञ्जाबमा पनि चट्याङ र हावाहुरीको सम्भावना रहेको छ। कार्मिक जनगुनासो तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा 16 पेन्सन अदालतको शुभारम्भ गर्नुभयो। पेन्सन सम्बन्धी गुनासोको समाधानका लागि अदालतको अध्यक्षता मन्त्री स्वयंले गर्नुभएको थियो। कार्यक्रममा देशभरिका पेन्सनधारीहरूले हाइब्रिड माध्यमबाट भाग लिएका थिए। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो समूहको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ। भारतले भोलिदेखि सुरु हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। अल्पसंख्यक मामिला मन्त्रालयले भोलि नयाँ दिल्लीमा भागदारी से भाग्योदयको परिकल्पना अन्तर्गत विकसित भारतका लागि कृत्रिम बुद्धिमत्ताको माध्यमबाट अल्पसंख्यक कल्याण समावेशी विकास सम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ र मौसम विभागले पूर्वोत्तर र अण्डमान एवं निकोबार द्वीपहरूमा भोलिसम्म मुसलधार वर्षा हुने सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 5:05 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: समाचारको प्रसारणपछि अब यहाँहरूलाई सुनाउन लागिरहेका छौ महेन्द्र कपूर अनि साथीहरूको स्वरमा यो देशभक्ति गीत।

0: एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ आकाशवाणी खरसाङ पोडकास्ट।
1: नमस्कार समादरणीय श्रोता महानुभावहरू, म उमेश कार्की ढोली उपस्थित भएको छु आकाशवाणीको पोडकास्टमा लिएर। तमाम हाम्रा दर्शक एवं श्रोता महानुभावहरूलाई हामी हार्दिक स्वागत जनाउँछौँ। आजको पोडकास्टमा हामीसँग एकजना यस्तो जन्मजात गायक अनि आफ्नो साङ्गीतिक यात्राको 50 वर्ष पुरा गरिसकेका एकजना दार्जिलिङ भेगका चर्चित गायक आज हामीसँग हुनुहुन्छ। खोजिरहेको छु एउटा घर, मेरो घर आफ्नो घर, कहाँ दिन खुल्छ मेरो कहाँ रात ढल्छ, छोडी जाने मायालुको कति धेरै माया, भत्किएको महल जस्तो शून्य छ यो जिन्दगी, तिम्रै लागि फुलबाट बास्ना चोरी ल्याएको छु, हावासँग बहु भन्छु पातसँग बोलौँ भन्छु, कहीँ तिमीलाई नदेखेको भए पनि हुन्थ्यो, ती लजालु आँखाले मलाई नछोएको भए पनि हुन्थ्यो। यस्ता कैयौँ गीतहरू, चर्चित गीतहरू नेपाली सङ्गीतलाई दिइसकेका अनि लगभग 200 भन्दा बढी गीतहरू गाइसकेका आजका यो बसाइमा हामीसँग हुनुहुन्छ जन्मजात गायक पवन गोली सर। आउनुहोस्, यहाँलाई स्वागत गर्नु। नमस्कार पवन गोली सर।
2: हजुर नमस्कार, सबै सबैमा मेरो नमस्कार
1: यहाँलाई। सबैभन्दा हामी पहिले यहाँको 50 वर्षको साङ्गीतिक यात्रा 2026 पुरा भइरहेको छ।
2: हजुर,
1: यहाँलाई धेरै धेरै बधाई र शुभकामना हामी दिन चाहन्छौँ।
2: हजुर, थ्याङ्क यू।
1: यो 50 वर्षको साङ्गीतिक यात्रा जुन आज पुग्यो 2026 पुगिरहेको छ, यो वर्ष कस्तो लागिरहेको छ, कस्तो अनुभव अनुभूति भइरहेको छ यहाँलाई?
2: यो 50 वर्ष साङ्गीतिक यात्रा चाहिँ कसरी काउन्ट भयो भनेदेखि, मैले जिडिएनएस गोर्खा दुःख निवारक सम्मेलनका जुन वार्षिक प्रतियोगिता हुन्छ, जुन प्रतियोगिता चाहिँ अहिले स्वरश्री भएको छ क्या त, अहिले त्यसलाई स्वरश्री नामकरण गरिएको छ, र हाम्रो पालामा चाहिँ वार्षिक सङ्गीत प्रतियोगिता भनेर भनिन्थ्यो, र त्यसको 76 सालमा मैले प्रथम स्थान लिएको कारणले गर्दाखेरि चाहिँ त्यो 76 सालदेखि अहिले 2026 हुँदा चाहिँ 50 वर्ष पुगेको हो भनेर चाहिँ मैले काउन्ट गरेको।
1: तपाईँको साङ्गीतिक यात्राको सुरुवात नै 1976 साललाई
2: हजुर मान्दा हुन्छ
1: होइन?
2: हजुर।
1: अनि र त्यसपछि हामी देख्छौँ नि यो गोर्खा दुःख निवारक सम्मेलनको जुन चाहिँ प्रतियोगिता हुन्छ, त्यस प्रतियोगिताबाट थुप्रै कलाकारहरू स्थापित भए होइन, जसमा हामी नाम पनि लिन सक्छौँ, हाम्रो वरिष्ठ गायिका अरुणा लामा, हिरारो शैलीदेखि दिलमाया खाती र यस्ता थुप्रै चर्चित कलाकारहरू गोदो निसको यो साङ्गीतिक प्रतियोगिताले जन्माएको छ। यहाँ दार्जिलिङको सोम चियाबारीमा जन्मिनु भयो 1961 सालमा, पिता अटलमान गोली अनि माता पासङ डोल्माको यहाँ तेस्रो सन्तानको रूपमा जन्मिनु।
2: हजुर, हामी दाजुभाइमा 2 जना अनि 4 जना दिदी बहिनी हुन् र 6 जना हो।
1: छत्रमणि हिङमाङ, जितेन्द्र बर्देवा र स्टिफन एन्थोनी लेप्चा जुन चाहिँ दार्जिलिङका चर्चित सङ्गीतज्ञहरू
2: हुनुहुन्छ,
1: यहाँहरूलाई तपाईँले आफ्नो साङ्गीतिक यात्राको प्रथम गुरुको रूपमा यहाँहरूले स्वीकार गर्नुभएको छ, भनेपछि तपाईँको साङ्गीतिक जीवनमा यहाँहरूको ठुलो प्रभाव छ।
2: हजुर,
1: यसलाई कसरी हेर्नुहुन्छ?
2: त्यस समयको कुरा गर्दा चाहिँ त्यति बेला यस्तो म्युजिक एकाडेमीहरू थिएन, र म चाहिँ अब एउटा गायनमा रुचि राख्ने, सङ्गीतमा रुचि राखेको कारणले गर्दा चाहिँ म चाहिँ गाउने बजाउनेहरूको चाहिँ पिछे लाग्ने बानी थियो क्या त, केही कुरो सिक्न सकिन्छ कि भन्ने हिसाबले हो, र उनीहरू चाहिँ सबै मेरो सिनियरहरू हुन्, म उनीहरूको पछि लागेको छु, उनीहरूले मलाई केही दिएन भन्न सकिँदैन, धेरै खुसी दिएको छ। हजुर,
1: केही सङ्गीतमा यहाँले 1976 सालमा
2: हजुर
1: है गोदुनिसको सङ्गीत प्रतियोगितामा प्रथम आउनुभयो, अनि यहाँले आफ्नो साङ्गीतिक यात्राको माइल खुट्टी पनि यहीँबाट यसैलाई मानिनु भएको छ, यसलाई कसरी सम्झना?
2: हाम्रो त्यो समय अलिक कठिन समय थियो क्या त, हातमा पैसा रुपियाँ हुँदैन थियो, बा आमालाई दोष के दिने है, 6-6 जना नानीहरू छोराछोरीहरू पढाउनु पर्थ्यो, अनि त्यसले गर्दाखेरि पनि हामीलाई अलिक अवस्था हाम्रो अलिक कठिनै थियो, हाम्रो समय नै त्यस्तो थियो होला। र त्यो समयमा चाहिँ हाम्रा म्यानेजर एकजना अडिट, टी गार्डनमा अडिट लाग्छ नि, त्यो अडिट चाहिँ 1 महिना या 2 महिना कति बस्नको लागि आएको थियो, र उसको ड्राइभर चाहिँ त्यो समयभरि सोममै बस्ने भयो, हुँदाखेरि चाहिँ भरे उहाँ पनि सङ्गीतमा रुचि भएको मान्छे रहेछ, र उहाँले चाहिँ यहाँ गीत गाउने मान्छेहरू को को छ हौ, यसो टाइम पास गर्नु पाए त राम्रो हुन्थ्यो भन्ने हिसाबले खोजी गर्दा चाहिँ त्यहाँका गाउँलेहरूले मेरो नाम दिनुभएछ, र म सबैले खबर ल्याइदिएर म चाहिँ उहाँ भएकोमा बेलुकातिर गएको थिएँ। जाँदाखेरि उहाँ पनि हार्मोनी एकदम दुखी, तपाईँलाई राम्रो बजाउनु हुँदो रहेछ है, अनि हार्मोनियम आफ्नै हार्मोनियम लिएर आएको थियो, अनि सानो कोठा हायर गरेर बसेको थियो है, अनि गएर उहाँले पनि मेरो गीत सुन्नुभयो अनि उहाँको गीत कम्पोजिसन मलाई सुनाउनु भयो र उहाँले त मलाई मन पराउनु भयो, मेरो आवाजलाई मन पराउनु भयो र उहाँसँग म बेलुका बेलुका यसरी ट्रेनिङ गर्नु थालेँ नि उहाँलाई पनि टाइम पास हुने गर्दाखेरि चाहिँ त्यस्तो हुँदा चाहिँ उहाँको मनमा के आयो भनेदेखि योपालि जिडिएनएस कम्पिटिसन जाउँ ल भन्ने सल्लाह गर्नुभयो मसँग र सबै त्यहाँ भएको के छ सब उठाइदिउँ तिमीले जित्छौ म मेरो कम्पोजिसन दिन्छु भनेर मलाई कम्पोजिसन दिनुभयो र मैले साँच्चै जितेँ पनि र उहाँकै गीत उहाँकै कम्पोजिसनको गीतमा मैले जितेको।
1: मैले अघि स्टेफन थोनी लेप्चाको कुरा गरेको थिएँ, यहाँ स्टेफन एन्थोनी लेप्चा भनेको एकजना गीतकार गायक सङ्गीतकार साहित्यकार पनि हुन्, उहाँको संसर्गमा लागेर यहाँले साहित्यिक पत्रिका उमङ्ग पनि प्रकाशित गर्नु लाग्नुभयो, त्यसमा तपाईँको नाम पनि अङ्कित भएको छ।
2: हजुर हजुर।
1: एकजना गायक हुँदाहुँदै साहित्यप्रति पनि केही काम गर्नु, यो कसरी सम्भव भयो, यहाँको जीवनमा कसरी प्रभाव भयो त्यसले?
2: यो उमङ्ग भन्ने पत्रिका निकाल्नुलाई पनि बिचरा त्यो हाम्रो दाजुहरूको धेरै मेहनत छ। त्यसमा सिबी मुखिया भन्ने एकजना हुनुहुन्छ, हाम्रा चिया बगानका स्टाफ थिए, उसले धेरै किताबहरू पनि लेखेको छ, गीतहरू पनि लेख्थ्यो, मैले उसको गीतहरू यहाँ रेडियो कर्सियङमा रेकर्ड पनि गरेको छु। अनि अघि हाम्रा छत्र पनि हिङमाङ उहाँ पनि सिनियर भयो मसँग र तपाईँले अहिले कुरा गर्नुभयो हाम्रो एन्थोनी उहाँको कुरा, उहाँ पनि हाम्रो गाउँले नै अलिकति मात्र स्टेफन एन्थोनी गाउँ, उहाँ चाहिँ सेन्ट माइकलको टिचर, त्यो समयमा उहाँ बेकारी हुनुहुन्थ्यो। उहाँ चाहिँ कस्तो हो भनेदेखि नारायण गोपाल गीत यति राम्रो गाउनुहुन्थ्यो कि यति राम्रो नि, अब उहाँले हामीलाई दोहोऱ्याएर लगेर यहाँ एकजना पारिपट्टि टी गार्डनमा जिडिएनएस कम्पिटिसन हुँदैथ्यो र म पनि गएको थिएँ र उहाँसँग लागेर म पनि गएको थिएँ, त्यहाँ उहाँले एउटा गेस्ट आर्टिस्टमा एउटा गीत गाउनु भयो, ईश्वर तैले यो गाउनुभयो, त्यो आवाज सुनेर चाहिँ म नि दङ्गै भएँ, जुनियर केटा यति भयङ्कर गाउनु भयो क्या, अब म सिङ्गरै मान्छे सन्तुष्टि भयो भने चाहिँ उहाँले कति राम्रो गाउनुहुन्थ्यो होला भन्ने उइस लगाउन सकिन्छ, अनुमान गर्न सकिन्छ र उहाँ त्यति राम्रो गायक अनि कम्पोजर पनि हो। तर पछि ऊ टिचिङपट्टि लागेपछि चाहिँ उहाँ टिचिङमा व्यस्त भयो, हामीसँग त्यति अङ्क संलग्न हुन सकेन र त्यो जुन चाहिँ उमङ्ग भन्नु उमङ्गको सम्पादक चाहिँ उहाँ सिबी मुखिया उहाँ बित्नु भयो अनि छत्रमानी हिङमाङ जो छ उहाँ पनि बित्नु भयो, तर स्टेफन एन्थोनी चाहिँ हुनुहुन्छ, अझै पनि छ, स्टिल छ, मसँग भेट हुन्छ।
1: हामी देख्छौँ जति पनि गायक कलाकारहरूका इतिहास पछि फर्केर हेर्दा के देख्छौँ भने यहाँहरूको साङ्गीतिक यात्रा पूजा आजा बिहा बटुलतिर गायन गाएर सुरु भएको छ, यहाँको जीवनमा त्यो छ नै क्या, पूजा आजामा गाउने बिहा बटुलमा गाउने गाउँै थर्काउने गरेर गाउने हुन्थ्यो,
2: त्यो समय नै त्यस्तो त्यो समय किन नहुने, अब बिहा बटलमा त अब माइकै रिजर्भै हुन्थ्यो मेरो, रातभरि गाउने समय थियो त्यहाँ, होइन म फेरि राम्रो गिटार बजाउने मान्छे हो अनि अब गायकलाई गीत गाउनु नलाएर चाहिँ के गर्नु नाच्नु त लाउँदैन है, र जहाँ पनि गयो अहिले पनि गीत गाउनु लाउँछ, एक्सपेक्ट गर्छ मान्छेले।
1: त्यो दिनलाई कसरी सम्झना गर्नुहुन्छ?
2: त्यो सम्झना रमा

0: रमाइलो हो नि, एकदम मिठो मिठो समय हो त्यो, एकदम गोल्डन समय हो त्यो,
1: गोल्डन समय
0: हजुर. अनि त्यही रातभरि त्यो बिहामा गएकोले गर्दा नै सायद मेरो स्वरहरू निखारिएको पनि हुनसक्छ, र त्यहाँनिर कतै कसैले आशीर्वाद पनि दिएको हुनसक्छ, लु है तँ यत्तिकै बस है भनेर भनेको थियो होला सायद है.
1: यहाँको आफ्नै मामाको छोरा है डाकी पाले,
0: हजुर हजुर,
1: यहाँलाई एउटा गिटार प्रेजेन्ट गर्नुभएको थियो, त्यो उहाँको संसर्गमा यहाँको साङ्गीतिक यात्रामा धेरै निखार आएको छ, धेरै सहयोग पुगेको छ, यसलाई कसरी मान्नुहुन्छ, कसरी स्वीकार गर्नुहुन्छ यो कुरालाई?
0: ज्यू, जुन चाहिँ हामीले छत्रमणि हिङमाङ, स्वर्गीय छत्रमणि हिङमाङ, स्टेफन एन्थोनीको कुराहरू गऱ्यौँ, ऊभन्दा अघिको चाहिँ डाकिपा, जुन समयमा म स्कुल पढ्दै थिएँ, सायद 5-6 पढ्दै थिएँ होला हो, त्यो समयमा चाहिँ उहाँ चाहिँ डाकिपा शेर्पा चाहिँ उहाँ पनि बित्नु भयो, अहिले हुनुहुन्न. उहाँ एकदम राम्रो गिटार बजाउनुहुन्थ्यो, उहाँलाई भन्नुपर्दाखेरि एकदम ट्यालेन्टेड मान्छे नि, डान्स पनि मजाले गरिहाल्ने, गिटार मजाले गीत पनि गाइहाल्ने मान्छे हो उहाँको, अझै पनि मान्छेले कुरा गर्नुहुन्छ क्या त. अनि उसको कुरा डाकिपा चाहिँ परालको आगो पिक्चर छ नि, त्यो ढ्वाङ तान्ने सर रहेछ नि, त्यसमा पनि उहाँ नाच्नु भएको छ, त्यहाँ त्यहाँ देखिन्छ उहाँलाई. अनि मेरो आवाज सुनेर चाहिँ उहाँले घरमै गिटार ल्याएर सायद 2-3 मसँग बसेर गिटार, उसले गिटार बजाउने मलाई गाउन लाउने, उसले मैले गाएको म करेक्सन पनि गरिदिनु हुने. अनि उहाँ चाहिँ मेरो एकदम अब औँला पक्रेर हिँडाउने मान्छे चाहिँ उहाँ हो.
1: साङ्गीतिक यात्रामा तपाईँको औँला
0: मेरो औँला
1: यो 50 छन्मा उहाँलाई कसरी सम्झना गर्नुहुन्छ?
0: उहाँ त मेरो मामाको छोरा मात्रै होइन, उहाँ सब कुछ हो मेरो सङ्गीतको. उहाँले मलाई जुन बेला म बामे सर्दै थिएँ त्यो समय मलाई दोहोऱ्याउने मान्छे हो कि, उहाँलाई एकदम सम्मानको साथ उहाँको सम्झना गर्न चाहन्छु.
1: यहाँले आफ्नो शैक्षिक यात्रा यहाँले सेन्ट माइकल्स स्कुलबाट सुरु गर्नुभएको
0: हो,
1: कस्तो कहाँ कहाँ पढ्नुभयो त्यस समय, यहाँको कस्तो थियो
0: यो कुरा? हिजो अस्ति त्यहाँको सेन्ट माइकलको गोल्डन जुब्ली न के जुब्ली हुँदाखेरि मलाई पनि बोलाएको थियो एक्स स्टुडेन्टलाई, त्यहाँ पनि मैले अलिकति त्यहाँको हेडमिस्टरले केही भन्नुपर्छ भनेर मैले कुरा गरेको थिएँ. त्यो समयमा अलिक म एक्टिभै थिएँ, त्यो समयमा मैले गीत गाउँथेँ, र सरहरूले गुरुआमाले अगाडि ल्याएर एउटा गीत गाइदिउँ न पवन भन्थ्यो क्या त हो. अन्त मैले टुटे फुटेको थिएँ, त्यसलाई शब्द पनि कुन चाहिँ हो, शब्दको अर्थ के हो केही नजान्नेले गाइदिन्थेँ गाउनु चाहिँ हो. र त्यसो हुँदा हिजो अस्ति त्यो गोल्डन जुब्लीमा पनि मलाई एउटा चाहिँ गीत गाइदिउँ न भनेर सिस्टरहरूले हो, र मैले हावासँग गीत गाइदिएको थिएँ, त्यो दिनहरू याद गरेर.
1: हावासँग बहु भन्छु, पाँचसँग बात गरौँ भन्छु, यो गीत शिव शङ्कर थापाको शब्द सुवर्ण लिम्बूको सङ्गीतमा छ है. यो गीत तपाईँको भाग्यमा जोड्नु,
0: हजुर,
1: पवन गोलेलाई चिनाउने एउटा गीत पनि हो,
0: माइलस्टोन है,
1: माइलस्टोन हामी पारिभाषिक रूपमा तपाईँलाई चिनाउने गीत भन्छौँ. पवन गोले भन्ने बित्तिकै हामीलाई हावासँग भाउँ भन्ने पवन चाहिँ गीत स्मरण हुन्छ
0: अगाडि
1: है. यो गीत गाउनको निम्ति जुन सुवर्ण लिम्बू हुनुहुन्थ्यो उहाँले ओम विक्र विष्टलाई पनि यो गीत दिएको अरे,
0: हजुर
1: है, अनि दीपक खरेलाई पनि यो गीत दिएको होइन. तर यो गीत चाहिँ तपाईँको भाग्यमा जुरे कसरी, यो गीत पछाडिको कथा कस्तो छ अलिकति बताए?
0: यस्तो हुन्छ कि हाम्रो दिव्य खालिङ, हाम्रो स्वर्गीय दिव्य खालिङ छ, उहाँको एउटा भनाइ थियो क्या त, गानो गानो पर लिखा हो ताई गाने वालोको नाम भन्थ्यो क्या त, अहिले पनि भन्थ्यो यस्तो है भवन, गानो गानो पर लिखा हो ताई गाने वालोको नाम भन्थ्यो क्या. सायद खै मान्छेले गीत खोज्दै जान्छ नि, तर गीत ले मलाई खोज्दै आएको, यो चाहिँ गीतले मलाई खोज्दै आएको, दार्जिलिङ नेपालको गीत दार्जिलिङ आइपुगेको. त्यो चाहिँ कसरी भनेदेखि सुवर्ण लिम्बू कम्पोजर भयो होइन, प्रिजमको बेस गिटारिस्ट सिङ्गर पनि, अनि उहाँको भाइ कान्छा राजु लिम्बू चाहिँ हामीसँगै हस्टेलसँगै बसेको, पढ्नु चाहिँ उहाँ नर्थ पोइन्ट कलेज पढ्थ्यो है, सेन्ट जोसेफ कलेज, र म चाहिँ गभर्मेन्ट कलेज पढ्थेँ है, अन्त एउटै हस्टेल टर्नपुर हस्टेल बसेको. अन्त त्यहाँ उहाँसँग भेट हुँदा चाहिँ, राजुसँग भेट हुँदा चाहिँ उहाँले मलाई यो गीत सिकाएको, मेरो हाम्रो सुवर्ण गीत एउटा गीत गाउँ गाउँ भवन भनेर, अन्त उसले गिटार बजाउँथ्यो मैले गाउँथेँ क्या त. अन्त उहाँको थ्रु चाहिँ मैले यो गीत पाएको, र गीतले मलाई खोज्दै दार्जिलिङ आइपुगेको.
1: आज यो समय हामी छोटो यहाँको गीत, यो गीत सुन्न चाहन्छौँ आवाजमा, अलिकति छोटो रूपमा सुनिदिनु.
0: यो हाम्रो सुवर्ण लिम्बू अनि शिवशङ्कर थापाका यो गीत हावासँग, जुन गीतलाई चाहिँ मलाई रेकर्ड गरेर गाउँमा जाँदाखेरि चाहिँ अर्कै नाम भएको थियो, मलाई देखेपछि गाउँको मेरो साथीभाइहरूले दिदीबहिनीले ऊ आएछ हावासँग पवन गोले भन्थ्यो क्या त भन्थ्यो, र मेरो अगाडिपट्टि हावासँग प्लस भएको थियो क्या त, मेरो हावासँग पवन गोले उपनाम हजुर गर भन्थ्यो मलाई. र सुन्नुहोस् यो मेरो, अहिले भन्छ यो मेरो सिग्नेचर गीत पनि हो, लाइफको मेरो फर्स्ट रेकर्डिङ अनि फर्स्ट गीत.

0: धेरै
1: मजा आयो गीत सुनेर फेरि हामीलाई त्यो पुरानो यादहरूको सम्झना गराउनु भयो। दार्जिलिङको एकजना चर्चित गीतकार जसको गीत गाउनको निम्ति गायक र सङ्गीतकारहरू आफूलाई सौभाग्यशाली ठान्छन्, नर्देन रुम्बा।
0: हजुर हजुर
1: है, एकजना नर्देन रुम्बालाई नेपालमा पनि बाहिरतिर पनि उहाँको गीतहरूलाई त्यत्तिकै मान्यता दिन्छ, सम्मान दिन्छ उहाँको शब्दहरूलाई। यहाँले नर्देन रुम्बाको एउटा गीत गाउनु भयो, कहीँ तिमीलाई नदेखेको भए पनि हुन्थ्यो, ती लजालु आँखाले मलाई नछोएको भए पनि हुन्थ्यो, यसै पनि रुखो छ जिन्दगी, उसै पनि फिका छ जिन्दगी, त्यो मुस्कानको रङ्ग मलाई नपोखेको भए पनि हुन्थ्यो।
0: हजुर,
1: एउटा दर्द छ यसमा, पीडा छ यो गीतमा है, नर्देन रुम्बाको अनि बसन्त छेत्रीको सङ्गीतमा छ यो। यहाँले गीत पाउँदा कसरी पाउनुभयो, यो गीतको पछाडिको कथा?
0: हजुर, यसमा पनि अब हुन चाहिँ हाम्रो दिव्य दाईले भन्नुभएको सत्य नै, यहाँ पनि सत्य नै हुन्छ कि साँचो नै हुन्छ, गानो गर्न पर लिखा होता है, गानेवालाको नाम नै हुन्छ। अब यो गीत पनि मेरो जुरिएको रहेछ मलाई र मैले गाउनु पर्यो है। अनि यो गीतको कुरा गर्दा चाहिँ म त्यस समयमा सिक्किममा
1: थिएँ,
0: यस्तै यो गीत रेकर्ड भएको 85 रेकर्डिङ हो यो। अनि म सिक्किममा काम जब गर्दै थिएँ र छुट्टीमा म जब फर्केर आएर म त्यहाँ जुन गोइङको पेट्रोल पम्प छ त्यहाँ झरेर चाहिँ मुनिपट्टि सुधीरको घर छ नि, सुधीर छेत्री बसन्तजीको घर, त्यहाँ जाँदा चाहिँ सुधीर त्यहाँ दोकानमा रहेछ र सुधीरले पवन तँ बसन्तजी भएको गइहाल्छ, एकदम अहिले गइहाल्छ, यहाँ बस बित्था गप गफ नगरेर गइहाल्छ गइहाल्छ भनेर मलाई पठाउनु भयो क्या। त जाँदा चाहिँ त्यहाँ चाहिँ रेकर्डिङको जमर्को चलिरहेको छ, प्र्याक्टिस हुँदो रहेछ मजाले, त्यो समयमा एनालगको समय, एकदम सुराले समय है। अन्त र म जब वसन्तजीको दैलो ढकढकाएर भित्र पस्दा त वसन्तजीले मलाई यस्तो देख ला यो मान्छे पनि आइपुगेछ, अब यो मान्छेलाई मैले एउटा गीत दिनै पर्छ भन्ने कुरा भयो। र त्यसो हुँदा चाहिँ म त्यहाँ बसेर उहाँले गीत छानेर दिँदा चाहिँ मेरो भागमा चाहिँ कहीँ तिमीलाई परेको हो
1: हजुर
0: र मैले गाएँ।
1: यो गीत अलिकति फेरि गाइदिँदा कस्तो हुन्छ होला, किनभने
0: ट्राई गरौँ भाइ त्यो समय
1: यो गीत पछाडि एउटा घटना पनि छ। एकजना हाम्रो भर्खरै युवा गायक साइमन आलीले यो गीतलाई धेरै ठाउँमा गाएर चर्चित गरेको छ, एउटा प्रतियोगितामा पनि गाएको।
0: हजुर हजुर, सिमन आले, साइमन होइन सिमन हो उसको।
1: हजुर,
0: अनि ऊ सिमन चाहिँ को हो भनेदेखि मेरो नाति हो, मेरै घरमुनिको त हो, अब सायद सानो बाल्यकालमा मेरो जुठोहरू खाएको थियो होला कि, अनि अलिक पर्यो असर पर्यो है
1: गीतलाई फेरि उसले एउटा पुनर्जीवित गरेको।
0: हजुर हजुर, अनि मलाई एकदम बेसी फलो गरेकोले गर्दाखेरि उसले मेरो गीतहरू प्रायः प्रायः सबै गीत मेरो गीत गाउँछ उसले।

0: अहिले
1: धेरै धेरै
0: हजुर
1: मिठो
0: सिमन आर्यको कुरा गर्नुभयो होइन हजुर, अब साइनोले मेरो नाति परिहाल्यो हजुर,
1: र उहाँले यो गीतलाई फेरि पुनर्जीवित गरेको छ अहिले, धेरै चर्चामा छ यो गीत है।
0: राम्रो गाउने केटा हो,
1: राम्रो
0: उसले धेरै मेहनत गरेको छ र मसँग पनि धेरै सिकेको छ। अब अहिले पनि ऊ सिमन यस्तो छ कि कुनै नयाँ गीत सिकेपछि उसले बुझेन भने मलाई सोध्छ मेमे यहाँनिर के हो यो मैले बुझिनँ, राम्रो सुनिदिनुहोस् र मलाई करेक्सन गरिदिनुहोस् ल भनेर मलाई आज पनि फोनमा भन्छ र मैले त्यो सुनेर न करेक्सन गरेर पनि पठाइदिन्छ कि। अब त्यहाँबाट मैले गाएपछि उसले फेरि आज गाउँछ, बानी आदत भइसकेको छ।
1: पवन गोले गायक नभएको भएदेखि एकजना फुटबल खेलाडी हुन्थ्यो अरे?
0: हो हो पक्का हो, म सानोमा फुटबलरै हो, हाम्रो सेन्ट माइकल स्कुलमा रेकर्ड पनि छ एकै दिनमा चाहिँ, त्यो समयमा 4 फुट 4 इन्ची 4 फुट 8 इन्चीको म्याचहरू हुन्थ्यो नि प्राइमेरी सेक्सनमा, डालीमा त्यसको इन्टर स्कुल म्याच हुन्थ्यो र एकै दिनमा 4 फुट 4 इन्ची अनि 4 फुट 8 इन्चीमाको फाइनल उठाएको हामीले है, फाइनल जितिदिएको र त्यसमा दुई फाइनल खेल्ने मान्छे चाहिँ मै हो, दुई फाइनल जिताउने मै हो हजुर।
1: कहाँ कहाँसम्म खेल्नुभयो फुटबलहरू?
0: फुटबलमा टाढो त खेलिनँ, अनि पछि पनि म फुटबलमा रुचि भएकोले गर्दा मेरो दाजुहरू मामाको छोराहरू जस्तै सुरेन पाखरिन भयो
1: हजुर हजुर
0: हाम्रो
1: खेलाडीहरू
0: हजुर हजुर पुरन भयो, पुरन गोले क्या त उहाँ मेरो दाजुहरू हो, उनीहरूसँग म धेरै टाढो टाढोसम्म भुटानसम्म पुगेको छु, थिम्पूसम्म पुगेको छु हजुर।
1: यहाँको घर परिवारमा भनौँ आमाले चाहिँ यहाँलाई सङ्गीतमा अलिकति सपोर्ट गर्नुहुन्थ्यो, तर पिताले चाहिँ न गीत गा खाली
0: हजुर हजुर हो
1: भन्ने
0: हो हो बाबा मेरो सपोर्ट सङ्गीतको सपोर्टमा थिएन क्या त, सलाम माग्ने भन्थे क्या त, अन्त यो गाएर त के पाउँछ त, माग्ने त हो गाइने त होस् त भन्ने कुरा मसँग गर्थ्यो, आमाले चाहिँ लुकाई लुकाई मलाई गीत गाउन लाउँथ्यो र बाबा चाहिँ सङ्गीतको पक्षमा थिएन।
1: यहाँ त स्कुल फाइनल कतिपल्ट दिनुभयो अरे? यो पनि एउटा ठुलो घटना,
0: झन्डै 3 पल्ट दिए होला नि,
1: 3 पल्ट दिएर
0: हजुर त्यसको पनि कथा छ हो सायद हजुर, यस्तो भएको कि म टनबुलबाट स्कुल फाइनल दिएको हो, त्यसमा फर्स्ट टाइमको एक्जाम मैले राम्रै गरेको तर मैले रिजल्ट पाइनँ, मार्कसिट पाइनँ क्या त, किन पाइनँ भन्दा चाहिँ म स्कुलमा लिन गइनँ, मार्कसिट लिन गइनँ किन भन्दा चाहिँ मैले फिस तिरेको थिइनँ, अन्त त्यसले गर्दा चाहिँ मैले त्यो एक्जाम मेरो त्यतिकै गयो, सरहरूको छेउमा देखा पर्नु भएन अब है, पहिला फिस माग्थेँ अन्त मात्रै दिन्छु भन्थे होइन, अन्त मैले त्यो रिजल्ट देख्दा पनि देखिनँ म पास थिएँ कि फेल थिएँ हो, अनि सेकेन्ड टाइम फेरि स्कुल फाइनल दिएँ, दिँदाखेरि चाहिँ त्यसमा चाहिँ म कम्पार्ट भएँ हजुर, साइन्स ग्रुपमा कम्पार्ट भएँ र त्यो कम्पार्ट अर्को साल दिँदा चाहिँ पास भएर जम्मा 3 पल्टै दिनु पर्यो हजुर,
1: 11 12 चाहिँ कलेज 11
0: त्यहाँबाट अब 2 वर्ष त लेट भइगयो नि, त्यहाँबाट त बुढो भइगयो नि 2 वर्ष है, अनि त्यहाँबाट 11 12 चाहिँ गभर्मेन्ट कलेज पढेको।
1: यहाँलाई पढामा भन्दा बेसी रुचि सङ्गीतमा थियो?
0: अब सङ्गीत यस्तो चिज हो कि जुन कुरो छोड्छु भन्दा छोड्नु सकिँदैन, जब नसा जस्तै हो क्या त, त्यस्तै हो म सङ्गीतमा अब चुर्लोमा डुबिसकेको छु कहाँ पनि निस्किन सक्छ है, अब फेरि पिछेबाट गीत पनि निस्केनस्, गहिराईमा डुब्दै नरुब डुबिसकेको छौ भने मोती नटिपी नफर्क भन्थ्यो, मलाई मोती टिप्ने इच्छा भयो नि अब त हो, त्यस्तै हो
1: त्यसले गर्दाखेरि चाहिँ गीतमा बढी रुचि भयो,
0: अब डुबिहाल्यो
1: फेरि। यहाँले चिनारी दुई पाइला सँगै हिँडौँ र मेरो घर तिनवटा
0: एकल एल्बम तिनवटा हो
1: है, यहाँले गिरी पुरस्कार अगमसिंह सम्मानित पुरस्कार है जुन चाहिँ दार्जिलिङमा अगमसिंह गिरी पुरस्कार व्यक्तित्वहरूलाई
0: 1999
1: है कस्तो लाग्छ?
0: गिरीश पुरस्कार चाहिँ मैले सुभाष घिसिङको हातबाट थापेको, किनकि म फेरि सुभाष घिसिङ धेरै प्यारो थिएँ क्या त, धेरै प्यारो थिएँ, मेरो गीतहरू उहाँले धेरै मन पराउनुहुन्थ्यो है, त्यसले गर्दा म ओ गोले भाइ ए आऊ भनिहाल्थेँ क्या त, अन्त जुन समय मैले उहाँले मलाई गिरी पुरस्कार दिनुभयो यो चाहिँ राइट टाइम हो, पवनले पुरस्कार थाप्ने समय चाहिँ यो हो भन्नुभयो क्या त,
1: हजुर
0: सायद कुन हिसाबले भन्नुभएको त्यो त बुझिनँ है, अहिले चाहिँ ठिक समय भएको छ भने क्या त मलाई।
1: एकजना मलाई वरिष्ठ व्यक्तिले भन्नुभयो क्या, पवन गोलेलाई कुनै पनि गीत दिनुहोस् उनले मनबाटै हृदयबाटै गाउँछ भनेर भन्नु क्या,
0: हजुर हजुर,
1: अनि त्यसैले पनि उनको गीत यति साह्रो मिठास हुन्छ भनेर भन्नुभएको छ क्या,
0: हो
1: अनि यदि पवन गोले चाहिँ भारत बाहिर या नेपालमा भएको भएदेखि पवन गोले नारायण गोपाल भन्दा माथि हुन्थ्यो भनेर एकजना वरिष्ठ व्यक्तिले भन्नुभएको थियो मलाई क्या,
0: हजुर
1: यहाँलाई कस्तो लाग्छ यो कुरा सुन्दाखेरि?
0: त्यो अब सबै आफ्नो आफ्नो भाग्य हो है, सायद भएको भए राम्रै हुन्थ्यो नेपालतिर भएको भए है, अनि यहाँ भएको पनि मलाई राम्रै छ है, यतिको उमेरसम्म गाउनु पाइरहेको छु, भगवान्लाई थ्याङ्क यू दिनुपर्छ, र अब झन्डै झन्डै 70 वर्षको उमेर लाग्नु आँटेर पनि यति बेला म गाउनु पाइरहेको छु।
1: यहाँले कतिको रियाज गर्नुहुन्छ?
0: म रियाज गर्छु, अब मैले जानेको कुरा नै के रहेर होइन, अब उमेर बितेर गयो, अहिले जानेको यसो भुलिने समय, भुलिने समय टाइम पास गर्ने त खालि यो सङ्गीत मात्रै रह्यो।
1: र यहाँले लगभग 200 भन्दा बढी गीतहरू गाइसक्नु भएको छ।
0: हजुर हजुर,
1: अनि ती जम्मै गीतहरूको यहाँ व्याख्या गर्नु सम्भव पनि छैन किनभने समय पनि हामी
0: कतिवटा गीत त बिर्सिम सक्यौँ
1: मैले है। मनलाई सम्झाइ सम्झाइ सुख दुःख दिन सकिन्छ, हिसाब किताब जस्तो जोड्नु घटाउनु पनि सकिन्छ, यो नगेन्द्र गोर्खाको शब्द रचनामा अनि प्रदीप छेत्रीको सङ्गीतमा रहेको छ। त्यसै गरी यहाँ आफैले मलाई एउटा सानो सोधिहाल्नु मन लाग्यो, तिमीले मलाई अब बिर्से पनि मेरो मुहारदेखि तडपे पनि तर तिम्रो यादमा म तडपिरहेछु, के थाहा
0: तिमीलाई आफ्नै
1: यो गीतलाई अलिकति भिन्नै तरिकाले जुन प्रकारको गायन पद्धति छ, यहाँको जुन गायन स्टाइल छ एउटा है, त्योदेखि भिन्दै रूपमा यो गीतलाई सृजना गर्नुभएको छ यहाँले गाउनु भएको, यो कसरी आयो यस्तो खालको?
0: यो के भनेदेखि मेरो जुन चाहिँ युथ टिनेज छ, टिनेज मेरो गिटार बजाउने दाईहरूसँग जस्तै सुवर्ण दाई भयो, पेम्बा दाई भयो होइन, महेन्द्र दाई भयो, राजु लिम्बू अब राम्रो गिटारिस्ट है, उनीहरूसँगै बितेको गिटारमै मेरो बितेको, पछि पनि प्रिजम ब्यान्ड ब्रदरहुड ब्यान्डसँग म उनीहरूसँग संलग्न भयो, उनीहरूको प्र्याक्टिसमा कहाँ कहाँ हुन्थ्यो गइबस्थेँ, र मेरो अलिक वेस्टर्न टच रहेको हो, र म पनि आफै पनि गिटार बजाइबस्ने मान्छे हो, प्र्याक्टिस गर्दा गिटार हार्मोनियम भन्दा म बेसी गिटारमा प्र्याक्टिस गर्छु, र त्यसो हुँदाखेरि मेरो अलिअलि सङ्गीत वेस्टर्न टच पनि हुन्छ, र त्यसले गर्दा त्यसमा एउटा गीत यो पनि हो। हजुर,
1: हामी थुप्रै गीतहरू छ अनि एउटा फुल साह्रै राम्रो त्यही डिलमा फुलेको छ, अति सुन्दर कोमल तर काँडा बिचमा फुलेको छ, यहाँले साह्रै मिठो गाउनु भएको छ यो शब्द सङ्गीत सुरज मोक्तानको लागि। र अब हामी जाँदा जाँदै एउटा गीतको यहाँ चर्चा गर्न चाहन्छौँ। खोजिरहेछु एउटा घर, मेरो घर आफ्नो घर, चलिरहेको मनलाई छारिदिने एउटा घर, मेरो घर आफ्नो घर, शब्द सुनेर थिङ अनि सङ्गीत प्रदीप छेत्री। यो गीत कसरी पाउनु भयो? यो गीतको अलिकति
0: यो शब्दकार हाम्रो सुरेन्द्र थिङ मङ्पु निवासी है, अनि यो चाहिँ मलाई पोस्ट भएर आएको गीत हो, दुईवटा गीत आएको थियो, पोस्ट भएर बाई पोस्ट आएको र चिठीको रूपमा आएको, सानो त्यो भित्र चिठी पनि लेखेको थियो, पवन भाइ यो गीत बनाउने कोसिस गर्नुहोस् है भने हो, अन्तखेरि मैले त्यो दुईवटा गीत हेरेर ट्राई गरेँ घरमा, अब शब्द चाहिँ एकदम मिठो छ शब्द है, तर मैले त्यस्तो जजमेन्ट गर्नु सकिनँ क्या यो गीत शब्द, त्यसले हुँदा चाहिँ म भोलिपल्ट गएर चाहिँ माथि प्रदीपलाई दिएँ, प्रदीप भाइ यो गीत मलाई यसो भएर आएको छ, यो गीत बनाउनु ट्राई गर भने कि भन्दा दुईटा गीतमा त भरे उसले यो मेरो घर त भोलिपल्टै आज दिएको भोलि त पाउँदा चाहिँ आउनु त सुन्नुहोस् त भनेर सुनायो मलाई, गीत त दामी बनाएर ल्याएको रहेछ क्या त, त्यसरी यस यो गीतको पनि भाग्य राम्रो है, रेकर्ड पनि भयो
1: यो मेरो घर एल्बम भनेर यो टाइटल।
0: हजुर, यही गीत हेरेर चाहिँ मेरो घर टाइटल दिएको, यो गीतको लेखाइको शैली यस्तो छ कि यसलाई मैले
1: रूपमा दिन सकिने खालके
0: अरू अरू अर्थ पनि लाग्ने पनि हुन्छ छ यो,
1: र निकै समय बितिसकेको छ र अब हामी यहाँबाट विदा भन्नुपर्ने हुन्छ, र यहाँ हामीसँग जोडिनु भयो हाम्रो आकाशवाणीको पोडकास्टमा यहाँ जोडिनु भयो, यहाँले धेरै कुराहरू बताउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद र आउने दिनको निम्ति यहाँलाई धेरै धेरै शुभकामना दिँदै यहाँकोबाट जाँदा जाँदै के भन्न चाहनुहुन्छ हाम्रो श्रोतालाई? तपाईँको
0: श्रोताहरूलाई अब यहाँ आकाशवाणी खरसाङ प्रसार भारतीको मार्फत हजुरहरूसँग मेरो बातचित भनौँ न है, र सानो परिचयहरू मैले सेयर गर्नु पाएँ, र हजुरहरू जति पनि छ थ्याङ्क यू भेरी मच, अनि फेरि पनि यसरी भेटघाट होस् र यो आकाशवाणी खरसाङको जुन यो प्रसारण भइरहेको यसलाई पनि तपाईँहरूले एकदम भित्री मनबाटै सहयोग पुर्याइदिनु हुन्छ भन्ने आशा राखेको छु, र जाँदा जाँदा
1: यो मेरो घर गीतको एउटा गीतको हामी सुनेछौँ टाइटल छ,
0: यो गीत हाम्रो प्रदीप छेत्री अनि शब्दकार सुरेन्द्र सिंह

हस्त श्रोता, आजलाई पनि यो पोडकास्टबाट म उमेश कार्कीडोली बिदा मान्दछु। नमस्ते, फेरि हामी अर्को पोडकास्ट लिएर उपस्थित हुनेछौँ।

0: नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नुहुने हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रता हजुरहरू समक्ष नयाँ विषयवस्तु लिएर उपस्थित भइसकेकी छु। र आज कार्यक्रम शिक्षा ज्योतिमा अति नै चाखलाग्दो विषयलाई हामीले समावेश गरेर ल्याएका छौँ, जुन विषयवस्तु विशेष गरी राजनीति शास्त्रमा अध्ययनरत विद्यार्थीहरूको निमित्त साथसाथै प्रतियोगितात्मक परीक्षाको तयारीमा बस्नुले विद्यार्थीहरूको निमित्त पनि अति नै महत्वपूर्ण रहेको छ। र आजको विषयवस्तु भन्नु पर्दा आजको विषयवस्तु रहेको छ भारतीय राजनीति शास्त्र अन्तर्गत पर्ने विषय राज्य नीतिका निर्देशक सिद्धान्तहरू, जसलाई हामी डाइरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी भनेर भन्ने गर्छौँ। राज्य नीतिका निर्देशक सिद्धान्तहरू अर्थात् डाइरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी के हुन् त, यसले हाम्रो संविधानमा के कस्तो काम गरिरहेका छन् अनि हाम्रो साधारण जीवनमा हामी नागरिकहरूको लागि यसको कस्तो प्रभावहरू रहेका छन्, आज यसै विषयवस्तुबारे हामी सविस्तार साथ हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा जानकारी प्रदान गर्न लागिरहेका छौँ। र आजको जानकारी लिएर हामी समक्ष कार्यक्रम शिक्षा ज्योतिमा उपस्थित भइसक्नु भएको छ सह प्राध्यापक डाक्टर सचिन लिम्बुज्यू, जो हालमा मणिपाल युनिभर्सिटीमा सह प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ। र आज हामी डाक्टर सचिन लिम्बुबाट राज्य नीति निर्देशक सिद्धान्तहरू अर्थात् डाइरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसीको बारेमा सविस्तार साथ जानकारी प्राप्त गर्न लागिरहेका छौँ।
1: नमस्ते, मेरा प्यारा भाइ बहिनी हो, आजको शिक्षा ज्योति कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। र आजको चर्चाको विषय रहेको छ राज्य नीतिका निर्देशक सिद्धान्तहरू अर्थात् डिरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी। 26 नोभेम्बर 1949 अपनाएको र 26 जनवरी 1950 लागू भएको भारतीय संविधान राष्ट्र र जनतालाई मार्गदर्शन गर्ने कानुनी दस्तावेज मात्र नभई न्यायपूर्ण र निष्पक्ष समाज निर्माणका लागि मार्गदर्शन पनि हो। भारतीय संविधानमा विभिन्न महत्वपूर्ण र आवश्यक विशेषताहरू छन्, जसमध्ये राज्य नीतिका निर्देशक सिद्धान्त अर्थात् डिरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी छोटकारीमा डिपिएसपी समावेश छन्। डिपिएसपीले सामाजिक र आर्थिक न्याय प्राप्त गर्ने दृष्टिकोण प्रदान गर्दछ। यो भारतीय संविधानको अनुच्छेद 36-51 र भाग 4 निहित छ। यी संवैधानिक अनुच्छेदहरूले डिपिएसपीको विस्तृत रूपमा छलफल गर्दछ। त्यसै गरी मौलिक अधिकारको अर्थात् फन्डामेन्टल राइट्सको विपरीत डिपिएसपीका सिद्धान्तहरू न्याययोग्य छैनन्, जसको अर्थ तिनीहरूलाई अदालतमा लागू गर्न सकिँदैन। तैपनि भारतमा डिपिएसपीको ठूलो महत्व छ, किनकि यसका सिद्धान्तहरू मार्फत सरकारले जनताको कल्याणका लागि हासिल गर्नुपर्ने लक्ष्य र उद्देश्यहरू बोकेका छन्। आउनुहोस् अब डिपिएसपीको इतिहास र उत्पत्तिको बारे छलफल गरौँ। 1947 भारतले स्वतन्त्रता प्राप्त गर्दा ब्रिटिस उपनिवेशवादको नकारात्मक प्रभाव भारतभरि नै देखिन्थ्यो। लगभग 200 वर्षको उपनिवेशिक शासनले भारतलाई गरिबीमा धकेलेको थियो। त्यस समय भारतमा व्यापक भोकमारी, शिक्षाको अभाव र गहिरो जडा गाडेको सामाजिक आर्थिक असमानताहरू थिए, साथै अन्य चुनौतीहरू पनि व्यापक थिए। डाक्टर बिआर अम्बेडकरको अध्यक्षतामा हाम्रो भारतीय संविधानका निर्माताहरूले यी समस्याहरूलाई सम्हाल्न र पार गर्न देशको शासनका लागि केही सिद्धान्तहरू र दिशानिर्देशहरू आवश्यक पर्ने महसुस गरे। त्यसैले राज्य नीतिका निर्देशक सिद्धान्तहरू अर्थात् डिरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी निश्चित आदर्शहरू हुन्, जुन विशेष गरी सामाजिक आर्थिक न्यायमा लक्षित छन् र जसको लागि संविधानका निर्माताहरूका अनुसार भारतीय राज्यले प्राप्त गर्न प्रयास गर्नुपर्छ। यस सन्दर्भमा डिपिएस भनेको हाम्रो भारतीय संविधानमा निहित देशको शासनको लागि निश्चित नीति निर्देशन वा दिशानिर्देशन हुन्। डिपिएसपीले सबै समूहको हितलाई सन्तुलित गर्ने तरिकाले भारतीय नागरिकहरूको कल्याण सुनिश्चित गर्ने प्राथमिक जिम्मेवारी भारतको सरकार वा व्यवस्थापिका, कार्यपालिका र प्रशासनलाई दिएका छन्। भारतीय संविधानमा डिपिएसपीको समावेश गर्ने सन्दर्भमा भारतीय संविधानका निर्माताहरू व्यक्तिगत अधिकारलाई सामाजिक न्यायसँग सन्तुलनमा राख्ने आइरिस दृष्टिकोणबाट प्रेरित थिए। त्यसकारण निर्माताहरूले आइरिस संविधानबाट डिपिएसपीको विचार लिएका थिए, जसले विशेष गरी सामाजिक र आर्थिक अधिकारहरूमा जोड दिँदै एक मोडलको रूपमा काम गर्यो। यद्यपि जब हाम्रा निर्माताहरूले हाम्रो संविधानमा डिपिएसपी समावेश गरे, तिनीहरूले विकास र न्याय बीचको सन्तुलन कायम राखेर यसलाई भारतको अद्वितीय परिस्थिति अनुसार बनाए। डिपिएसपी हुनुको विचार केवल राजनीतिक लोकतन्त्रलाई सम्भव बनाउनु मात्र होइन, तर राज्यलाई सामाजिक र आर्थिक रूपमा लोकतन्त्र बनाउनु पनि हो। बृहत र विविध राष्ट्र हुनुबाट उत्पन्न हुने जटिल सामाजिक, आर्थिक र अन्य चुनौतीहरूलाई समाधान र व्यवस्थापन गर्ने स्वतन्त्रता भारत सरकारको लागि डिपिएसपी समग्र मार्गदर्शक र प्रेरणादायी स्रोत हो। डिपिएसपीले राज्यको लक्ष्यहरूमा सरकारको लागि केही आधारभूत निर्देशहरू थप्छ। यी निर्देशहरू सरकारले कानून बनाउँदा र कार्यान्वयन गर्दा पालन गर्नुपर्ने सिद्धान्त र निर्देशनहरू हुन्। भारतीय समाजमा यसको अत्यन्तै महत्त्वको कारण डाक्टर बीआर अम्बेडकरले राज्य नीति निर्देशक सिद्धान्तहरूलाई संविधानको एक नवीन भाग भने। उनले डिपिएसपीलाई संविधानको नयाँ विशेषताको रूपमा पनि वर्णन गरे। त्यसरी नै भारतीय संविधानका एक प्रमुख इतिहासकार ग्रेनविल सीवर्ड अस्टिनले भारतीय संविधानमा समावेश गरिएको मौलिक अधिकारहरूसँगै डिपिएसपीलाई संविधानको अन्तस्करण अर्थात् कन्साइन्स अफ द कन्स्टिट्युसन भनेर वर्णन गरेका छन्। उनको लागि यो अन्तस्करण हो किनभने यसका दुई प्रमुख पक्षहरू छन्। उनको अनुसार पहिलो पक्ष नैतिक मूल अर्थात् मोरल कोर हो। मौलिक अधिकार र डिपिएसपीको रूपमा अधिकार र सिद्धान्तहरूले स्वतन्त्रता, समानता र सामाजिक कल्याणप्रति भारतको प्रतिबद्धतालाई मूर्त रूप दिन्छन्। यी स्वतन्त्रता आन्दोलनबाट जन्मेका मूल्यहरू हुन् र मानव अधिकारको विश्वव्यापी धाराहरूद्वारा प्रमाणित छन्। उनको लागि दोस्रो पक्ष मार्गदर्शक आत्मा अर्थात् गाइडिङ स्पिरिट हो, किनकि यी सिद्धान्तहरूले शासनका लागि निरन्तर सम्झना र मापदण्डको रूपमा काम गर्छन्, जसले क्रमिक सरकारहरूलाई यी संवैधानिक आदर्शहरू अनुसार कानुन र नीति मापन गर्न बाध्य पार्छ। अन्तमा अस्टिनले यो पनि लेखे कि यी प्रावधानहरूले भारतको भविष्य, वर्तमान र विगतलाई जोड्छन्, संविधानमा तिनीहरूको समावेशको महत्त्व थप्छन् र भारतमा सामाजिक क्रान्तिको खोजीलाई बल दिन्छन्। आउनुहोस् अब राजनीतिका निर्देशकका सिद्धान्तहरूको संवैधानिक रूपरेखाबारे चर्चा गरौँ। राजनीति निर्देशक सिद्धान्त अर्थात् डिपिएसपी भारतीय संविधानको भाग चारको अनुच्छेद 36 देखि 51 सम्म निहित छन्। भारतमा

0: 라바 수나일 해총아 아까 슈와니고 사마찰.
1: 유 아카 수와니호 사마찰 사펀스 바바타 순호스.

भारतले भोलिदेखि दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गर्नुहुनेछ। बैठकमा ब्रिक्स देशहरूका विदेश मन्त्री तथा प्रतिनिधिमण्डलले भाग लिनेछ। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरूका विदेश मन्त्रीले आपसी हितका क्षेत्रीय र विश्व विषयमा विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ। बैठक अघि विदेश मन्त्री डाक्टर जयशंकरले आज नयाँ दिल्लीमा द्विपक्षीय बैठकहरू गर्नुहुनेछ। दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकमा भाग लिन आज इरान, कजाकिस्तान, नाइजेरिया र उज्बेकिस्तानका वरिष्ठ अधिकारीहरू नयाँ दिल्ली आइपुगेका छन्। केन्द्रीय मन्त्रीमण्डलले 37,500 करोड रुपियाँको लागतमा कोइला र लिग्नाइट ग्यासीकरण परियोजनाहरूका लागि एउटा संवर्धन योजनालाई स्वीकृति दिएको छ। पत्रकारहरूलाई जानकारी दिनुहुँदै केन्द्रीय सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो योजना भारतको कोइला र लिग्नाइट ग्यासीकरण कार्यक्रमलाई गति दिने दिशामा एक महत्वपूर्ण कदम हो। यस योजनाको उद्देश्य सम्बन्धित उत्पादनको लागि लगभग 75 मिलियन टन कोइला र लिग्नाइट अनि सिनग्यासको ग्यासीकरणको लागि नयाँ कोइला र लिग्नाइट ग्यासीकरण परियोजनाहरूलाई प्रोत्साहित गर्नु हो। अल्पसंख्यक मामिला मन्त्रालयले भोलि नयाँ दिल्लीमा भागीदारी से भाग्योदयको परिकल्पना अन्तर्गत विकसित भारतका लागि कृत्रिम बुद्धिमत्ताको माध्यमबाट अल्पसंख्यक कल्याण समावेशी विकास सम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ। मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, सम्मेलनको उद्देश्य समावेशी शासनलाई सुदृढ पार्नु, नीतिगत पहुँच बढाउनु र देशभरिका अल्पसंख्यक समुदायहरूका लागि प्रविधि सञ्चालित कल्याणकारी हस्तक्षेपहरूलाई बढावा दिनु हो। यस कार्यक्रमले विकसित भारतको परिकल्पना अनुरूप सहभागितामूलक विकास र सहकारी संघीयताप्रति मन्त्रालयको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ। विद्यार्थीहरूले आफ्नो रोल नम्बर हालेर आधिकारिक वेबसाइट डिजी लकर र उमङ्ग एपमा परिणाम हेर्न सक्छन्। यस वर्ष सीबीएसईको कक्षा 12 को विज्ञान, वाणिज्य र मानविकी विषयको परीक्षा 17 फरवरीदेखि 10 अप्रेलसम्म आयोजित गरिएको थियो। सीबीएसईले एक विज्ञप्ति जारी गर्दै 17,68,000 भन्दा अधिक विद्यार्थीहरू परीक्षामा भाग लिएको र 15,07,000 भन्दा अधिक विद्यार्थीहरू उत्तीर्ण भएको बताएको छ। यस वर्ष कुल उत्तीर्ण प्रतिशत 85.20% रहेको छ, जसमा विद्यार्थी छात्राहरूको उत्तीर्ण प्रतिशत 88.86% छ भने छात्रहरूको उत्तीर्ण प्रतिशत 82.13% रहेको छ। केन्द्रीय नवीन एवं नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले आज नयाँ दिल्लीमा केन्द्रीय आवास एवं शहरी मामिला मन्त्री मनोहर लालसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री जोशीले भन्नुभयो, बैठकमा उहाँहरूले नवीकरणीय ऊर्जा ग्रिड कटौतीको मुद्दामा चर्चा गर्नुहुँदै समग्र ग्रिड स्थिरता सुनिश्चित गर्ने, समयबद्ध रूपमा यसलाई कम गर्ने तकनिकी समाधानसहित ग्रिड कनेक्टिभिटी बुनियादी ढाँचा विकासलाई सुदृढ पार्ने र देशको स्वच्छ ऊर्जा संक्रमणलाई समर्थन गर्न ब्याट्री ऊर्जा भण्डारण प्रणालीको तैनातीलाई गति दिने विषयमाथि चर्चा गर्नुभयो। बैठकमा केन्द्रीय विद्युत तथा नवीन एवं नवीकरणीय ऊर्जा राज्य मन्त्री श्रीपद वाई नायक पनि उपस्थित हुनुहुन्थ्यो। पर्यावरण वन र जलवायु परिवर्तन मन्त्रालयले बिग क्याट संरक्षणमा भारतको उपलब्धिहरूलाई उजागर गर्न तथा अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स आइबिसिएको लक्ष्यलाई बढावा दिन देशभरि विशेष कार्यक्रमहरूको एक श्रृङ्खला आयोजना गर्नेछ। कार्यक्रमहरू भारतका प्रमुख 5 प्रमुख जङ्गली ठूला बिरालो प्रजातिहरूमा केन्द्रित हुनेछन्, जसमा बाघ, एसियाटिक सिंह, चितुवा, हिउँ चितुवा र चितुवा प्रमुख छन्। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष न्यायाधीश वी रामसुब्रमण्यमले नीति निर्माणको साटो अन्तर्राज्य समन्वय, सुव्यवस्थित सामाजिक सुरक्षा र श्रम कानूनहरूलाई सुदृढ कार्यान्वयन जस्ता प्रणालीगत सुधारहरूको

0: आवश्यकतामाथि जोड दिनुभएको छ। मौसम विभागले पूर्वोत्तर र अण्डमान एवं निकोबार द्वीपहरूमा भोलिसम्म मुसलधारे वर्षा हुने सम्भावना व्यक्त गरेको छ। हिमाचल प्रदेश र उत्तराखण्डमा आज असिना वर्षा हुने सम्भावना छ। दिल्ली, चण्डीगढ, हरियाणा, जम्मू कश्मीर, उत्तर प्रदेश, झारखण्ड र पन्जाबमा पनि चट्याङ र हावाहुरीको सम्भावना रहेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: यो प्रसारण हो 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको। साथै हामीलाई श्रोताहरूले सुन्दै हुनुहुन्छ मोबाइल एप न्यूज अन एआईआर, साथै दार्जीलिङ एफएम 100.2 मेगाहर्जमा। र यहाँहरू समक्ष म उद्घोषिका अनुपमा उपस्थित छु विविध प्रस्तुतिहरूको साथमा। राहिलेलाई सुनौ हिन्दी चलचित्रका गीत।

सानने कैलास खेरको युगल स्वरमा सुन्नुभयो भर्खरै यस गीतलाई। फना चलचित्रबाट संगीत थियो जतिन ललितको, अनि शब्द रहेको थियो प्रसुन जोशीको। हामी आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको तरंगबाट बोलिरहेछौं, र अघिल्लो कार्यक्रमको प्रतीक्षामा रहनुभएका श्रोताहरूको निम्ति सुनाइरहेछौं गाउँले सभा।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ, साह्रै आनन्द भयो, थकान पनि मेट्यो
1: हो नि।
0: अब चाहिँ काम कुरोपट्टि लाग्नु पर्छ होला हौ चुल्ठे भाइ।
2: हो, आज चाहिँ धनमाया दिदीले के सोचेर आउनु भएको छ कुनि? म त हेर्दैछु, विचार गर्दैछु, केही न केही त सोचेर आउनु भएको होला भनेर नि।
0: हो नि हो नि।
1: र बिरे भाइ, चुल्ठे भाइ, आज चाहिँ मैले के सोचेर आएको छु भन्दा नि,
0: हजुर,
1: सधैँ विषय त अब एक एकवटा घरबाट नै सोचेर आउँछु है। विषय के छ भन्दा, वन अनि वन्य प्राणीको संरक्षण के कस्तो प्रकारले चाहिँ हामीले गर्नुपर्ने हो, त्यो सम्बन्धी चाहिँ यसो तपाईँहरूबाट नै जानकारी लिउँ भनेर नि बिरे भाइ, चुल्ठे भाइ।
0: साह्रै राम्रो विषय सोचेर आउनु भयो धनमाया दिदी।
1: ज्यू ज्यू।
0: किनभने वन र वन्य प्राणी प्रकृतिको अमूल्य सम्पत्ति हो। वनले हामीलाई अक्सिजन, पानी, औषधि, काठ अनि स्वच्छ वातावरण प्रदान गर्दछ भने वन्य प्राणीले पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छ। वन र वन्य जन्तु बिना पृथ्वीमा जीवन सम्भव चाहिँ छैन है धनमाया दिदी। तर आज वन फडानी, अवैध शिकार, प्रदूषण तथा जलवायु परिवर्तनका कारण वन र वन्य प्राणीहरू संकटमा परिरहेको छन्।
1: हजुर हजुर, ठिकै कुरा गर्नुभयो बिरे भाइ।
0: त्यसैले वन तथा वन्य प्राणीको संरक्षण आजको एउटा महत्वपूर्ण विषय नै बनेको छ चुल्ठे भाइ, होइन?
2: हो, एकदम। अब यसमा के थप्न चाहन्छु भने नि बिरे दाजु, धनमाया दिदी,
1: बताउनुहोस्।
2: अब धेरै रुखहरू, बिरुवाहरू, झारपात तथा जीव जन्तु भएको प्राकृतिक क्षेत्रलाई चाहिँ हामी वन जङ्गल भन्छौँ। अब वन चाहिँ पृथ्वीको एउटा सोचेर ल्याउँदा फोक्सो, किनभने वनले चाहिँ अक्सिजन उत्पादन गर्छ।
0: ठिक हो, ठिक हो।
2: वन्य प्राणी भनेको चाहिँ जङ्गल तथा प्राकृतिक क्षेत्रमा स्वतन्त्र रूपमा बस्ने जीव जन्तुलाई चाहिँ हामी वन्य प्राणी भन्छौँ, होइन?
1: वन जङ्गल भन्नुभयो नि चुल्ठे भाइ।
2: हजुर।
1: यो वन जङ्गलको महत्त्व चाहिँ के कस्तो छ होला नि, त्यो पनि त हामीले जान्नु पर्यो नि त।
2: अब वनको महत्व भन्दाखेरि, अब हेर्नुहोस् है, वन भनेको चाहिँ अक्सिजनको स्रोत हो।
1: हजुर हजुर।
2: वनले कार्बन डाइअक्साइड शोषेर अक्सिजन उत्पादन गर्छ, अब वातावरणीय सन्तुलन पनि हुन्छ, वनले अब तापक्रम नियन्त्रण गरेर वातावरण सन्तुलित राख्छ,
1: होइन?
2: अब वर्षा गराउन सहयोग पनि गर्छ वनले, यो पानीको चक्रलाई सन्तुलित राख्छ, माटो संरक्षण गर्छ। अब रुखको जराहरू तपाईँ देख्नु भएको छ, रुखको जराले माटो कटान, बाढी तथा पहिरो रोक्छ। वन छ भने चाहिँ जडीबुटी तथा औषधि, अब त्यही बिरुवामा त पाइन्छ, होइन? वनमा चाहिँ वन्यजन्तुको बासस्थान पनि हो, होइन? प्राकृतिक घर हो भनौँ न वन्यजन्तुहरूको।
1: र अर्को कुरो के छ भने नि बिरे भाइ, वन्य प्राणीको महत्त्व चाहिँ के छ होला नि, त्यो पनि बताइदिनुहोस् न।
0: अब यहाँ चुल्ठे भाइले वनको महत्त्व सम्बन्धी त तपाईँलाई खुलास्ता गरिहाल्नु है। अब वन्य प्राणीको महत्त्व सम्बन्धी भन्नु पर्दाखेरि चाहिँ वन्य प्राणीले चाहिँ पर्यावरणीय सन्तुलन कायम राख्छ के।
1: हजुर।
0: वन्य जन्तुले खाद्य श्रृङ्खला कायम राख्छन्। त्यसरी नै अर्को महत्व छ पर्यटन विकास, वन्य प्राणीले गर्दाखेरि पर्यटन विकास पनि हुन्छ, वन जन्तु हेर्न पर्यटक आउने भएकाले आर्थिक आमदानी बढ्छ।
1: ठिकै हो।
0: त्यसरी नै वन्य प्राणीको अर्को महत्व चाहिँ हो वैज्ञानिक अनुसन्धान।
1: त्यो पनि बताइदिनुहोस् न बिरे भाइ।
0: धेरै वैज्ञानिक अध्ययन वन्य जन्तुमा आधारित हुन्छन्।
1: हजुर।
0: त्यसले गर्दाखेरि वन्य प्राणीको महत्व रहेको छ।
1: हजुर हजुर।
0: त्यसरी नै प्राकृतिक सौन्दर्य बनाइराख्नुमा वन्य प्राणीको ठुलो महत्व रहेको छ। वन्य जन्तुले प्रकृतिलाई आकर्षक र एकदमै जीवन्त बनाउँछ के धनमाया दिदी।
1: हजुर हजुर, हो नि है चुल्ठे भाइ, राम्रो कुरा हो नि।
0: त्यसले गर्दाखेरि यीहरू चाहिँ वन्य प्राणीको महत्वहरू रहेको छ धनमाया दिदी।
1: ज्यू हजुर हजुर। अनि त्यस्तै प्रकारले नि चुल्ठे भाइ,
2: हजुर,
1: तपाईँलाई के प्रश्न गर्नु मन लाग्यो भने, वन तथा वन्य प्राणी नष्ट हुनुको कारणहरू चाहिँ के छ होला, त्यो पनि बताइदिनुहोस् न।
2: अब विशेष गरी चाहिँ वन्य प्राणी तथा वन नष्ट हुनुको कारण चाहिँ नि वन फडानी पनि हो। अब घर बनाउँछौँ हामी, सडक, उद्योग तथा खेती विस्तारको निम्ति चाहिँ जङ्गल काटिँदैछ। अब त्यसको प्रभाव चाहिँ कस्तो हुन्छ भनेदेखिको अक्सिजनको कमी हुन्छ, तापक्रम बढ्छ, बाढी तथा पहिरो बढ्छ, वन्य जन्तुको बासस्थान नष्ट हुन्छ, होइन? यो कुराहरू हुन्छ। अब यसलाई हामीले कसरी रोक्नु पर्छ त, कसरी समाधान गर्ने भन्ने कुरा पनि आउँछ है।
1: सोच्नु पर्यो त्यो पनि।
2: त्यो सोच्दा त वृक्षारोपण गर्नु पर्यो, रुख रोप्नु पर्यो होइन, अनावश्यक रुख काट्न रोक्नु पर्छ अनि सामुदायिक वनको विकास गर्नुपर्छ।
1: हजुर,
0: ठिक कुरा गर्नुभयो चुल्टे भाइ। त्यसरी नै वन तथा वन्य प्राणी नष्ट हुनुको अर्को कारण चाहिँ हो अवैध शिकार। हात्तीको दाँत, बाघको छाला, गैंडाको खाक आदिको लागि चाहिँ शिकार गरिन्छ है धनमाया दिदी। अनि यसको प्रभाव चाहिँ के छ भन्दाखेरि दुर्लभ प्रजाति लोप हुने खतरा हुन्छ, पर्यावरणीय सन्तुलन बिग्रिन्छ। अनि यसको समाधानको लागि चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि वन क्षेत्रमा सुरक्षा बढाउनु पर्यो। त्यसरी नै यस्ता क्षेत्रहरूमा कडा कानुन लागू गरेदेखि चाहिँ यो शिकारहरू रोकिन्छ। त्यसरी नै हामीले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, विशेष गरेर कतिजना अबोध बालकहरूले है, उनीहरूले अन्जानमा पनि कतिपय प्राणीहरू होइन जस्तै चरा चुरुङ्गीहरूलाई क्याटिसले हिर्काइराखेको हुन्छ। उनीहरूको खासमा त उनीहरूको बुद्धिको विकास नभएर हो नि त
1: है,
0: त्यो भएर अब हामी वयस्कहरूले चाहिँ उनीहरूलाई यसो गर्नु हुँदैन है, शिकार गर्नु हुँदैन भन्ने कुरा चाहिँ सिकाउनु पर्छ जस्तो लाग्छ जुल्टे भाइ।
1: राम्रो कुरा गर्नुभयो।
2: हो नि हो नि, अब अहिले हामी हेर्छौँ नि वीर दाजु धनमाय दिदी, यो डढेलो पनि लाग्दैछ क्या। अब डढेलो लाग्छ, डढेलो लाग्दाखेरि चाहिँ वन जङ्गल नष्ट हुन्छ। अब डढेलो लागिसकेपछि त्यस वन जङ्गलमा भएको जीव जन्तुहरू मर्छन्, हावा प्रदूषण हुन्छ। समाधानको निम्ति चाहिँ जङ्गलमा आगो नलगाउने, हामी त हुन्छ नि त अब है ठन्डा महिनातिर यसो जङ्गलमा सुक्खा मौसममा ठन्डा महिनामा भयो यसो केही कुरो छ भने पनि यसो डढाउने या त के गर्ने, यो अब कतिवटा कुराहरू छ। आगो लगाएर मार्दैनन् नि त, कुनै पनि कारणवश उहाँहरूले आगोको प्रयोग गर्नुहुन्छ जङ्गलमा भनेपछि त्यो निभाउने कामहरू गर्दैनन्।
0: अनि चुल्ठे भाइ
2: हजुर,
0: आज यहाँ धनमाया दिदीले वन अनि वन्य प्राणीको संरक्षण सम्बन्धी हामीलाई सोध्नु हुँदैछ, हामी पनि जाने जति कुराहरू बताउँदैछौँ, अनि वन अनि वन्य प्राणी नष्ट हुनुको अरू कारणहरू पनि रहेको छ, तर त्यो कुराकानी गर्नुभन्दा पहिले चाहिँ हामी एउटा गीत सुनेर आनन्द लिउँ न।
1: हजुर हजुर।

0: आहा, बडा रमाइलो भयो, बडा
1: हजुर।
0: रमाइलो भयो, आनन्द आयो।
1: अनि चुल्ठे भाइ,
0: हजुर
1: आज हामी यहाँ धनमाया दिदीले जुन वन अनि वन्य प्राणी सम्बन्धी जान्ने इच्छा गर्नुभयो
0: हजुर
2: हजुर
1: है, हामीले जाने जति कुराहरू बताउँदैछौँ। अघि हामीले वन अनि वन्य प्राणी नष्ट हुनुको कारणमा एक दुईवटा कारणहरू बतायौँ है। यस्तै कारणहरू मध्ये अर्को कारण चाहिँ छ धनमाया दिदी,
2: जी बताउनुहोस् न।
1: प्रदूषण।
2: ए, यो प्रदूषण सम्बन्धी पनि केही जानकारी दिनुहोस् न भिरे भाइ, यसले चाहिँ के कस्तो असर पार्छ?
1: हजुर, यसको असर चाहिँ कस्तो भन्दाखेरि पानी तथा हावा दूषित हुन्छ,
2: हजुर,
1: वन्य जन्तुहरू बिरामी पर्छन्, वातावरण
2: ठिकै हो,
1: बिग्रिन्छ।
2: ठिकै कुरा गर्नुभयो।
1: अब यस्तो भएमा हामीले समाधान चाहिँ कसरी गर्ने भन्दाखेरि,
2: हो नि,
1: प्लास्टिकको प्रयोग घटाउने,
2: ज्यू
1: किनभने
2: ज्यू
1: अब प्लास्टिक जताभावी फ्याँकिँदा चाहिँ
2: ओ
1: वन अनि वन्य प्राणीलाई खतरा हुन्छ।
2: ज्यू ज्यू
1: उद्योगबाट निस्किने फोहोरको नियन्त्रण गर्ने, स्वच्छ वातावरण अभियान सञ्चालन गर्ने,
2: ए हजुर, कति राम्रो कुरा बताउनु भयो।
1: यस्तो प्रकारले चाहिँ हामीले प्रदूषणलाई रोकथाम गर्न सक्छौँ।
2: हजुर हजुर
0: अनि अर्को कुरा चाहिँ यसमा के थप्न मन लाग्यो भने, वीर दाजु धनमाया दिदी,
2: ज्यू
0: जुन हिसाबले जनसङ्ख्या वृद्धि हुँदैछ नि, यो जनसङ्ख्या वृद्धिले चाहिँ के प्रभाव पारिरहेको छ भन्दाखेरि नि, सर्वप्रथम चाहिँ जङ्गल मासिँदैछ।
2: ठिकै हो हजुर।
0: अब जनसङ्ख्या वृद्धि भएपछि घर बनाउँछन्, यो गर्छन्, त्यो गर्छन्, कता गर्छन् भन्दा चाहिँ त्यही वन जङ्गल नाश गरेर नै त गर्छन्।
2: हजुर हो नि,
0: अनि अब वन्य जन्तुको बासस्थान घट्दै गएको छ,
2: हजुर
0: अब प्राकृतिक स्रोतहरूको अत्याधिक प्रयोग हुन्छ,
1: हो त, जनसङ्ख्या बढेपछि त सबैलाई चाहियो नि त
0: चाहियो,
1: स्रोतहरू,
0: स्रोत चाहियो,
1: घाँस चाहियो, दाउरा चाहियो, होइन,
0: हो नि, पानी है, यो सबै
2: सबै
0: कुराहरू
2: कुरा
0: त चाहियो।
2: चाहिन्छ।
0: अनि अब विशेष गरी चाहिँ यसको समाधान चाहिँ कसरी गर्ने भन्दाखेरि चाहिँ व्यवस्थित विकास योजना बनाउने, एउटा योजना त बनाउनु पऱ्यो नि त, कस्तो हिसाबले के गर्ने भनेर
2: हजुर
0: नि।
2: हो,
0: अनि जनसङ्ख्या शिक्षा दिने, जनसङ्ख्या
2: ज्यू
0: वृद्धि गर्नु हुँदैन हामीले, होइन, हाम्रो यो अब स्रोतहरू सकिँदै
2: हो
0: जाँदैछ,
2: नि,
0: वन क्षेत्रहरू चाहिँ हामीले संरक्षण गर्नु पर्यो,
2: ठिकै हो
0: अहिले
2: ठिकै हो,
0: संरक्षण गरेन भने पछि वन जङ्गल सबै नष्ट भएर जाँदा चाहिँ ढिलो हुन जान्छ, त्यही भएर चाहिँ अहिले
2: हजुर
0: नै
2: हजुर
0: हामीले संरक्षण गर्नुपर्ने स्थिति चाहिँ
2: ठिकै हो ठिकै हो।
0: देख्दैछु।
1: अनि यस्तै प्रकारले धनमाया दिदी,
2: ज्यू
1: वन तथा वन्य प्राणी नष्ट हुनुको अर्को कारण चाहिँ छ जलवायु परिवर्तन।
2: यो
1: हजुर,
2: जलवायु परिवर्तनले चाहिँ के कस्तो प्रभाव चाहिँ पारेको छ होला?
1: जलवायु परिवर्तनको कारण तापक्रम वृद्धि हुन्छ, गर्मी बढ्छ,
2: ज्यू
1: धेरै
2: हजुर
1: जीव जन्तु लोप हुने खतरा हुन्छ, पानीको स्रोत सुक्छ।
2: हजुर हजुर
1: अनि यो सब समस्याहरूको समाधानको लागि चाहिँ हामीले हरियाली बढाउने अर्थात् वन जङ्गललाई बढाउने,
2: ज्यू ज्यू
1: वातावरणसँग चल्दो मिल्दो प्रविधिहरू प्रयोग गर्ने,
2: ज्यू हजुर
1: बुझ्नुभयो, यस्तो प्रकारले चाहिँ हामीले समाधान गर्न सक्छौँ।
2: हजुर हजुर बिरे भाइ, अर्को कुरो के छ भने नि चुल्ठे भाइ,
0: हजुर,
2: वन तथा वन्य प्राणी संरक्षणका प्रमुख उपायहरू चाहिँ के छ होला नि, त्यो पनि बताइदिनुहोस् न।
0: अब प्रमुख उपायमा चाहिँ के भन्छु भनेदेखिको, वृक्षरोपण चाहिँ यो अभियान चाहिँ गर्नै पर्छ,
2: हजुर
0: हरेक व्यक्तिले रुख रोप्नु पर्छ, यो गर्यो भने चाहिँ वन तथा वन्य प्राणी संरक्षणको उपाय हुन्छ।
2: हजुर ठिकै हो,
0: अर्को चाहिँ के छ भने, वन्य जन्तु संरक्षणको निम्ति सुरक्षित क्षेत्र बनाउन आवश्यक छ
2: हजुर हजुर
0: है। अनि अर्को तपाईँको के छ भने, सामुदायिक हिसाबमा वन कार्यक्रम, स्थानीय जनतालाई वन संरक्षणमाथि सहभागी गराउनु पर्छ, मान्छेलाई
2: हजुर
0: बताउनु पर्यो, बुझाउनु
2: हो
0: पर्यो,
2: नि,
0: होइन,
2: हो ठिकै
0: अनि
2: हो,
0: त्यो त्यो पछाडि मात्रै हामीले यो गर्न सक्छौँ, किनभनेदेखिको अब सबै अब एउटाले मात्रै यो कुराहरू गरेर चाहिँ परिवर्तन आउँदैन,
2: हो
0: त्यो भएर
2: नि
0: चाहिँ सबैलाई समावेश गर्न चाहिँ जरुरी छ।
2: हजुर
0: अब त्यसरी शिक्षा पनि जरुरी छ, जस्तै विद्यालय तथा समाजमा चाहिँ चेतना फैलाउनु पर्यो, वातावरण कस्तो हो के हो यो विषयमा चाहिँ शिक्षा दिनु पर्यो।
2: ठिकै हो हजुर
0: अनि साथसाथै कानुनी व्यवस्था, जुन चाहिँ वन फडानी भयो तथा अवैध शिकार गर्नेहरूलाई चाहिँ कडा कारवाही गर्नुपर्छ, जो अब सरकार पक्षबाट गरिरहेको छ,
2: ज्यू
0: तर के छ भने हामीले पनि याद गर्नु पर्यो नि त,
2: हो नि,
0: कस्तो प्रकारले काम हुँदैछ, भएको छैन, होइन, यो
2: ठिकै
0: हाम्रो
2: हो
0: नैतिक जिम्मेवारी पनि हो। अनि साथसाथै प्रदूषणको नियन्त्रण पनि गर्नु पर्यो,
2: ज्यू
0: स्वच्छ ऊर्जा तथा पुनः प्रयोग योग्य वस्तुहरू चाहिँ प्रयोग गर्नुपर्छ। फेरी फेरी प्रयोग हुनु सक्नेहरू। वन तथा वन्य प्राणी संरक्षणमा नानीहरूको विद्यार्थीहरूको भूमिका चाहिँ ठुलो देखिएको छ। अब वृक्षरोपण गर्ने, जङ्गलमा फोहोर नफाल्ने, अब वन्य जन्तुहरूको शिकारको विरोध गर्ने,
2: होइन,
0: वातावरण संरक्षण अभियानमा सहभागी हुने, अरूलाई सचेत गराउने, मैले भनिहाले होइन,
1: कुरा चाहिँ गर्नु पर्यो होइन,
0: एकदम एकदम एकदम।
1: अनि निष्कर्षमा भन्नु पर्दाखेरि धनमाया दिदी,
2: ज्यू हजुर,
1: वन र वन्य प्राणी मानव जीवनको आधार हुन्। वन बिना स्वच्छ वातावरण सम्भव छैन। जीव जन्तु बिना प्राकृतिक सन्तुलन कायम रहँदैन। फेरि यहाँ चुल्ठे भाइले भने जस्तै वन फडानी, अवैध शिकार, प्रदूषण तथा अवैध शिकार, प्रदूषण तथा जलवायु परिवर्तनले प्रकृतिलाई ठुलो क्षति पुर्याउँछ।
2: ठिकै हो, ठिकै हो।
1: त्यसैले वृक्षरोपण, जनचेतना, कानुनी व्यवस्था तथा सामूहिक प्रयासद्वारा नै वन र वन्य प्राणीको संरक्षण हुन्छ। यो अब एकजनाले गरेर पनि हुँदैन है, फेरि बुझ्नुभयो, तर सुरु चाहिँ एकजनाबाट सुरु गर्नु पर्यो, आफूबाटै सुरु गर्नु पर्यो, अनि अरूलाई पनि सिकाउँदै लानु पर्यो। अनि प्रकृति जोगाउनु भनेको मानवको भविष्य पनि जोगाउनु हो जस्तो चाहिँ लाग्छ हौ चुल्ठे भाइ मलाई।
0: एकदमै एकदमै ठिक कुरा गर्नुभयो
2: बिरे भाइले, एकदमै राम्रो कुरा गर्नुभयो है चुल्ठे भाइ। ल त बिरे भाइ, चुल्ठे भाइ, आज तपाईँहरूले नि यो वन अनि वन्य प्राणीको संरक्षण सम्बन्धी धेरै राम्रा कुराहरू बताउनु भयो, जानकारी दिनुभयो, राम्रो लाग्यो।
1: हो नि धनमाया दिदी, अब तपाईँले कुरा पनि बुझ्नुभएछ, हामीलाई पनि खुसी लाग्यो। अब चाहिँ सभाको समय अलिकति रहेको जस्तो छ, फेरि अर्को गीत सुनेर आनन्द लिऊ न।
2: ए हुन्छ हुन्छ, लु सुनौ न त रमाइलो गीत।

0: लौ त यति रमाइलो गरे गीत सुन्दा सुन्दै आजलाई हाम्रो बिदाको समय भएकोले आजलाई चाहिँ हामी घरतिर लागौँ।
1: हुन्छ हुन्छ, लागौँ लागौँ।
2: हुन्छ हुन्छ, लु तिनैजना सँगै जाउँ न त।
3: अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार आउँदो 24 घण्टाभित्रसम्ममा पश्चिम बङ्गाल निम्न हिमालय अञ्चलका सिक्किम दार्जिलिङ कालेबुङ जिल्लाहरूमा हल्कादेखि मध्यम सगर्जन वर्षा हुने सम्भावना रहेको छ। मौसमको विशेष चेतावनीमा आउँदो 36 घण्टाभित्रसम्ममा 40-50 किलोमिटर प्रति घण्टाको दरले सगर्जन हावापानी आउने

नाम्ची जिल्लाको आफ्नो आधिकारिक भ्रमणको अन्तिम दिन भारत सरकारकी महिला तथा बाल विकास राज्यमन्त्री सावित्री ठाकुरले आज सिद्धेश्वर धामको भ्रमण गर्नुभयो। मन्त्रीको आगमनमा नाम्चीकी जिल्लापाल अनुपा तामलिङ, एडीसी नाम्ची त्रिसाङ तामाङ, एएसपी नाम्ची विकास तिवारी, सिद्धेश्वर धामका प्रशासक एनएम शर्मा, एसडीएम र अन्य अधिकारीहरूले न्यानो स्वागत जनाए। भ्रमणको क्रममा राज्यमन्त्रीले पवित्र मन्दिरमा प्रार्थना गर्दै मन्दिर परिसरको भ्रमण पनि गर्नुभयो। त्यसपछि वहाँले राज्य ग्रामीण विकास तथा पञ्चायती राज संस्थानको भ्रमण गर्नुभयो। स्वसहायता समूहहरूको योगदानबारे बोल्दै मन्त्रीले महिला सशक्तिकरणको महत्वमा जोड़ दिँदै राष्ट्र निर्माणमा महिलाहरूले खेल्न सक्ने महत्वपूर्ण भूमिकामा जोड़ दिनुभयो। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले बटरफ्लाइज एण्ड मथ्स अफ सिक्किम नेचर कन्जर्भेशन सोसाइटी र लेखकहरू मातृका शर्मा र दोर्जी छेवाङ भुटियालाई बटरफ्लाइज अफ सिक्किम एण्ड अपडेटेड चेकलिस्ट अफ सिक्किम हिमालयास पुस्तकको विमोचनमा बधाई दिनुभएको छ। श्री सुब्बाले भन्नुभयो, सिक्किमको रेकर्ड गरिएको पुतली विविधताको 689 प्रजातिबाट 753 प्रजातिमा उल्लेखनीय विस्तार हाम्रो राज्यको लागि गर्वको कोसे ढुंगा हो र सिक्किम हिमालयको समृद्ध पारिस्थितिक सम्पदाको प्रमाण हो। यो अमूल्य प्रकाशनले भावी पुस्ताका लागि जैविक विविधता संरक्षण, अनुसन्धान र वातावरणीय जागरूकतामा ठूलो योगदान पुर्याउनेछ। सिक्किमका मुख्य सचिव रविन्द्र तेलङले आज टाशिलिङ सचिवालयमा स्वास्थ्य, बुद्धि र विश्व शान्तिको लागि योग भन्ने विषयवस्तुसहित आगामी 12 अन्तर्राष्ट्रिय योग दिवस 2026 तयारी बैठकको अध्यक्षता गर्नुभयो। बैठकको क्रममा आयुष मन्त्रालयले आफ्नो राष्ट्रव्यापी योग 365 अभियान अन्तर्गत समग्र स्वास्थ्य, कल्याण र निवारक स्वास्थ्य सेवाका लागि दैनिक योग अभ्यासलाई प्रवर्धन गर्ने उद्देश्यले 100 दिनको निशुल्क प्रत्यक्ष योग सत्र पहल शुरू गरेको छ। पाकिमका अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भुटियाले आज पाकिमको रर्बन कम्प्लेक्समा साझा सेवा केन्द्र सीएससीको औपचारिक उद्घाटन गरे। विभिन्न क्षेत्रका नागरिकहरूलाई पहुँच योग्य र सार्वजनिक कुशल सेवाहरू प्रदान गर्न आईटी सेवा र सीएससी ई शासन मन्त्रालयको पहलमा यसको स्थापना गरिएको हो। केन्द्रले आधार सेवा केन्द्र सेवाहरू, प्रधानमन्त्री कल्याण योजनाहरू, राज्य सरकारका ई सेवाहरू, आरटीओ सेवाहरू, बीमा सेवाहरू र धेरै निजी ई सेवाहरू सहित सुविधाहरू प्रदान गर्नेछ। थप रूपमा नागरिकहरूले अधिसूचित सरकारी दरमा प्यान र पासपोर्ट सहायता, राष्ट्रिय पेन्सन योजना एनपीएस दर्ता, मत्स्य पालन दर्ता, उडान, रेल, बस टिकटको बुकिङ, किसान क्रेडिट कार्ड सेवाहरू जस्ता सेवाहरू पनि प्राप्त गर्न सक्छन्। दशकौंको पर्खाईपछि आज सिक्किममा माटोकवि जीवन थिङको मूर्ति स्थापनाको सपना साकार भएको छ। राजधानी गान्तोकको मनन केन्द्र र रचना बुक्स नजिकै जीवन थिङ मार्गमा जीवन थिङको मूर्तिको आज अनावरण गरियो। अखिल सिक्किम तामाङ बौद्ध संघको तत्वावधानमा आयोजित समारोहमा गान्तोक नगर निगमकी मेयर छिरिङ पालदेन भुटियाको कर कमलबाट मूर्तिको विधिवत अनावरण गरियो। भारत सरकारको पर्यटन मन्त्रालयले 11 र 12 मई 2026 गुजरातको केवडियामा पर्यटकीय गन्तव्यहरूलाई विश्वव्यापी मापदण्डमा विकास गर्ने विषयक राष्ट्रिय परामर्श कार्यशाला र समीक्षा बैठक आयोजना गरेको थियो। कार्यशालाको अध्यक्षता भारत सरकारका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले गर्नुभएको थियो। पर्यटन राज्यमन्त्री सुरेश गोपी पनि उपस्थित हुनुहुन्थ्यो। सिक्किम राज्यको प्रतिनिधित्व सिक्किम सरकारका पर्यटन तथा नागरिक उड्डयन विभागका पीसीई र सचिव नीरज प्रधानले गरेका थिए, जसले पहल अन्तर्गत राज्यको दृष्टिकोण प्रस्तुत गरे। प्रस्तुतिले दिगो, उच्च र विश्वव्यापी रूपमा प्रतिस्पर्धी पर्यटन विकासप्रति सिक्किमको प्रतिबद्धतालाई प्रकाश पारेको थियो, जसमा वातावरणीय रूपमा जिम्मेवार पूर्वाधार, प्रयोगत्मक पर्यटन र राष्ट्रिय पर्यटन प्राथमिकताहरूसँग मिल्दोजुल्दो गन्तव्य आधारित योजनामा जोड़ दिइएको थियो। प्रादेशिक समाचार पूरा भयो।

0: हामी बोलिरहेछौँ एफएमएक्सै 3.5 मेगाहर्ज आकाशवाणी खरसाङ केन्द्रबाट। र अब आजका रहल साथै भोलि प्रसारण हुने कार्यक्रमहरूबारे संक्षिप्त विवरण सुन्नुहोस्। 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार। लोकलहरी 7:05 लोकप्रस्तुति शर्मिला पाखरिनको स्वरमा। आधुनिक गीतहरूको प्रस्तुति रहनेछ कार्यक्रम सुर सङ्गममा योगेन्द्र गथानीको स्वरमा 7:15। राति 8 युवावाणी कार्यक्रम चर्चा चौतारी 8:30। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरूसम्म प्रसारित हुनेछ। राति 9:15 स्पटलाइट, 9:30 चर्चाका विषय हे अनि राति 10 सभाको अन्तमा विविध भारतीको प्रसारण सेवा। भोलिको बिहानी अधिवेशनको साथमा उपस्थित हुनेछौँ बिहान 6:22। 6:30 कार्यक्रम अर्चना सुन्नुहुनेछ जसमा समय अमूल्य सम्पत्ति विषयमा वार्ता निलिमा शर्माबाट। शुभप्रभातको समय रहनेछ 7:07। 7:15 भजनहरू। सङ्गीत प्रवाहको समय रहनेछ 7:35। 7:55 सामयिक समीक्षा। रङबिरङको कार्यक्रम सुन्नुहुनेछ 8:30। 8:45 समय रहनेछ कार्यक्रम योजनाको। विषय रहनेछ आयुष्मान भारत। हिन्दी चलचित्रका गीतहरू 9:05 सुन्नुहुनेछ। 9:35 साहित्यिक साप्ताहिक कार्यक्रम सृजना। हेलो खरसाङको रमाइलो प्रस्तुति 10:05 सुन्नुहुनेछ। 10:30 समय रहनेछ हाम्रो सरोकारको, जसमा विषय रहनेछ हाम्रो विरासत हाम्रो पहिचान। स्वरमाधुरी 11:07। 11:30 सुन्नुहुनेछ ओबीमा आधारित बङ्गला कार्यक्रम अनुरोध गीतको कार्यक्रम तपाईँको अनुरोधमा। 12:05 12:30 पाश्चात्य कार्यक्रम मेलोडी टाइम। तिब्बती कार्यक्रम 1:05 रहनेछ। 2:30 समयमा सुनाउनेछौँ आधुनिक गीतहरू। अपराह 3 हिन्दी चलचित्रका गीतहरू। गीत सङ्गीत कार्यक्रम 3:20 रहनेछ। अपराह 4 नारी प्रगति, जसमा दीक्षा राईबाट वार्ता सुन्नुहुनेछ शिक्षित महिला समृद्ध समाज बारे। शिक्षा ज्योति 4:30 जसमा सन्तोष छेत्रीबाट हिमालय पर्वतारोहण संस्थान दार्जिलिङ बारे एक पाठ प्रस्तुत गर्नेछन्। कार्यक्रमहरूको श्रृङ्खलालाई निरन्तरता दिँदै साँझ 5:07 सुनाउनेछौ फौजी कार्यक्रम जय जवान। 5:30 पाश्चात्य कार्यक्रम इभिनिङ मेलोडिज। 6:10 गाउँले सभा, जसमा पशुलाई लाग्ने मुख्य रोगहरूबारे परिचर्चा सुन्नुहुनेछ। यस केन्द्रबाट प्रादेशिक समाचार 6:50। 7:05 लोकलहरी दुर्गा खरेलको स्वरमा लोक प्रस्तुतिहरू। युवावाणी कार्यक्रम सुन्नुहुनेछ राति 8 जसमा अन्ततः मानिसलाई चाहिएको के हो विषयमा वार्ता। चर्चा चौतारी 8:30। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरूसम्म प्रसारित हुनेछ। राति 9:15 स्पटलाइट, 9:30 कन्ट्री साइड अनि राति 10 सभाको अन्तमा विविध भारतीको प्रसारण सेवा। त यी थिए श्रोता आजका रहल साथै भोलि प्रसारण हुने कार्यक्रमहरूबारे संक्षिप्त विवरण। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार आउँदो 36 घण्टाभित्रसम्ममा पश्चिम बङ्गाल निम्न हिमालय अञ्चल साथै सिक्किम राज्यका अधिकांश स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। र अब समय भएको छ
1: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्।

0: शून्य सहनशीलता नीतिको घोषणा गर्नुभएको छ। आज 18 पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कोलकातामा सम्पन्न भएको छ, जसमा दार्जीलिङ, खरसाङ, कालीबुङ, कालचिनी अनि मदारीहाटका विधायकहरूले मातृभाषामा शपथ ग्रहण गर्नुभयो। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले न्यू जलपाइगुडीलाई अमृतसरसँग जोड्ने नयाँ अमृत भारत एक्सप्रेसलाई स्वीकृति दिएकोमा भारतीय रेलवे बोर्डप्रति आभार व्यक्त गर्नुभएको छ। पश्चिम बंगाल सरकारले राज्यको परिवहन व्यवस्थालाई लिएर ठूलो निर्णय लिएको छ र राज्य मन्त्रीमण्डलको पहिलो बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भारत बंगलादेश सीमामा कार्यतारको तारबार लगाउने प्रक्रिया शुरू गर्न स्वीकृति दिनुभएको छ। अब समाचार विस्तारमा। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज नवान्नमा आयोजित पत्रकार सम्मेलनमा भ्रष्टाचार विरूद्ध सरकारको शून्य सहनशीलता नीतिको घोषणा गर्नुभएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: मुख्यमन्त्री श्री अधिकारीले भन्नुभयो, राज्य सरकारले केन्द्रीय अन्वेषण ब्युरोलाई भ्रष्टाचारसँग सम्बन्धित मुद्दाहरूमा कार्यवाही गर्न र आरोप पत्र दर्ता गर्न अनुमति दिएको छ। मुख्यमन्त्री श्री अधिकारीले आरोप लगाउँदै भन्नुभयो, पूर्ववर्ती सरकारले विगत 4 वर्षदेखि सीबीआईका धेरै मुद्दाहरू थाँतीमा राखेर भ्रष्ट अधिकारीहरूलाई जोगाउने प्रयास गरेको थियो। उहाँले अझ भन्नुभयो, सीबीआई वा अदालतद्वारा नियुक्त जाँच एजेन्सीले कुनै पनि भ्रष्ट अधिकारी विरूद्ध आरोप पत्र दर्ता गर्न वा दण्डात्मक कार्यवाही गर्न राज्य सरकारको अनुमति आवश्यक छ। पूर्व सरकारले जानीबुझी यो अनुमति रोकेर राखेको थियो। मुख्यमन्त्री श्री अधिकारीले भन्नुभयो, उहाँको सरकारले सीबीआईलाई 3 विभागहरूसँग सम्बन्धित भ्रष्टाचारको मामिलामा आवश्यक भर्ती घोटाला, नगर निकाय र सहकारी विभागमा नियुक्ति अनियमिततासँग सम्बन्धित मुद्दाहरूमा अदालतको निर्देशमा जारी जाँचमा संलग्न अधिकारीहरूलाई कार्यवाही गर्न अनुमति दिएको स्पष्ट पार्नुभयो। मुख्यमन्त्री श्री अधिकारीले आफ्नो सरकार जनताबाट ठूलो अपेक्षाहरू लिएर आएको बताउनुहुँदै संस्थागत भ्रष्टाचार विरुद्ध कठोर कदम चाल्नु सरकारको प्राथमिकता रहेको बताउनुभयो। सपन सुब्बा, आकाशवाणी समाचार।
0: 18 पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह आज कोलकातामा सम्पन्न भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भवानीपुर सीटबाट विधायकको रूपमा शपथ लिनुभएको छ भने नन्दीग्राम सीट रिक्त रहेको छ। आज अन्य 5 मन्त्रीले पनि शपथ लिए। आज दार्जीलिङका विधायक रोमन राई, खरसाङका विधायक सोनाम लामा, कालेबुङका विधायक भरत छेत्री, कालचिनीका विधायक विशाल लामा अनि मदारीहाटका विधायक लक्ष्मण लिम्बुले मातृभाषामा ग्रहण गर्नुभयो। दार्जीलिङका लोकसभा सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्टले आज पश्चिम बंगाल विधानसभाका सदस्यको रूपमा शपथ ग्रहण गर्नुभएका पहाड़ तराई डुवर्स क्षेत्रका सबै नवनिर्वाचित विधायकहरूलाई बधाई दिनुभएको छ। विधानसभाका कार्यवाहक अध्यक्ष तापस राईले विधायकहरूलाई शपथ ग्रहण गराउनुभयो। आज शपथ ग्रहण समारोह 2 सत्रमा सम्पन्न भयो। फाल्टा विधानसभा क्षेत्र बाहेक 1 देखि 157 विधानसभा क्षेत्रका विधायकहरूले आज शपथ लिए भने 21 मईमा फाल्टामा पुनः मतदान हुनेछ। केन्द्रीय मन्त्रीमण्डलले खरीफ मौसम 2026-27 को लागि 14 खरीफ फसलहरूको न्यूनतम समर्थन मूल्य एमएसपी को वृद्धिलाई अनुमोदन गरेको छ। केन्द्रीय मन्त्रीमण्डलको बैठकपछि संचार माध्यमहरूलाई सम्बोधन गर्नुहुँदै सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, सरकारले कृषकहरूलाई उनीहरूको उत्पादनको लाभकारी मूल्य सुनिश्चित गर्नका लागि खरीफ फसलहरूको न्यूनतम समर्थन मूल्य बढाएको छ। उहाँले अझ भन्नुभयो, खरीफ मौसमका लागि किसानहरू 2,60,000 करोड रुपियाँ भुक्तान गर्ने अनुमान गरेको छ। उहाँले भन्नुभयो, यस मौसममा 824,00,000 मेट्रिक टन भन्दा अधिक बाली खरिद गरिने अनुमान गरिएको छ। श्री वैष्णवले भन्नुभयो, न्यूनतम समर्थन मूल्यमा सबैभन्दा धेर 622 रुपियाँ प्रति क्विन्टलको वृद्धि सूर्यमुखीको बीजको लागि सिफारिस गरेको छ। त्यसपछि कपासको लागि 557 प्रति क्विन्टल र तिलको लागि 500 रुपियाँ प्रति क्विन्टलको सिफारिस गरेको छ। उहाँ अनुसार ए ग्रेड को धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2,461 रुपियाँ, ज्वार हाइब्रिडका लागि 4,023 रुपियाँ, बाजराको 2,900 रुपियाँ तोकिएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ। विद्यार्थीहरूले आफ्नो रोल नम्बर हालेर आधिकारिक वेबसाइट डिजी लकर र उमङ्ग एपमा परिणाम हेर्न सक्छन्। यस वर्ष सीबीएसई

0: को कक्षा 12 को विज्ञान वाणिज्य र मानविकी विषयको परीक्षा 17 फरवरीदेखि 10 अप्रेलसम्म आयोजित गरिएको थियो। सीबीएसईले एक विज्ञप्ति जारी गर्दै 17,68,000 भन्दा अधिक परीक्षार्थीहरूमा 15,07,000 भन्दा अधिक विद्यार्थीहरू उत्तीर्ण भएको उल्लेख गरेको छ। यस वर्ष कुल उत्तीर्ण प्रतिशत 85.20 रहेको छ, जसमा विद्यार्थी छात्रहरूको 88.86 उत्तीर्ण प्रतिशत छ भने छात्रहरूको उत्तीर्ण प्रतिशत 82.13 रहेको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले न्यू जलपाइगुडीलाई अमृतसरसँग जोड्ने नयाँ अमृत भारत एक्सप्रेसलाई स्वीकृति दिएकोमा भारतीय रेलवे बोर्डप्रति आभार व्यक्त गर्नुभएको छ। सांसद विष्टले भन्नुभएको छ, ट्रेन नम्बर 14664 र 14673 अमृतसर न्यू जलपाइगुडी अमृत भारत एक्सप्रेस हप्तामा एकपटक सञ्चालन हुनेछ, जुन प्रत्येक बिहिबार अमृतसरबाट प्रस्थान गर्दछ। फिर्ती यात्रामा ट्रेन प्रत्येक शनिबार बिहान 8 बजे न्यू जलपाइगुडी बाट प्रस्थान गर्नेछ र सोमबार बिहान 2:20 अमृतसर पुग्नेछ। रेल नवनिर्मित ललितग्राम बाइपास र अररिया गलगलिया रेलवे खण्ड हुँदै जानेछ, जसले हाम्रो दार्जीलिङ, तराई, डुवर्स, सिलिगुडी, बागडुग्रा, ठाकुरगंज, कोशी, मिथिला र सीमाञ्चल क्षेत्रहरूका मानिसहरूलाई ठूलो राहत दिनका साथै सुधार सम्पर्कसित जोड्नेछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बंगाल सरकारले राज्यको परिवहन व्यवस्थालाई लिएर ठूलो निर्णय लिएको छ। नयाँ मुख्य सचिव मनोज कुमार अग्रवालको कार्यालयले हिज राति एक निर्देश जारी गर्दै राज्यभरि सञ्चालित सबै अवैध टोल प्लाजा र टोल गेटहरू तत्काल बन्द गर्न आदेश दिएको छ। यो निर्देश राज्यका सबै जिल्ला अधिकारीहरूलाई पठाएको छ। जारी निर्देशमा भनेको छ, राज्यका विभिन्न जिल्लाहरूमा अवैध टोल गेट, ड्रप गेट, ब्यारिकेड वा अवैध रिकभरी सेन्टरहरू सञ्चालन भइरहेका छन्। तिनीहरूलाई जति सक्दो चाँडो हटाउने काम गर्नुपर्नेछ। भविष्यमा यस्ता अवैध टोलगेट वा संकलन केन्द्रहरू फेरि स्थापना नहोस् भनेर सुनिश्चित गर्न भनेको छ। राज्य सरकारले जिल्ला अधिकारीहरूलाई कुनै पनि अवैध टोल गेटबाट यात्रीहरू वा चालकहरूबाट कुनै पनि रकम असुल्न नदिन निर्देश दिएको छ। यसबाहेक सरकारले राज्यमा सञ्चालित सबै कानूनी टोल प्लाजाको बारेमा पनि जानकारी मागेको छ। निर्देशमा भनेको छ, जिल्ला अधिकारीले राज्यमा वैध टोलगेटहरूको कुल संख्या, तिनीहरूलाई कसले सञ्चालन गरिरहेको छ र सम्बन्धित टेन्डर कति समयदेखि दिएको छ भन्ने बारेमा जानकारी प्रदान गर्नुपर्नेछ। सरकारले आधिकारिक रिकभरी सेन्टरको संख्याको विवरण पनि मागेको छ। मुख्य सचिवको कार्यालयले सबै जिल्ला मजिस्ट्रेटहरूलाई 15 मई शुक्रबार दिउँसो 12 बजेसम्म विस्तृत रिपोर्ट पेश गर्न निर्देश दिएको छ। राज्य मन्त्रीमण्डलको पहिलो बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भारत बंगलादेश सीमामा कार्यतारको तारबार लगाउने प्रक्रिया सुरु गर्न स्वीकृति दिएको छ, जसको फलस्वरूप सिलगढी महकुमा अन्तर्गत फाँसीदेवाको सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूबीच घुसपैठ तथा तस्करी रोक्ने आशा जगाएको छ। यद्यपि केही मानिसहरू सम्भावित विस्थापनलाई लिएर चिन्तित पनि छन्। तारबार गर्न भूमि दिने क्रममा धेरै परिवार बसाइ सर्नुपर्ने अवस्था आउने स्थानीयवासीले बताएका छन्। एक रिपोर्ट।
1: लामो समयदेखि पुनः स्थापनाको माग गर्दै आएका सदर बजार र धनिया मोड क्षेत्रका बासिन्दाले अहिले सरकारको निर्णयलाई नियालिरहेका छन्। दार्जीलिङका जिल्ला अधिकारी हरिशंकर पन्निकरले कुनै पनि भारतीय नागरिकलाई दुःख भोग्न नदिने आश्वासन दिनुभएको छ। फुलबारी नजिकै लालदास जोतदेखि हप्टियागाजसम्म 21 किलोमिटर लामो भारत बंगलादेश सीमा फाँसीदेवा खण्ड अन्तर्गत पर्दछ, जसमा लगभग 4.5 किलोमिटर क्षेत्र अझै खुल्ला छ। धनिया मोडको लगभग 2.5 किलोमिटर खुल्ला क्षेत्रमा वर्ष 2024 को अगस्त महिनादेखि अस्थायी तारबार लगाउन सुरु भएको थियो भने मुढी खावा क्षेत्रमा भूमि अधिग्रहणको प्रक्रिया पनि चलिरहेको छ। यस क्षेत्रमा लामो समयदेखि गाई तस्करीको गुनासो आइरहेको छ। सीमा सुरक्षा बल बीएसएफले पनि भूमिसँग सम्बन्धित जटिलताका कारण काम सुस्त भएको स्वीकार गरे पनि अब समाधानको आशा जागेको छ। मन्त्रीमण्डलको बैठकमा आगामी 45 दिनभित्र आवश्यक भूमि बीएसएफलाई हस्तान्तरण गर्ने निर्देश दिएको छ। आकाशवाणी समाचारको लागि सपन सुब्बाको यो रिपोर्ट।
0: पश्चिम बंगाल सरकारले आलु, प्याज, फलफूल, तरकारी, तिल, अनाज, पशु उत्पादन

र अन्य आवश्यक उत्पादनहरूको अन्तर्राज्यीय आवागमनमा लगाइएको सबै प्रतिबन्धहरू हटाएको छ। यो प्रतिबन्ध पूर्व तृणमूल काङ्ग्रेसको सरकारले लगाएको थियो। जानकारीका अनुसार यी प्रतिबन्धका कारण आलु किसान र अन्य संस्थाहरूले ठूलो नोक्सानी खप्दै आएका थिए। कोलकाता पुलिसले शहरमा कानून व्यवस्था कायम गर्ने क्षमतालाई अझ बलियो बनाउने उद्देश्यका साथ ठूलो कदम चालेको छ। पुलिस अधिकारीहरूले आज पुलिसहरू माझ अनुशासन समन्वय र टिम भावना बढाउन तथा निर्देशिका जारी गरेको बताएका छन्। पुलिस कमिश्नर अजय नन्दले जारी गरेको निर्देश अनुसार अब शहरको प्रत्येक पुलिस डिभिजनमा प्रत्येक 15 दिनमा नियमित रूपमा मास्टर परेड आयोजना गरिनेछ। यसका साथै विशेष प्रशिक्षणका कार्यक्रमहरू पनि अनिवार्य गरिएको छ। नयाँ निर्देशिका अनुसार प्रत्येक डिभिजनले प्रत्येक 15 दिनमा एक पटक मास्टर परेड आयोजना गर्नेछ। यसबाहेक भीड़ प्रबन्धन, टिम बिल्डिङ सहित कानून व्यवस्था प्रबन्धनका विषयमा विशेष प्रशिक्षण शिविर पनि आयोजना गर्नेछ। पेट्रोल पम्पहरूमा सुरक्षा, जागरूकता, आपतकालीन तयारी र उत्तम परिचालन प्रथाहरूलाई बढावा दिने उद्देश्यका साथ इन्डियन ओयल कर्पोरेसन लिमिटेडको तत्वावधानमा प्रिन्स अनुवर शाह रोड कोलकाताको प्रिन्स सर्भिस स्टेशनमा खुद्रा सुरक्षा अभियान आयोजना गरियो। यस अभियानको माध्यमबाट कम्पनीले आफ्नो खुद्रा नेटवर्कमा सुरक्षा मापदण्ड र परिचालन उत्कृष्टतालाई थप सुदृढ पार्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। बागडोग्राको ब्याङडुबी सेना छाउनी क्षेत्रबाट एक संदिग्ध बंगलादेशी युवकलाई पक्राउ गरेको छ। उनलाई सेनाको क्विक रेस्पोन्स टिमले हिजो राति छाउनी क्षेत्र नजिकैको रेलवे बोगीमा पस्न खोज्दा पक्राउ गरेको थियो। प्रारम्भिक सोधपुछमा ती युवकको बयानमा असन्तुष्टि देखिएपछि उनलाई बागडोग्रा पुलिसको जिम्मा लगाएको थियो। पुलिस सूत्र अनुसार पक्राउ परेका ती युवक बंगलादेशी नागरिक भएको पुष्टि भएको छ। सैन्य छाउनी क्षेत्रमा प्रतिबन्ध लगाए पनि उनी कसरी भित्र पसे भन्नेबारे सैन्य गुप्तचर एजेन्सीले जाँच गरिरहेका छन्। सिलगढी सहर नजिक पतिराम ज्योतको अनिल नगर क्षेत्रमा आज बिहान भयानक आगो लाग्दा एउटा पुरानो फर्निचर फ्याक्ट्री पूर्ण रूपमा जलेर खरानीमा परिणत भएको छ। मालिक पक्ष अनुसार यस दुर्घटनामा करोडौं

0: सँग जोड्ने नयाँ अमृत भारत एक्सप्रेसलाई स्वीकृति दिएकोमा भारतीय रेलवे बोर्डप्रति आभार व्यक्त गर्नुभएको छ। पश्चिम बंगाल सरकारले राज्यको परिवहन व्यवस्थालाई लिएर ठूलो निर्णय लिएको छ र राज्य मन्त्रीमण्डलको पहिलो बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भारत बंगलादेश सीमामा काँडे तारको बार लगाउने प्रक्रिया शुरू गर्न स्वीकृति दिनुभएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। विविध खबरहरूका साथ समाचारको अघिल्लो संस्करण लिएर बेलुकी 7:50 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
2: समय अहिले ठिक बेलुकीको 7:05 भइरहेछ। श्रोता, यो प्रसारण हो आकाशवाणी खरसाङको। र अबको क्रममा केही लोक प्रस्तुतिहरू सुनाउनेछौँ कार्यक्रम लोकलहरी अन्तर्गत। र आजको लोक कलाकार हुनुहुन्छ शर्मिला पाखरिन।

हामी बोलिरहेछौँ 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणी खरसाङ केन्द्रबाट, साथै दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआईआरमा पनि हामीलाई सुनिरहनु भएको छ। र अबको क्रममा पालो भएको छ आधुनिक गीतहरूको प्रस्तुतिको कार्यक्रम सुरसङ्गमा आजको गायक कलाकार हुनुहुन्छ योगेन्द्र खतानी।

0: आकाशवाणी हो, समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। सुरु गरौं आजका मुख्य समाचार। इन्धन बचत र वातावरण संरक्षणमा प्रधानमन्त्री मोदीको जोड। प्रधानमन्त्री मोदी शुक्रबारदेखि 5 देशको भ्रमणमा जाने। ठूला वन्य बिरालो संरक्षण बारे देशभर विशेष कार्यक्रम आयोजना गरिने। नयाँ डिजिटल प्लेटफर्म र आईपी क्याटलिस्ट सार्वजनिक। अनि पश्चिम बंगालमा अवैध टोल गेट र ब्यारिकेड हटाउन निर्देशन। समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका आन्तरिक भ्रमणहरूमा आवश्यक सुरक्षा व्यवस्था यथावत राख्दै आफ्नो सवारी काफिलाको आकार उल्लेखनीय रूपमा घटाउनु भएको छ। यो कदम पश्चिम एसियाको संकटका बीच आयातित इन्धनमा निर्भरता घटाई वातावरण मैत्री विकल्प अपनाउन नागरिकलाई गरिएको 7 बुँदे अपीलसँग सम्बन्धित रहेको बताइएको छ। यसै गरी केन्द्रीय गृहमन्त्री अमित शाहले पनि आफ्नो सवारी काफिलाको आकार आधा भन्दा कम बनाउँदै प्रधानमन्त्रीको आह्वानलाई समर्थन गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि युएई, नेदरल्यान्ड, स्वीडेन, नर्वे र इटलीको 6 दिने भ्रमणमा जानुहुनेछ। विदेश मन्त्रालयका अधिकारी सीबी जोर्जीका अनुसार भ्रमणको पहिलो चरण उहाँ युएई पुगेर राष्ट्रपति मोहम्मद बिन जायद ई नयनसँग भेट गर्नुहुनेछ। भेटमा ऊर्जा सहयोग सहित आपसी हितका विशेष छलफल हुने बताइएको छ। उहाँले थप भन्नुभएको छ,
1: The visit to the 4 European countries comes in the backdrop of the India-EU FTA that we finalized earlier this year. During the visit, the 3rd India-Nordic Summit will also take place. India considers these countries as important partners in our Make in India initiative aimed at transforming India into a manufacturing hub. These visits will focus on our 3 T's, trade and investment, technology, particularly green technology, innovation, startups, and of course, again,
0: मिनिस्ट्री अफ इन्भाइरोमेन्ट, फरेस्ट एन्ड क्लाइमेट चेन्जले भारतमा ठूला वन्य बिरालो संरक्षण सम्बन्धित उपलब्धि उजागर गर्न तथा इन्टरनेसनल बिग क्याट एलायन्सका उद्देश्य प्रवर्धन गर्न देशभर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आईबीसीए शिखर सम्मेलन 2026 अघि आयोजना हुने यी कार्यक्रमहरू बाघ, एसियाली सिंह, चितुवा, हिम चितुवा र चिता जस्ता 5 प्रमुख वन्य बिरालो प्रजातिका केन्द्रित रहनेछन्। गुजरात, मध्यप्रदेश, उडिसा, सिक्किम र महाराष्ट्र लगायत विभिन्न राज्यमा हुने कार्यक्रम मार्फत संरक्षण प्रयास, चुनौती तथा केन्द्र राज्य सहकार्यबारे जानकारी दिनेछ। एस कृष्णनले आज नयाँ दिल्लीमा आईपी क्याटलिस्ट र डिजिटल प्लेटफर्म सार्वजनिक गर्नुभएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो कार्यक्रम पेटेन्टदेखि उत्पादनसम्म भन्ने विषयमा आयोजना गरिएको हो। कार्यक्रममा भारतमा इलेक्ट्रोनिक्स र आईटी क्षेत्रमा पेटेन्ट दर्ता बढ्दै गएको जानकारी दियो। श्री कृष्णनले आईपी क्याटलिस्टले नयाँ आविष्कारलाई प्रविधि र उत्पादन बदल्न मदत गर्ने बताउनुभयो। मन्त्रालयका अनुसार नयाँ डिजिटल प्लेटफर्मले अनुसन्धान, पेटेन्ट र प्रविधि बजारमा पुर्याउने सहयोग गर्नेछ। वेस्ट बेङ्गल सरकारका मुख्य सचिव मनोज कुमार अग्रवालले राज्यभर अवैध रूपमा

0: सञ्चालन भएका टोलगेट, ट्रुफ गेट, ब्यारिकेड तथा शुल्क संकलन केन्द्रहरू तत्काल हटाउन निर्देशन दिनुभएको छ। जारी आदेश अनुसार सम्बन्धित जिल्ला प्रशासनलाई त्यस्ता अवैध संरचना पहिचान गरी बन्द गर्न, पुनः सञ्चालन हुन नदिन तथा अवैध शुल्क संकलन तुरन्त रोक्न भनिएको छ। साथै सबै वैध र अवैध संकलन केन्द्रहरूको विवरण 15 मई भित्र पेश गर्न निर्देशन दिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय मन्त्री परिषदले बजार सिजन 2026-27 लागि 14 खरिफ बालीको न्यूनतम समर्थन मूल्य वृद्धि गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकपछि सञ्चार माध्यमसँग कुरा गर्दै अश्विनी वैष्णवले किसानहरूले आफ्नो उत्पादनका उचित तथा लाभदायक मूल्य प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले खरिफ बालीको न्यूनतम समर्थन मूल्य बढाइएको बताउनुभयो। उहाँले थप भन्नुभयो,
1: खरीफ के लिए जो फैसला लिया गया उसमें जितने भी खरीफ के क्रॉप्स हैं उन सब में कॉस्ट प्लस 50% या 50 से अधिक टोटल 260,000 करोड़ रुपए किसानों को पे आउट जाएगा इस पूरे फैसले से। और इस साल का एनुअल खरीफ प्रोक्योरमेंट होगा 824 लाख मेट्रिक टन।
0: मिनिस्ट्री ऑफ माइनोरिटी अफेयर्स ले भोली नया दिल्ली में भागीदारी से भाग्योदय दृष्टिकोण अन्तर्गत विकसित भारतका लागि एआई मार्फत समावेशी विकास विषयमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। मन्त्रालयका अनुसार सम्मेलनको उद्देश्य समावेशी शासन सुदृढ गर्नु, नीतिको पहुँच विस्तार गर्न तथा अल्पसंख्यक समुदायका लागि प्रविधिमा आधारित कल्याणकारी कार्यक्रमलाई प्रवर्धन गर्नु हो। सम्मेलनमा केन्द्र राज्य समन्वय, उत्कृष्ट अदान प्रदान तथा आयोजनाको प्रभावकारी कार्यान्वयन बारे छलफल गरिनेछ। सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेशनले आज कक्षा 12 बोर्ड परीक्षाको नतिजा सार्वजनिक गरेको छ। विद्यार्थीहरूले आधिकारिक वेबसाइट डिजिलकर र उमङ एप मार्फत रोल नम्बर प्रयोग गरेर नतिजा हेर्न सक्नेछन्। यस वर्ष परीक्षामा 17,38,000 भन्दा बढी विद्यार्थी सहभागी भएका थिए, जसमध्ये 15,07,000 भन्दा बढी विद्यार्थीहरू उत्तीर्ण भएका छन्। यस वर्ष कुल उत्तीर्ण प्रतिशत 85.20 रहेको छ। छात्राको उत्तीर्ण प्रतिशत 88.86 र छात्रको 82.16% रहेको छ। सर्जी लर्वो ले भारतसँग भएको ऊर्जा आपूर्ति सम्झौता निरन्तर जारी रहने बताउनु भएको छ। उहाँले बायो प्रतिस्पर्धाले भारतमा रुस सम्झौतामा असर नपर्ने उल्लेख गर्नुभयो। उहाँले तमिलनाडु स्थित कन्दनकुलम न्युक्लियर पावर प्लान्ट परियोजनामा रुसको सहयोग जारी रहेको र नयाँ ऊर्जा इकाइ निर्माणको काम अगाडि बढिरहेको जानकारी दिनुभयो। साथै रुसले भारतलाई ग्यास, तेल र कोइला आपूर्ति पनि जारी राख्ने बताएको छ। नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत असम जिल्लाको मलिक गाउँपालिका स्थित श्री बासुकी माध्यमिक विद्यालय भवन निर्माणका शिलान्यास आज सम्पन्न भएको छ। शिलान्यास नारायण सिंह र मलिक गाउँपालिकाका अध्यक्ष जवाल सिंह साउदले संयुक्त रूपमा गर्नुभएको हो। विद्यालय भवन भारत सरकारको करिब 3,80,00,000 नेपाली रुपियाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरूको भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ भवनले विद्यार्थी र शिक्षाका लागि राम्रो शैक्षिक वातावरण निर्माण हुने विश्वास व्यक्त गरेको छ। भारत र नेपालबीच शिक्षा लगायत विभिन्न क्षेत्रमा सहकार्य जारी रहेको छ। आइपिएल क्रिकेटमा अहिले रायपुरको शहीद वीर नारायण सिंह इन्टरनेसनल क्रिकेट स्टेडियममा रोयल च्यालेन्जर्स बेङ्गलुरू र कोलकाता नाइट राइडर्सको खेल सुरु भएको छ। हिजो अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई 82 रनले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थान हासिल गरेको थियो। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। इन्धन बचत र वातावरण संरक्षणमा प्रदान

0: हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट। र अब समय भएको छ समाचारको, त सुनाइरहेछौ आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, समाचार सपन सुब्बाबाट सुन्नुहोस्।

0: प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार संयुक्त अरब अमिरात, युएई, नेदरल्यान्ड, स्वीडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। भारतले भोलिदेखि सुरु हुने 2 दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्नेछ। केन्द्रीय मन्त्रीमण्डलले खरिफ मौसम 2026-27 को लागि 14 खरिफ बालीहरूको न्यूनतम समर्थन मूल्य एमएसपीको वृद्धिलाई स्वीकृति दिएको छ। केन्द्रीय मन्त्रीमण्डलले 37,500 करोड रुपियाँको लागतमा कोइला र लिग्नाइट ग्यासीकरण परियोजनाहरूका लागि एउटा संवर्धन योजनालाई स्वीकृति दिएको छ। अनि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईले आज 12 कक्षाको परिणाम घोषणा गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार संयुक्त अरब अमिरत, युएई, नेदरल्यान्ड्स, स्वीडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। आज साँझ नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै विदेश मन्त्रालयका सचिव सिभी जर्जले आफ्नो 5 देशहरूको भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री श्री मोदी शुक्रबार संयुक्त अरब अमिरत पुग्नुहुने बताउनुभयो, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नायानसँग भेट गर्नुहुनेछ। उहाँले भन्नुभयो, दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू विशेष गरी ऊर्जा सहयोग साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमाथि विचारहरू आदान प्रदान गर्नुहुनेछ।
1: The visit to the 4 European countries comes in the backdrop of the India-EU FTA that we finalized earlier this year. During the visit, the 3rd India-Nordic summit will also take place. India considers these countries as important partners in our Make in India initiative aimed at transforming India into a manufacturing hub. These visits will focus on our 3 T's, trade and investment, technology, particularly green technology, innovation, startups, and of course,
0: भारतले भोलिदेखि सुरु हुने 2 दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गर्नुहुनेछ। बैठकमा ब्रिक्स देशहरूका विदेश मन्त्री तथा प्रतिनिधिमण्डलले भाग लिनेछन्। उहाँहरूले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरूका विदेश मन्त्रीहरूले आपसी हितका क्षेत्रीय र विश्व विषयमा विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ। बैठक अघि विदेश मन्त्री डाक्टर जयशंकरले आज नयाँ दिल्लीमा 2 पक्षीय बैठकहरू गर्नुहुनेछ। केन्द्रीय मन्त्रीमण्डलले खरिफ मौसम 2026-27 को लागि 14 खरिफ अन्न बालीहरूको न्यूनतम समर्थन मूल्य एमएसपीको वृद्धिलाई अनुमोदन गरेको छ। केन्द्रीय मन्त्रीमण्डलको बैठकपछि सञ्चार माध्यमहरूलाई सम्बोधित गर्नुहुँदै सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, सरकारले कृषकहरूलाई उनीहरूको उत्पादनको लाभकारी मूल्य सुनिश्चित गर्नका लागि खरिफ अन्न बालीहरूको न्यूनतम समर्थन मूल्य बढाएको छ। उहाँले अझ भन्नुभयो, खरिफ मौसमका लागि कृषकहरूलाई 2,60,000 करोड रुपियाँ भुक्तान गर्ने अनुमान गरिएको छ। उहाँले भन्नुभयो, यस मौसममा 824,00,000 मेट्रिक टन भन्दा अधिक बाली खरिद गरिने अनुमान गरिएको छ। श्री वैष्णवले भन्नुभयो, न्यूनतम समर्थन मूल्य सबैभन्दा धेर 622 रुपियाँ प्रति क्विन्टलको वृद्धि सूर्यमुखीको बिउको लागि सिफारिस गरिएको छ। त्यसपछि कपासको लागि 557 प्रति क्विन्टल र तिलको लागि 500 रुपियाँ प्रति क्विन्टलको सिफारिस गरिएको छ।
2: खरीफ के लिए जो फैसला लिया गया उसमें जितने भी खरीफ के क्रॉप्स हैं उन सब में कॉस्ट प्लस 50% या 50 से अधिक टोटल 2,60,000 करोड़ रुपए किसानों को पे आउट जाएगा इस पूरे फैसले से। और इस साल का एनुअल खरीफ प्रोक्योरमेंट होगा 824,00,000 मेट्रिक टन LMT।
0: केन्द्रीय मन्त्रीमण्डलले 37,500 करोड रुपियाँको लागतमा कोइला र लिग्नाइट ग्यासीकरण परियोजनाहरूका लागि एउटा संवर्धन योजनालाई स्वीकृति दिएको छ। पत्रकारहरूलाई जानकारी दिनुहुँदै केन्द्रीय सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो योजना भारतको कोइला र लिग्नाइट ग्यासीकरण कार्यक्रमलाई गति दिने दिशामा एक महत्त्वपूर्ण कदम हो। यस योजनाको उद्देश्य सम्बन्धित उत्पादनको लागि लगभग 75 मिलियन टन कोइला र लिग्नाइट अनि सिनग्यासको ग्यासीकरणको लागि नयाँ कोइला र लिग्नाइट ग्यासीकरण परियोजनाहरूलाई प्रोत्साहित गर्नु हो। उहाँले भन्नुभयो, यस योजना अन्तर्गत 3,00,000 करोड रुपियाँ निवेश हुने अनुमान गरिएको छ।
2: 4 होल भारत में करीब करीब 400 बिलियन टन के नॉन रिजर्व्स है, तो इस कोयले का ज्यादा से ज्यादा उपयोग करके हम इसे गैस बना सके और गैस का उपयोग फिर फर्टिलाइजर वगैरह में, ताकि फर्टिलाइजर के लिए जो एलएनजी इंपोर्ट करनी पड़ती है वो कम हो जाएगी। 37,500 करोड़ रुपीज का आउटले इस स्कीम के लिए रखा गया है और करीब 3,00,000 करोड़ का इन्वेस्टमेंट होगा इसमें टोटल, और 75 मिलियन टन कोल को इसमें गैसिफाई करने के लिए प्रोजेक्ट्स लगेंगे।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR News Cursing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब बाँकी समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, केन्द्रीय प्रतिनिधिमण्डलले खरिफ मौसम 2026-27 को लागि खरिफ बालीहरूको न्यूनतम समर्थन मूल्य एमएसपीमा वृद्धिलाई अनुमोदन गर्ने निर्णयले देशका करोडौं खाद्य प्रदायकहरूलाई उनीहरूको उत्पादनको उचित र लाभदायक मूल्य प्राप्त गर्न सुनिश्चित गर्नेछ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, यो निर्णयले देशका कृषकहरूको जीवनमा अझ बढी समृद्धि ल्याउनेछ। उहाँले अझ भन्नुभयो, अहमदाबाद सरखेज धोलेरा सेमी हाई स्पीड डबल लाइन परियोजनामा मन्त्रीमण्डलको निर्णय देशको रेल आधुनिकीकरणको यात्रामा एउटा माइलखुट्टी हो। श्री मोदीले अझ भन्नुभयो, मन्त्रीमण्डलद्वारा स्वीकृत भूतल कोइला लिग्नाइट ग्यासिफिकेसन परियोजनाहरूको प्रवर्धनका लागि योजनाले ऊर्जा सुरक्षालाई बढावा दिनेछ, निवेशलाई बढावा दिनेछ र युवाहरूका लागि रोजगारका अवसरहरू सृजना गर्नेछ। प्रधानमन्त्री श्री मोदीले सरकारले देशभरिका कृषक वर्ग र दिदीबहिनीहरूको हितको रक्षाका लागि महत्त्वपूर्ण निर्णयहरू लिइरहेको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले दक्षिण अफ्रिकाका विदेश मन्त्री रोनाल्ड लामोलासँग आज साँझ नयाँ दिल्लीमा भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, भेटमा उहाँहरूले भारत र दक्षिण अफ्रिका बीचको रणनीतिक साझेदारीका विभिन्न पक्षहरूको समीक्षा गर्नुभयो। उहाँहरू बीच आपसी हितका बहुपक्षीय विषयमा पनि चर्चा भएको थियो भने संस्थागत संयन्त्र मार्फत अन्तर्क्रियालाई तीव्रता दिनपर्ने आवश्यकतामाथि सहमति भएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ। विद्यार्थीहरूले आफ्नो रोल नम्बर हालेर आधिकारिक वेबसाइट डिजी लकर र उमङ्ग एपमा परिणाम हेर्न सक्नेछन्। यस वर्ष सिबिएसईको कक्षा 12 विज्ञान वाणिज्य र मानविकी विषयको परीक्षा 17 फरवरीदेखि 10 अप्रेलसम्म आयोजित गरिएको थियो। सिबिएसईले एक विज्ञप्ति जारी गर्दै 17,68,000 भन्दा अधिक विद्यार्थीहरू परीक्षामा भाग लिएको बताएको छ, जसमा 15,07,000 भन्दा अधिक विद्यार्थीहरू उत्तीर्ण भएका छन्। केन्द्रीय नवीन एवं नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले आज नयाँ दिल्लीमा केन्द्रीय आवास एवं शहरी मामिला मन्त्री मनोहर लालसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री जोशीले भन्नुभयो, बैठकमा उहाँहरूले नवीकरणीय ऊर्जा ग्रिड कटौतीको मुद्दामाथि चर्चा गर्नुहुँदै समग्र ग्रिड स्थिरता सुनिश्चित गर्दै समयबद्ध रूपमा यसलाई कम गर्न तकनिकी समाधान सहित ग्रिड कनेक्टिभिटी बुनियादी ढाँचा विकासलाई सुदृढ पार्ने र देशको स्वच्छ ऊर्जा संक्रमणलाई समर्थन गर्न ब्याट्री ऊर्जा भण्डारण प्रणालीको तैनातीलाई गति दिने विषयमाथि चर्चा गर्नुभयो। अल्पसंख्यक मामिला मन्त्रालयले भोलि नयाँ दिल्लीमा भागीदारी से भाग्योदयको परिकल्पना अन्तर्गत विकसित भारतका लागि कृत्रिम बुद्धिमत्ताको माध्यमबाट अल्पसंख्यक कल्याण समावेशी विकास सम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ। मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, सम्मेलनको उद्देश्य समावेशी शासनलाई सुदृढ पार्नु, नीतिगत पहुँच बढाउनु र देशभरिका अल्पसंख्यक समुदायहरूका लागि प्रविधि सञ्चालित कल्याणकारी हस्तक्षेपहरूलाई बढावा दिनु हो। कार्मिक जनगुनासो तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा 16 पेन्सन अदालतको शुभारम्भ गर्नुभयो। पेन्सन सम्बन्धी गुनासोको समाधानका लागि अदालतको अध्यक्षता मन्त्री स्वयंले गर्नुभएको थियो। कार्यक्रममा देशभरिका पेन्सनरहरूले हाइब्रिड माध्यमबाट भाग लिएका थिए। यो समाचार युट्युबमा @AIR Cursing मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकचोटि सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार संयुक्त अरब अमिरत युएई नेदरल्यान्ड्स स्वीडन नर्वे र इटलीको छ दिवसीय भ्रमणमा जानुहुनेछ। भारतले भोलिदेखि सुरु हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्नेछ। केन्द्रीय मन्त्रीमण्डलले 37,500 करोड रुपियाँको लागतमा कोइला र लिग्नाइट ग्यासीकरण परियोजनाहरूका लागि एउटा संवर्धन योजनालाई स्वीकृति दिएको छ अनि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईले आज 12 कक्षाको परिणाम घोषणा गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
3: समय अहिले ठिक रातिको 8 बजिरहेछ श्रोता, र अबको क्रममा प्रस्तुत छ कार्यक्रम युवावाणी।

आदरणीय श्रोता स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। श्रोताबिन आजको बसाईमा म तपाईँहरू माझ प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेली मैले मन पराएका केही गीतहरू। कार्यक्रमको थालनीमा केही मिठा मिठा गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। हम्टी शर्माकी दुल्हनिया सन 2014 को गीत लक्की टू लक्की मी एक हिन्दी गीत हो। यो वाक्यांशको शाब्दिक अर्थ लक्की तिमी भाग्यमानी हो जसले एक अर्कालाई भेटाउँदा भाग्यको साझा भावनालाई जनाउँछ। यो गीतले आभास गर्दछ कि जोडी कति भाग्यशाली छन् र सँगै हुन पाउँदा कति उत्साहित छन् भनेर बेनी दयाल र अनुष्का मनचन्दाको आवाजमा संगीतकार सारिप तोसी शब्दकार इर्सद कमिल।

तुमी देखुना गीत कवि अलविदा ना केहना चलचित्रबाट प्रस्तुत गरिएको हो। प्रेमले मोहित हुने बारेमा एक रोमान्टिक गीत हो। सन 2006 को भारतीय हिन्दी चलचित्र हो, जसले भावनात्मक असन्तुष्टिको विषय वस्तुहरूको अन्वेषण गरेको थियो, जसमा कलाकारहरूको समूह समावेश थियो। गायकलाई अभिभूत पार्ने तीव्र भावनाहरूमा आघात र आनन्द व्यक्त गर्दछ। सोनु निगम र अलका याग्निकको आवाजमा संगीतकार शङ्कर रेसान लोई, शब्दकार जावेद अख्तर।

गुरी गुरी एक हिन्दी गीत हो जुन गीतहरूमा सुन्दर महिलाको वर्णन गर्न प्रयोग गरिन्छ जसले सामान्यतया रोमान्टिक प्रशंसा सौन्दर्य र प्रेमका विषयवस्तुहरूलाई हाइलाइट गर्दछ गोरी गोरी सन 2004 को बलिउड चलचित्र मे हुनाको एक लोकप्रिय गीत हो जसलाई फराह खानले निर्देशन गरेका थिए र शाहरुख खानले अभिनय गरेका थिए श्रेया घोषाल सुनिधि चौहान अनु मलिक र केके को आवाजमा संगीतकार अनु मलिक शब्दकार जावेद अख्तर

सवारिलु गीत लुटेराबाट प्रस्तुत गरेका छन्। प्रेममा पर्नु र प्रियजनको प्रतीक्षामा आफ्नो हृदय र जीवनलाई सजाउनु वा पाल पोषण गर्नुको बारेमा एक रोमान्टिक गीत हो। गीतका शब्दहरूले ऋतु र जीवनमा आउने ताजा परिवर्तनको वर्णन गर्दछ, जसले नयाँ रहस्यमय स्वागत गर्न हृदयबाट सुन्दर बनाउन आग्रह गर्दछ। मोनाली ठाकुरको आवाजमा संगीतकार अमित त्रिवेदी, शब्दकार अमिता भट्टाचार्य।

श्रोताबिन, अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। दिल डान्स मारे सुखविन्दर सिंह, उदित नारायण र सुनिधि चौहानको आवाजमा संगीतकार विशाल शेखर, शब्दकार विशाल।

श्रोताबिन भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवा वाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने वाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्ते।

श्रोताहरूले अहिले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा र समय अहिले ठिक रातिको 10:30 भइरहेछ। त्यसको साथै श्रोता आजको सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि यही प्रसारण एफएम 103.5 मेगाहर्जमा पुनः भोलिको बिहानी अधिवेशनको साथमा 6:22 भेट हुनेछौँ। तबसम्मको निम्ति हामीलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते, शुभरात्रि।